0: connect your dream, connect your future, STEAM, connect your heart.
1: Connect Australian Education and Visa Services. Shikla Kandagi Char Tulegora, Watin Department Bowen Sunday, Mobile, Antanabe Pansati, Botis Charsi, Tiranabe, or Antanabe Pansati, Artis Shuna Tirata.
2: प्रशांत नेउपाने 98460 26925
3: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
4: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जैसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्र पाइयो
3: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
4: हो त है सामान लिन टाढा किन जानु पर्यो र
5: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
6: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
7: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
8: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
7: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461 61220
9: 103.8 अन्तर्मनको आवाज

0: पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: कि बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भयो
0: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या अरे दुले गाउँको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
4: कान्छी भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
5: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
4: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
5: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
6: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घरपैचो नवग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
6: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9468683522
7: आहा घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
1: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाम
2: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142034 र 9811756606
8: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना
9: सिर्जना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्
8: यस स्कुलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट टुरिज्म विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ
9: सृजना बोर्डिङ स्कुल शान्ति मार्ग सृजना चोक पोखरा फोन नम्बर 0161578053 र 0161553595
10: 103.8 अन्तर्मनको आवाज
11: स्टुडियो
12: अहिले बिहानको 6 बज्यो
2: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
13: संविधान संशोधनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकार सम्मको प्रस्ताव नागरिकको सुझाव समेत समेटेर बहस पत्रको मस्यौदा बनाउने कार्यदलको तयारी
14: पश्चिम तराईका जिल्लाहरूमा प्रचण्ड गर्मीसँगै तातो हावाले जनजीवन कष्टकर दिउँसो घर बाहिर ननिस्कन स्वास्थ्य समस्या देखिए तुरन्त अस्पताल जान सरकारको अपील
13: 293 सामुदायिक विद्यालयमा 5 भन्दा कम विद्यार्थी र धेरै शिक्षक भएका विद्यालयलाई पालिकाले व्यवस्थित गर्दै
14: भारतको तेलंगानामा गर्मीका कारण 16 जनाको ज्यान गयो। तापक्रम 46 डिग्री भन्दा माथि, तातो हावाको लहर अझै केही समय रहने मौसम विभागको चेतावनी।
13: र मालदिप्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा राजस्थान आईपीएल क्रिकेटको प्लेअफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित।
11: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
15: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
11: सिटिईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
15: सम्पर्क फोन नम्बर 9857035578, 9857075740, 9635 667888।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी
1: 70540 9635 67788

0: पार्न सम्बन्धी सूचना।
1: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
0: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
1: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576731314 सम्पर्क गर्नुहुन अनुरोध छ।
2: काया कैरनमा अब खबरको सिलसिला। संविधान संशोधनको बहस पत्र निर्माण गर्न गठित कार्यदलले छलफलका लागि 8 बुदामा 54 प्रस्ताव तयार पारेको छ। विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने, सबै तहका अदालतका न्यायाधीशको पुनर्नियुक्ति गर्नेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नेसम्मका सवाल प्रस्तावमा राखिएका छन्। कार्यदलले तयार पारेको प्रस्तावमा शासकीय स्वरूप शीर्षक अन्तर्गत 7, निर्वाचन प्रणालीका 8, संघीयता सम्बन्धी 2, प्रदेश सम्बन्धी 8, स्थानीय तहका 3, न्यायपालिकाका 11, संवैधानिक निकाय सम्बन्धी 6 र अरू विविध विषय अन्तर्गत 9 प्रस्ताव अघि सारिएको छ। संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082का संयोजक असीम शाहले संविधान संशोधन बहस पत्र निर्माणका लागि छलफल गर्ने आधारका रूपमा विषय तय गरिएको बताउनुभयो। प्रतिनिधि सभा नियमावली मसौदा समितिको संविधान संशोधनका लागि अप्नाइने कार्यविधिमा संविधानसँग बाँधिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। प्रतिनिधि सभा र राष्ट्रसभा दुवै सदनका सदस्य संख्या एकमुष्ट जोडेर त्यसको 2/3 प्रतिनिधि सभाबाट मात्र पुर्याउन सके पनि संविधान संशोधन हुन सक्ने प्रस्ताव अघि सारिएको हो। जुन प्रस्ताव संविधानको व्यवस्थासँग बाँधिन्छ, यसअघि 2 पल्ट भएका संविधान संशोधन दुवै पक्षबाट छुट्टा छुट्टै 2/3 बहुमतले पारित गरेर मात्र सम्भव भएका थिए। राष्ट्रिय सभामा सत्तारूढ रासोपाको प्रतिनिधित्व शून्य छ, प्रतिनिधि सभामा 2/3 नजिक छ। अब नागरिकको सुझाव समेत समेटेर बहस पत्रको मस्यौदा निर्माण गर्ने र त्यसमा दलहरूको सुझाव पुनः लिएर अन्तिम रूप दिएर प्रधानमन्त्रीलाई बुझाउने कार्यदलको योजना रहेको खबर कान्तिपुरले लेखेको छ।
3: 19 सदस्यीय सचिवालयमा बहुमतले पार्टी पुनर्गठनका लागि नेतृत्व हस्तान्तरणका लागि माग गरेपछि नैतिक र राजनैतिक दबावमा आउनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले यो मुद्दालाई केन्द्रीय कमिटिबाट टुंग्याउने भन्दै पछाडि धकेल्नु भएको छ। पार्टी पुनर्गठनको बहस निर्णायक चरणमा प्रवेश गरेसँगै अन्तिम टुंगो केन्द्रीय कमिटि बैठकबाटै गर्ने सचिवालयको निर्णयले पार्टीभित्र ध्रुवीकरणको अवस्था आएको छ। बहुसंख्यक सचिवालय सदस्यहरू पुनर्गठनको पक्षमा उभिएपछि एमालेमा शक्ति संघर्ष थप चर्किने संकेत देखिएको छ। यद्यपि आइतबार सम्पन्न बैठकले 21 फागुनको चुनावी समीक्षा र पार्टी पुनर्गठन सम्बन्धी प्रस्ताव तयार पार्न उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल बनाएको छ। कार्यदलले चुनावी समीक्षा, संगठनको कमजोर पक्ष र सम्भावित संरचनात्मक सुधारबारे विस्तृत प्रतिवेदन तयार गर्नेछ। यसैबीच अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा 6 सदस्यीय संविधान संशोधन कार्यदल बनाउन प्रस्ताव गर्नुभएको छ। आजको नयाँ पत्रिकाले खबर लेखेको छ।
2: भारतका विभिन्न राज्यमा तातो हावा, लू चलेर कम्तीमा 16 जनाको ज्यान जानुका साथै जनजीवन नै अस्तव्यस्त भइरहँदा नेपालका सीमावर्ती जिल्लाहरू सहित पश्चिम तराईमा पनि दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्न थालेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका जिल्लामा अधिकतम तापक्रम अत्यधिक बढ़ेको छ। दिउँसो तातो हावा लू चल्न थालेको छ। बाँकेको नेपालगंजको भेरी अस्पतालमा हरेक दिन करिब 100 बिरामी गर्मीले प्रभावित भएर पुग्ने गरेका छन्। टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने जस्ता समस्या लिएर उनीहरू आउने गरेको अस्पतालले जनाएको छ। गर्मी बढ़ेपछि दिउँसो काम गर्ने किसान तथा दैनिक जालदारी मजदूर बढ़ी प्रभावित भएका छन्। जेठ पहिलो हप्तादेखि बढ़दै गएको तापक्रमले सड़कमा मानिसको चहलपहल पातलिएको छ। दिउँसो चर्को घाम र लूले मानिस बाहिर निस्कन छाडेका छन्। गर्मी बढ़ेपछि कतिपय विद्यालय बन्द गरिएको छ। दिउँसो घर बाहिर ननिस्कन स्वास्थ्य समस्या देखिए तुरन्त स्वास्थ्य संस्थामा जान सरकारले अपील गरेको छ। यस्तै डाक्टरहरूले प्रशस्त पानी पिउने, चिसो पानीले नुहाउने, दिउँसो

0: बाहिर जाँदा छाता प्रयोग गर्ने, टाउको छोप्ने, हल्का कपड़ा लगाउने, खेतको काम बिहान र बेलुका मात्रै गर्ने, कागती पानी, नरिवल पानी, फलफूलको र घरको खाना खाने, चिया कफी सोडा र क्याफिनयुक्त पदार्थ नपिउने, दिउँसो बाहिर ननिस्कने, लामो समय भान्सामा नबस्ने, धूमपान र जाँड रक्स सेवन नगर्ने सुझाव दिएका छन्।
1: बाजुरा र हुम्ला जिल्लाको सीमा क्षेत्र विवाद उत्कर्षमा पुग्दा दुवै पक्षले कागजात र प्रमाण आफूहरूसँग रहेको दावी गरेका छन्। लामपाटा चियाचौर रानी सैन क्षेत्रलाई बाजुराले हिमाली गाउँपालिका वडा नम्बर 3 र हुम्लाको खारफुनाथ गाउँपालिकाले वडा नम्बर 2 भनेको छ। हुम्लाले यो क्षेत्र कागज प्रमाणका आधारमा आफ्नो भएको दावी गरेको छ। यसैबीच सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी विवादको प्राविधिक पक्ष अध्ययन गर्न समिति गठन गरेको छ। नापी विभागका उपमहानिर्देशक सुशील डंगलको संयोजकत्वमा समिति गठन गरिएको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा हिजो बसेको बैठकले समिति गठन गरेको जनाएको छ। बाजुराको हिमाली गाउँपालिका वडा नम्बर 3 को लामपाटामा सीमा विवादको विषयलाई लिएर केही दिन अघिदेखि विवाद हुँदै आएको छ। हुम्लाको खारपुनाथ गाउँपालिका 2 थाली र लामपाटाका बासिन्दाबीच रानीसैन क्षेत्रको सीमालाई लिएर विवाद हुँदै आएको छ। नापी विभागका सूचना अधिकारी दयानन्द जोशीले बाजुरा र हुम्लाको सीमा विवादका लागि प्राविधिक पक्ष अध्ययन गर्न मन्त्रीको अध्यक्षतामा बैठक बसेर समिति गठन गरिएको बताउनुभयो। आजको गोर्खापत्र दैनिकमा खबर छ।
0: कायाकैरनमा संक्रामक रोगको जोखिम र बच्ने उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847315368।
3: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई?
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
6: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरिज सामानहरू उपलब्ध छन्।
7: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
8: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
9: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
8: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9946078302।
10: एशियन पेंट्स रोयल, घर जहां हुन्छ खुशी के बात।
11: बेटर अप्लायंसेस का एसी कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्। तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संविधान संशोधनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकारसम्मको प्रस्ताव, एमालेमा कार्यदल बनाएर मत्थर पारियो नेतृत्व हस्तान्तरण बहस, बाजुरा हुम्ला सीमा विवादमा दुवै पक्षद्वारा प्रमाण दावी अध्ययन समिति गठन, पश्चिम तराईका जिल्लाहरूमा प्रचण्ड गर्मीसँगै तातो हावाले जनजीवन कष्टकर, दिउँसो घर बाहिर ननिस्कन, स्वास्थ्य समस्या देखिए तुरन्त अस्पताल जान सरकारको अपील लगायतका खबर प्रस्तुत
1: गर्यौं। शहरी क्षेत्रका कतिपय सामुदायिक विद्यालयलाई विद्यार्थी संख्या ठेक्नै कठिन छ। भर्ना हुन आएका विद्यार्थीलाई ठाउँ अभावमा फर्काउनुपर्ने अवस्था छ। तर ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा भने विद्यार्थीको खडेरी छ। यतिसम्म कि एकजना मात्रै विद्यार्थी भएका विद्यालय पनि छन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार देशभरका 293 सामुदायिक विद्यालयमा 5 भन्दा कम विद्यार्थी रहेका छन्। ती विद्यालयमा शिक्षक र कर्मचारी संख्या 4-6 छ। प्राथमिक विद्यालय र माध्यमिक तहका विद्यालयमा यस्तो अवस्था छ। यसैबीच सरकारले विद्यार्थी कम भएपछि केही पालिकाहरूले शिक्षक र विद्यार्थीलाई नजिकको अर्को स्कूलमा पठाएर व्यवस्थापन गरिरहेको जनाएका छन्। कतिपय स्कूलमा शिक्षक भन्दा विद्यार्थी कम भएपछि ती विद्यालयका शिक्षकलाई अस्थायी रूपमा अन्यत्रको विद्यालयमा मिलान गरिएको छ। विद्यालय तहको शिक्षाको अधिकार पालिकालाई दिएकाले त्यही अधिकार प्रयोग गरेर विद्यार्थी कम भएका विद्यालयमा शिक्षक र विद्यार्थी व्यवस्थापन गरिएको पालिकाहरूले जनाएका छन्। आजको नयाँ पत्रिकाले खबर छापेको छ।
0: सरकारले सार्वजनिक खरिद ऐन 2063 संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत विवादका कारण निर्माणाधीन पूर्वाधार आयोजनाको काम रोक्न नपाइने व्यवस्था गरेको छ। सार्वजनिक खरिदमा गरिएको यो व्यवस्थाका कारण अब कुनै पनि आयोजनामा उत्पन्न विवाद समाधानको प्रक्रियासँगै निर्माण कार्य समानान्तर रूपमा चल्नेछ। दुई पक्षबीचका समस्याहरूबाट साइट उपलब्ध नगराउने, जग्गा प्राप्तिको समस्या, भेरिएसन अर्डर वा म्याद थप नगर्ने, भुक्तानी लगायतका विषय रहेका छन्। अहिलेसम्म निर्माणाधीन आयोजनामा कुनै विवाद आउने बित्तिकै काम रोक्ने प्रवृत्ति रहेको छ। यसका साथै नियमनकारी निकायका कारण समेत महिनौ र कतिपय आयोजनाको हकमा वर्षसम्म काम ठप्प हुने गरेको छ। अध्ययन समितिदेखि संसदीय समितिसम्मले आयोजनामा भएको कमजोरी अध्ययन गर्ने भन्दै निर्माणाधीन आयोजनाको काम रोक्ने गरेका थिए। अध्यादेश मार्फत गरिएको नयाँ व्यवस्थाले त्यसको प्रवृत्ति हटाउन र द्रुत गतिमा काम गर्न सहज बनाउने खरिद कानूनका जानकार वरिष्ठ अधिवक्ता बाबुराम दाहालले बताउनुभयो। कारोबार दैनिकमा खबर छ। पछिल्लो समय विश्वका केही देशमा हान्टा भाइरस र इबोला जस्ता संक्रामक रोग देखिएका छन्। अफ्रिकी देश कंगो र युगाण्डामा इबोला फैलिएको छ भने नेदरल्याण्डको जहाजमा रहेका मानिसमा हान्टा भाइरसको संक्रमण पुष्टि भएसँगै विश्व स्वास्थ्य संगठनले बेलायत, अमेरिका, क्यानाडा, जर्मनी, नेदरल्याण्ड, स्विजरल्याण्ड, सिंगापुर र टर्की लगायतका 12 देशमा सतर्क गराएको छ। सरकारले नेपालमा भने हान्टा भाइरस र इबोलाको संक्रमण पुष्टि नभएको र यसको जोखिम अत्यन्त न्यून रहेको जानकारी दिएको छ। नेपालमा अहिले के कस्ता संक्रामक रोगको जोखिम छ भनेर साथी सम्झना महर्जनले संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुविदीलाई सोध्नु भएको छ।
12: एउटा डेंगी भयो, अरू चाहिँ यो हाम्रो लामखुट्टेबाट सर्ने अरू रोगहरू जस्तो जापानिज इन्सेफलाइटिस भयो, मलेरिया भयो, विशेष गरी दक्षिणी तराईका क्षेत्रहरूमा होइन पश्चिम तराईमा इन्सेफलाइटिस बढी छ। कहिलेकाहीँ फाटाफुट्टा मध्य पहाड़ी क्षेत्रहरूमा पनि देखिन्छ होइन। अर्को चाहिँ अब यो खानाबाट सर्ने फोहोर खाना प्रदूषित पानीहरूबाट सर्ने रोगहरू पनि यही गर्मी अथवा बर्खाको मौसममा देखिन्छ। झाडा पखालाका रोगहरू होइन, अब त्यसमा टाइफोइड पनि पर्यो, हेपाटाइटिसहरू पनि, हेपाटाइटिस एई होइन भन्ने जुन खानाबाट सर्ने हेपाटाइटिसहरू, इबोला, हान्टा भाइरस, डेङ्गी, इन्फ्लुएन्जा, यी सबै भाइरल इन्फेक्सनहरू चाहिँ सुरुमा चाहिँ सबैको एक किसिमको यही ज्वरो आउने, टाउको दुख्ने होइन त्यस्ता लक्षणहरू नै हुन्छन् होइन। र त्यसपछि रोग विकसित हुँदै जाँदा चाहिँ अनि फरक फरक किसिमका लक्षणहरू देखिन्छन्।
13: कस्ता खालका अवस्थाहरूमा चाहिँ हामी अलिक सतर्क हुनुपर्ने देखिन्छ यहाँनिर?
12: कतै बाहिर घुम्न जान मन छ भने हामी कहाँ कहाँ के रोग फैलिएको छ अलिकति याद गर्नु राम्रो हुन्छ होइन। अनि त्यहाँ जाँदा हामी पनि संक्रमित हुन सक्छौँ, त्यो लिएर आउन सक्छौँ। अर्को चाहिँ अब देशभित्रै पनि अब लामखुट्टेको संक्रमण त सुरु हुन्छ, अब डेङ्गी अहिले नै अलिअलि फाटेफुटे देखिन थालिसक्यो होइन, र डेङ्गी चाहिँ एक हिसाबले अनप्रेडिक्टेबल हुन्छ, कसलाई चाहिँ यसले सिकिस्त बनाउँछ कसलाई बनाउँदैन भन्न गाह्रो हुन्छ, र त्यो भएको भएर हामी सबै एक हिसाबले जोखिममा हुन सक्छौँ भनेर सकेसम्म अब गर्मी त छ तर लामो बाहुला भएको पातलो लुगाहरू लगाए पनि लामो बाहुला भएको लगाउने, सकेसम्म छोप्ने होइन, शरीर मस्किटो रिपेलेन्ट भन्छौँ होइन, लामखुट्टेलाई चाहिँ टाढा भगाउने होइन, त्यस्तो गन्ध भएको मलमहरू लगाउने अनि सुत्दाखेरि मुख्य झुल प्रयोग गर्ने, त्यो सबभन्दा महत्वपूर्ण भयो। बाटोमा अहिले धेरै नेपालीहरूलाई डायरिया भइरहेको मैले कसरी देख्छु भने बाहिर सड़कमा बसेर हामी यो पानीपुरी खान्छौँ, चना चटपटे खान्छौँ, अब त्यो सबै काँचो हुन्छ, त्यहाँ साबुनले हात धुने भनेर हामी हात धुन्छौँ तर त्यो पानी नै फोहोर हुन्छ।
13: भनेपछि सकेसम्म चाहिँ यो गर्मीयाममा बाहिरको खानेकुरा चाहिँ
12: खाँदै नखाउँ। अर्को चाहिँ घरमै पनि हामीले याद गर्नुपर्ने कुरा के, धाराको पानीमा माझेपछि त्यही भाँडामा त्यही धाराको पानी अझै पनि हुन्छ होइन, त्यो सबै सुकिसकेको हुँदैन, अनि त्यहाँ खाना पस्क्यो खायो, खाना पनि अलिअलि सेलाइसकेको हुन्छ, त्यो पानीमै कीटाणु हुन्छ, त्यसैबाट सर्छ। मुख्य चाहिँ दिसा पिसाब गरिसकेपछि अथवा फोहोर चिजहरू चलाएपछि साबुन पानीले हात धुनु पर्यो, खाना खानु अगाडि हात धुनु पर्यो राम्रोसँग, केटाकेटीलाई पनि सिकाउनु पर्यो होइन, पानी उमाल्ने अथवा फिल्टर गर्ने, सफा पानीले भाँडाहरू पखाल्ने, अथवा त्यो भाँडा चाहिँ राम्रो सुकेको भाँडामा मात्रै होइन खाने, बाहिर काँचो कुराहरू चाहिँ केही पनि खानु हुँदैन सकेसम्म।
0: संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
14: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
16: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
15: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
16: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
17: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
18: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
17: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845010950।
19: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
20: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
21: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 9816634372।
22: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
23: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
22: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
23: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
4: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
2: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
4: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
2: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
4: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्त्रे बैङ्कको ठिक पारिपट्टि फोन 0665939369
5: पर्यटन प्रवर्धनका लागि भारतीय कन्टेन्ट क्रिएटरलाई भ्रमणका लागि निमन्त्रणा दिएको यो पहिलो पटक हो आवेदकहरू मध्येबाट 5 जनालाई छनौट गरिनेछ आजको कान्तिपुर दैनिकले यो खबर छापेको छ
0: अब विदेशको खबर भारतको तेलंगाना राज्यमा बढ़दो तापक्रमका कारण हिट स्ट्रोक अर्थात लूबाट कम्तीमा 16 जनाको ज्यान गएको छ टाइम्स अफ इण्डियाका अनुसार जयशंकर भूपालपल्ली जिल्लामा सबैभन्दा धेरै 4 जनाको ज्यान गएको छ वारंगल अर्बन करीमनगर निजामाबादमा 3-3 जनाको ज्यान गएको छ भने जोगुलाम्बा गढवाल रंगारेड्डी र सूर्यपेटमा 1-1 जनाको ज्यान गएको खबरमा उल्लेख छ त्यहाँको मौसम विभाग अनुसार तेलंगानामा अधिकतम तापक्रम 46 डिग्री सेल्सियसभन्दा माथि पुगेको छ राजधानी दिल्लीमा पनि गर्मी अत्यधिक बढ़ेको छ त्यहाँ अत्यधिक गर्मीले आकाशबाट चराहरू बेहोश भएर जमीनमा खसेका भारतीय संचार माध्यमहरूले जनाएका छन् हिजो हल्का वर्षाले केही राहत दिएको छ अधिकारीहरूले विभिन्न कार्यस्थल र सार्वजनिक क्षेत्रमा खानेपानी र दूधको व्यवस्था गर्न आग्रह गरेका छन् मौसम विभागले विशेष गरी दिल्ली पंजाब हरियाणा र चण्डीगढमा तापक्रम अझै बढ्ने जनाएको छ
5: अब केही खेल खबर मालदिवसलाई हराउँदै नेपाल काबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ समूह एकको आफ्नो अन्तिम खेलमा हिजो नेपालले मालदिवसलाई 3-0 सोझो सेटमा हरायो त्रिपुरेश्वरको दशरथ रंगशाला कवर हलमा भएको खेलमा नेपालले पहिलो सेट 25-12 दोस्रो सेट 25-9 र तेस्रो सेट 25-20 जित्यो यसअघि नेपाल पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित भए पनि दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो आज भारत र किर्गिस्तान बीचको खेलपछि समूहबाट सेमी फाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ यस्तै समूह बीबाट काजाकिस्तान र इरान लगातार दोस्रो जीतसहित सेमी फाइनलमा प्रवेश गरिसकेका छन् खेलकै अर्को प्रसंगमा इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई 40 रनले हराएको छ मुम्बईमा हिजो पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 203 रन बनायो मुम्बई इण्डियन्स राजस्थान रोयल्ससँग पराजित भएपछि कोलकाता र पंजाब किंग्स दुवै प्लेअफ दौड़बाट बाहिरिएका छन् यो जीत दिल्ली क्यापिटल्सका लागि सान्त्वना बनेको छ भने कोलकाता नाइट राइडर्सको प्लेअफ यात्रा समाप्त भएको छ यस्तै हिजै राजस्थानले मुम्बई लाई हराउँदै प्लेअफमा स्थान बनाएको छ लीगको आफ्नो अन्तिम खेलमा मुम्बई इण्डियन्सलाई 30 रनले हराउँदै राजस्थानले अन्तिम 4मा स्थान सुरक्षित गरेको हो
0: काया कैरनमा अब केही खबर संक्षेपमा खाड़ी देश र मलेसियामा केन्द्रित नेपाली श्रम बजार पछिल्लो समय युरोपतर्फ मोड़िएको छ आकर्षक तलब श्रमिक मैत्री कानून र अनुकूल मौसमका कारण नेपाली युवाको श्रम गन्तव्य युरोप हुन थालेको खबर गोर्खापत्रले लेखेको छ
5: सरकारले कृषि उत्पादन र उत्पादकत्व वृद्धि लक्षित मल नियन्त्रण आदेश 2083 प्रारम्भिक मसौदा तयार गरी सरकारवालासँग सुझाव माग गरेको छ कृषि वन तथा पर्यावरण मन्त्रालयले अहिले कार्यान्वयनमा रहेको रासायनिक मल नियन्त्रण आदेश 2055लाई प्रतिस्थापन गर्ने गरी नयाँ व्यवस्था ल्याउन लागेको हो
0: सरकारले चालू आर्थिक वर्ष 2082-83 बजेट मार्फत पर्यटन क्षेत्रमा घोषणा गरेका झण्डै 7 दर्जन कार्यक्रमको कार्यान्वयन सुस्त देखिएको खबर कारोबार दैनिकले लेखेको छ
5: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका नाममा हुने सम्भावित ठगीबाट जोगिन सर्वसाधारणलाई विशेष आग्रह गरेको छ विभागले सूचना मार्फत विभिन्न व्यक्ति तथा समूहले प्रलोभनमा पारी रकम वसूल गर्ने गरेको गुनासो प्राप्त भएकाले त्यस्तो कार्यमा संलग्न नहुन र सचेत रहन सूचित गरेको हो
0: नयाँ सरकार बनेको 2 महिनाको अवधिमा शेयर बजारमा झण्डै 200 अंकको गिरावट आएको छ
5: महालेखा परीक्षकको कार्यालयले 63 औं वार्षिक प्रतिवेदनमा विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा आर्थिक अनियमितता र अपारदर्शिताका फेहरिस्ता औल्याएको छ आर्थिक वर्ष 81-82 परराष्ट्र मन्त्रालय र मातहतका 48 निकायको 22,39,32,00,000 रूपियाँ बराबरको लेखा परीक्षण गरेकामा मनपरी भत्ता विवरण वितरण घर भाड़ा भुक्तानी लगायत व्यतिथि उजागर गरेको हो
0: साउदी अरबको राष्ट्रिय तेल कम्पनी साउदी आरामको परियोजनामा कार्यरत नेपाली सहित आप्रवासी श्रमिक गम्भीर जोखिममा परेको एक अध्ययन अध्ययन प्रतिवेदनले औल्याएको छ। आप्रवासी श्रमिकको मानवाधिकार सम्बन्धी अनुसन्धान गर्ने लण्डनको संस्था फेयर स्क्वायरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार साउदी अरबको परियोजनामा कार्यरत श्रमिकले अत्यधिक गर्मीमा लामो समयसम्म काम गर्नु परिरहेको छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। राष्ट्रपति केन्द्रीय निर्वाचन आयोगले हिजो पालिका जिल्ला र प्रदेशलाई समेटेर असार पाँचसम्मको कार्यतालिका सार्वजनिक गरेको हो।
0: सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 पारित गरी साबिकको 22 संघीय मन्त्रालयलाई घटाएर 18 कायम मर्ज गरेसँगै अहिले समायोजित मन्त्रालयको प्रशासनिक र भौतिक व्यवस्थापन मिलाउने काम धमाधम भइरहेको छ।
5: चालू आर्थिक वर्ष 2082-83 10 महिनामा 35 अर्ब रूपियाँ बराबरको धान चामल आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म 51 अर्ब 25 करोड़ 86 लाख 75 हजार रूपियाँ बराबरका कुल खाद्यान्न आयात हुँदा 35 अर्ब 45 करोड़ रूपियाँ बराबर धान चामल आयात भएको हो।
0: र जापानले जिम्मा लिएको बीपी राजमार्गको क्षतिग्रस्त पिप्लेदेखि बर्खे खोला खण्डको पुननिर्माणको काम आजदेखि शुरू हुने भएको छ। काया कैरनमा अब पालो उखानको
5: तातो पानीले घर डढ्दैन।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: संविधान संशोधनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकार समूहको प्रस्ताव नागरिकको सुझाव समेत समेटेर बहसपत्रको मस्यौदा बनाउने कार्यदलको तयारी।
0: पश्चिम तराईका जिल्लाहरूमा प्रचण्ड गर्मीसँगै तातो हावाले जनजीवन कष्टकर। दिउँसो घर बाहिर ननिस्कन। स्वास्थ्य समस्या देखिए तुरन्त अस्पताल जान सरकारको अपील।
5: 293 सामुदायिक विद्यालयमा 5 कम विद्यार्थी। कम विद्यार्थी र धेरै शिक्षक भएका विद्यालयलाई पालिकालाई व्यवस्थित गर्दै
0: भारतको तेलंगानामा गर्मीका कारण 16 ज्यान गयो। तापक्रम 46 डिग्री भन्दा माथि तातो हावाको लहर अझै केही समय रहने मौसम विभागको चेतावनी।
5: र मालदिप्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा। राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो। दिल्लीको सान्त्वना जित।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। एमालेमा नेतृत्व छान्न ओलीलाई बढ़ेको दबाव र नछान्ने ओलीको अडानसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ओली जस्तै देखिने मान्छे एमाले भनेर लेखिएको एउटा घोड़ामाथि बसेका छन्। थाकेर लखतरान परेको, उठ्नै नसकेर लड़िरहेको एमाले लेखिएको घोड़ा भन्दैछ, थेग्न गाह्रो भयो। अनि माथि बसिरहेका ओली जस्तै देखिने मान्छे भन्दैछन्, मलाई त सजिलै भइरहेछ त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। गर्मीबाट बच्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 103 থুটু 8 অন্তর্মনকো আওয়াজ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मध्यपान र धूम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो? आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हो सम्धि।
5: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
6: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816। लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: जुत्ता, चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81 115।
8: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
9: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी छ भुरुङ्गी।
9: हाम्रा विशेषताहरू:
8: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
9: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
8: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
9: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
8: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0 65 571 479 र 98 560 62 265।
10: ए सबिना, यसको हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचादी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुवेदा सुनार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9864078528 र 9908216142।
13: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
14: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
15: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
14: धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420,
15: दीप मल्ल ठकुरी 9406041530।
16: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त झन् कहाँ होला र?
10: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
14: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामा सँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातु सँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया, फोन 0564141442, 9556231128, 9462614726।
13: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
17: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
18: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 16 गते तेस्रो शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
17: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
18: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
19: हार्ट जोड्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टिकाराम पौडेल
17: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
19: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
17: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
19: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
13: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9956031053।
20: नमस्कार, म डाक्टर सुनिल पौडेल, म चाहिँ नेपालको फर्स्ट बीएनएमएस मेडिकल ग्रेजुएट हो र मेरो मास्टर्स चाहिँ पेन म्यानेजमेन्टमा युकेबाट गरेको, युके युएसएमा काम गरेर म फेरि नेपाल फर्केको छु। मानव बिहान उठ्नुभयो, चिया 1 कप र एउटा बिस्कुट खानुभयो, के त्यसले पेट भर्छ त? अनि मैले क्यालोरी काउन्ट गरेर अस्तिको रिल्समा देखाइदिएको थिएँ, 570 क्यालोरी खानुभयो उहाँले एक प्याकेट बिस्कुट खाँदाखेरि। यसले पेट भरिया चाहिँ छैन, खाए भन्ठानुभयो खानुभयो। मैले के खान्छु? 3 अन्डा र थोरै फलफुल खान्छु। मेरो क्यालोरी 400 क्यालोरी भन्दा कम छ। मेरो त पेट भर्यो नि त, म त 1 बजेसम्म त केही पनि नखाए पनि चल्छ त। अनि मैले प्रोटिन पनि पाएँ, भिटामिन्स पनि पाएँ, होइन मिनरल्स पनि पाएँ। उहाँले पाएको के हो? फाल्तु काम नलाग्ने क्यालोरी, त्यो पनि ट्रान्स फ्याट, यो मात्रै पाएर उहाँको चलिरहेछ। त्यही भएर क्यालोरी काउन्ट गर्न सिक्नुपर्छ। क्यालोरी भनेको तपाईँले साग सलाद फलफूल तरकारी एकदम लो क्यालोरी खाना हो, त्योसँग थोरै प्रोटिन थप्नुभयो भने पेट भर्या महसुस हुन्छ। मान्छेले मैले थोरै खाएँ भन्छ नि, थोरै के खान्छ, थोरै हाई क्यालोरी खाना खाइदिन्छ। वेट गेनको अर्को कारण भनेको सिम्पल कार्बोहाइड्रेट खानु हो, मैदा, मैदाबाट बनेको चिज, जङ्क फुड, फास्ट फुड। अब मान्छेले यति कुरकुरे खाएँ भन्ने ठान्छ, उसले 200 क्यालोरी 300 क्यालोरी थोरै पिसमा पनि खाइसकेको हुन्छ। चिप्सहरू खाइरहन्छ, बिस्कुटहरू खाइरहन्छ, खान नपर्ने चिजहरू खाइरहन्छ, अनि त्यसले चाहिँ हाम्रो चाहिँ वेट बढाउँछ। अब हुन त सबैको हातमा मोबाइल छ, गुगल गर्न पनि सकिन्छ क्यालोरी काउन्ट गर्न। दोस्रो उपाय के छ भने लो क्यालोरी भनेको के हो यसमा याद राख्नुहोस्, जसमा चाहिँ डेन्स क्यालोरी हुँदैन, कार्बोहाइड्रेट कम हुन्छ, कम्प्लेक्स कार्बोहाइड्रेट हुन्छ, साग सलाद तरकारी खरबुजा मेवा र अमिला जातका फलफुल, एकदम लो क्यालोरी खाना हो। जति चाहनुहुन्छ खान सक्नुहुन्छ, लिब्रली खान सक्नुहुन्छ। र खाँदाखेरि यो साग सलाद तरकारी पहिल्यै खानुभयो भने तपाईँले पछि डेन्स चिज खानुभयो भने पनि त्यसलाई यसले कोटिङ गरेर एब्जर्ब हुन दिँदैन, डबल फाइदा हुन्छ। हामी के गर्छौँ, झ्याम्मा पहिला बजाउँछौँ मासु भात, अनि दुईवटा पिस सलाद खान्छौँ, ठ्याक्कै उल्टो गर्नुहोस्। यसलाई झ्याम्मा साग सलाद तरकारी यति बजाउनुहोस्, पेट भर्दैन। त्यसै थोरै तपाईँले मासु भात खाए पनि थोरै मासु भातले पेट भर्छ, र त्यो मासु भातको जुन क्यालोरी छ त्यसलाई कार्बोहाइड्रेट यो के अरे हाम्रो साग सलादले कोटिङ गरिदिन्छ, एब्जर्ब हुन दिँदैन हाम्रामा। यो पनि एउटा ट्रिक हो है, त यसबाट पनि वेट घटाउन सकिन्छ। ठ्याक्कै के हामीले खाइन्छ त्यो अर्डरले नै वेट घटाइदिन्छ है। साग सलाद तरकारी पहिले खाने, त्यसपछि पेट भरिने चिज थोरै खाने, पेट भरिन्छ, क्यालोरी बढ्न पाउँदैन, वेट घट्छ, शरीरले त्यसलाई एब्जर्ब गर्न पनि पाउँदैन राम्ररी। लामो समय एक्सर्साइज गर्नुभन्दा थोरै थोरै पटक पटक एक्सर्साइज गर्नुले वेट बढी घटाउँछ, एक्टिभ रहिरहनुले। त्यही भएर तपाईँले देख्नुहुन्छ त्यो बच्चा त कहिले एक्सर्साइज गर्न गएर देख्नुहुँदैन, तपाईँले सधैँ फिट छ। यसो बोसो लागोस् भन्ने ठान्नुहुन्छ तपाईँले, बोसो कहिले पनि लाग्दैन बच्चाको। किन भन्दाखेरि उसको गुण कस्तो छ, चरा जस्तो छ, फुर्र त्यहाँ गयो, फुर्र त्यहाँ गयो, फेरि आयो, फुर्र त्यहाँ गयो। तपाईँको यदि लाइफस्टाइलमा तपाईँले पनि यो फुर्र फुर्र यताउता जानी गर्न सक्नुभयो भने तपाईँको बेसल मेटाबोलिक रेट भन्छौँ नि, जसले चाहिँ शरीरले न्युट्रलमा जलाइरहनु पर्ने, त्यो मेटाबोलिजम बढ्छ। अनि तपाईँले एक्सर्साइज नगरी पनि तपाईँ घटाउन सक्नुहुन्छ, यी दुई चारवटा ट्रिक युज गर्नुभयो भने सर्टसुट वेट घट्छ। अनि हामीले के बुझ्नुपर्छ भने सिम्पल कार्बोहाइड्रेट डाइरेक्ट बोसो बन्छ। मैले भात खाएँ, मिठाई खाएँ, चिप्स खाएँ, जङ्क फुड खाएँ, के हुन्छ त, टोटली सिम्पल कार्बोहाइड्रेट भनेको सुगरै खाएको, सुगर सुटअप हुन्छ रगतमा। सुगर सुटअप हुने बित्तिकै हाम्रो रगत जाँदाखेरि धेरै हुँदैन, स्वस्थ व्यक्तिमा त फेरि त्यही सयको आसपासै ल्याउनु पर्यो। केले भन्दाखेरि इन्सुलिन सुटअप हुन्छ, अब इन्सुलिनले भएको त्यो कार्बोहाइड्रेटलाई सट्ट फेरि बोसो बनाइदिन्छ। अब सुगर सुटअप बाँच्यो, यसलाई चाहिँ सुगर स्पाइक भनिन्छ, त्यसले इन्सुलिन बढायो, जसले रोग पनि बढायो, फेरि भएको सुगरलाई सट्टै बोसो पनि बनाइदियो, अब बोसो भरियो हेर्नुहोस्। अब फेरि सुगर त सुट डाउन भयो नि, 45 मिनटमा यो प्रक्रिया सिद्धिसक्छ। हेर्नुहोस् तपाईँले सिम्पल कार्बोहाइड्रेट खाएको 45 मिनटमा त्यसलाई फेरि भोक लाग्छ, अब फेरि खायो, अनि फेरि के रहेछ, फेरि त्यो बोसो बनिसकेको छ। त्यही भएर सिम्पल कार्बोहाइड्रेट खाएर वेट घटाउन सकिन्न। एउटै बिस्कुट किन नखानुहोस्, थोरै भात किन नखानुहोस् है, थोरै मैदाको रोटी किन नखानुहोस्, जङ्क फुड थोरै किन नखानुहोस्, यसबाट वेट घटाउन सकिन्न। बरु पेट भर्ने चिज, हाई प्रोटिन चिज, गेडागुडी उमारेको गेडागुडी भेजिटेरियन हुनुहुन्छ भने टोफु, भेजिटेरियन हुनुहुन्छ भने नन भेज हुनुहुन्छ भने अन्डा, अन्डाको सेतो मात्रै, चिकन मात्रै अथवा मासु मात्रै, विदाउट फ्याट, विदाउट स्किन। यो भनेको शरीरलाई पचाउन पनि समय लाग्छ, स्वाट्ट यो बोसो पनि बन्दैन, अनि फिलिङ अफ फुलनेस, तपाईँलाई लामो समयसम्म भोक पनि लाग्दैन, अनि वेट मेन्टेन गर्न सक्नुहुन्छ। यस्ता ट्रिकहरू छन्, ट्रिकलाई अप्नाइयो भने घरमा सुती सुती बसेपछि वेट लस गर्न सकिन्छ। जस्तै हामी कहाँ प्यारालाइज पेसेन्टहरू हुनुहुन्छ, मान्छे 80 केजी आइरह हुन्छ, हामीले त जाने बेलामा 60 बनाइदिन्छौँ, सुती सुती सुतेर पनि त वेट गर्दो रहेछ, त्यो क्यालोरी काउन्ट हो। अनि अनकन्सियस इटिङ पनि हुन्छ मान्छेको, थोरै कचर पचर कचर पचर खाने, हाई क्यालोरी चिज खाइदिने, त्यसले पनि वेट बढ्छ। म झ्याम्मा खान्छु, तर म राइट चिज क्यालकुलेट गरेर खान्छु, पहिला साग सलाद तरकारी नै सिद्धाउँछु होइन, अनि त्यसपछि अन्य चिज, न्युट्रियन्ट डेन्स चिज चाहिँ म लास्टमा खान्छु, ताकि त्यो एब्जर्ब हुन नपाओस्। अब होइन म भातै खाएर वेट घटाउँछु भन्न पनि सक्नुहुन्छ, त्यसको ट्रिक पनि म भनिदिन्छु। भातलाई तपाईँले बनाउनुहोस्, तातातै नखानुहोस्, 12-24 घण्टा फ्रिजरमा राख्नुहोस्। भात भनेको स्टार्च हो, त्यो भात फ्रिजरमा राखेपछि 12 घण्टापछि रेजिस्टेन्ट स्टार्च बन्छ, रेसिस्टेन्ट स्टार्च पचाउने हाम्रो शरीरमा कुनै इन्जाइम छैन। यसरी तपाईँले त्यो 12-24 घण्टापछि फेरि रिहिट गर्नुहोस्, फेरि खानुहोस्, 30% क्यालोरी कट गर्न सक्नुहुन्छ। सजिलो उपाय, जसरी भातमा भयो त्यो चिज तपाईँले रोटीमा गर्न सक्नुहुन्छ, ब्रेडमा गर्न सक्नुहुन्छ, आलुमा गर्न सक्नुहुन्छ, तपाईँले खाइरहेको पास्तामा गर्न सक्नुहुन्छ। भन्नाले यदि तपाईँसँग कार्बोहाइड्रेट छ भने कार्बोहाइड्रेटको क्यालोरी फ्रिज गर्न सकिन्छ अप टु 30%। अनि फाइदा यसमा अर्को डबल फाइदा छ, त्यो जुन फ्रिज गरेको क्यालोरी जुन रेसिस्टेन्ट स्टार्च बन्छ नि सर त्यो कार्बोहाइड्रेटमा, त्यो आन्द्रामा गएपछि आन्द्राको ब्याक्टेरियाहरूको लागि त्यो खाना बन्छ, त्यसले सर्ट चेन फ्याटी एसिड बनाउँछ जुन चाहिँ शरीरको लागि अमृत हो। डबल डबल फाइदा छ, यसरी पनि हामीले फाइदा लिन सक्छौँ। त्यही भएर गरिबहरू जसले चाहिँ हिजोको भात खान्छन् तिनीहरू स्वस्थ छन् नि त। अब यसको अर्थ सडेको खानु भने होइन मैले है, कुनै पनि रेस्टुरेन्टमा जानुहोस् तपाईँलाई 5 स्टारमा जानुहोस् 7 स्टारमा जानुहोस् फर्स्ट के पाइन्छ, ब्रेड दिन्छ नि ल्याएर टक्क बटर हालेर ब्रेड खानुहुन्छ। अब के भयो, कार्बोहाइड्रेट सुटअप भयो, सुगर सुटअप भयो नि त, सुगर स्पाइक भयो, फेरि त्यो 45 मिनटमा डाउन हुन्छ, मान्छेलाई फेरि 45 मिनटमा भोक लागिसके हुन्छ। अब कुनै पनि रेस्टुरेन्टमा तपाईँले खाने के हो, सिम्पल कार्बोहाइड्रेट चिप्स, सिम्पल कार्बोहाइड्रेट पिज्जा बर्गर आदि इत्यादि कार्बोहाइड्रेट है, अब कुनै पनि चिज फ्राइड राइस कार्बोहाइड्रेट, तपाईँले सिम्पल कार्बोहाइड्रेट बढी खाइरहनु भएको छ। अनि कार्बोहाइड्रेट तपाईँ चिनी खानुहोस् अथवा चिया खानुहोस्, कोका कोला खानुहोस्, फ्यान्टा खानुहोस्, कुनै पनि कोल्ड ड्रिङ्क्स खानुहोस्, के तेलले तपाईँको प्यास मेटाउँछ अथवा भोक नलाग्ने बनाउँछ, बनाउँदैन। खानामा सेटाइटी भन्नाले फिलिङ अफ फुलनेस दिने इन्ग्रेडियन्ट हुनु जरुरी छ। तपाईँ रेस्टुरेन्ट जानुहोस् तर तपाईँले मासु र सलाद मात्रै अर्डर गर्नुहोस्, झ्याममा मासु खानुहोस् त एक पाउ, तपाईँ तुरन्तै पेट भरिन्छै परिँदैन। त्यही भएर खानामा कुन चाहिँ खाना खाँदा सेटाइटी हुन्छ त्यो खाना चाहिँ खायो भने चाहिँ मान्छेलाई फिलिङ अफ फुलनेस हुन्छ। कार्बोहाइड्रेटले कहिल्यै पनि सेटाइटी दिँदैन, यो एउटा ट्रिक छ। कार्बोहाइड्रेटले कहिले पनि सेटाइटी दिँदैन, सेटाइटी दिने सबैभन्दा ठुलो खाना भनेको फ्याट हो, फ्याटले तुरन्तै सेटाइटी दिन्छ। प्रोटिन र फ्याट र थोरै कार्बोहाइड्रेट मिलाउनु भने तुरन्तै सेटाइटी हुन्छ। रेस्टुरेन्टमा त त्यो खाइँदैन, 90% सुगर सुटअप गर्ने र फ्याट बनाउने खाना खाइन्छ। अनि खायो त्यो खाने बेलासम्म फेरि त्यो बोसो भइसकेको हुन्छ, फेरि भोक लागिसकेको हुन्छ, तपाईँले जति खानुहुन्छ त्यति भोक लाग्छ र त्यसले डोपामिन पनि रिलिज गर्छ। कार्बोहाइड्रेट सुटअप हुँदाखेरि जुन सुगर स्पाइक हुन्छ नि डोपामिन सुटअप हुन्छ, अनि तपाईँलाई त्यो डोपामिन सुटअप भनेको कस्तो हो भने त्यो डोपामिनले फिलिङ गुड गराउँछ। ड्रग्स न हो, ड्रग्सले जे गर्छ सिम्पल कार्बोहाइड्रेटले त्यही चिज पटक पटक पटक पटक पटक पटक दिनमा गरेर आउँछ। मान्छेलाई जति खाए पनि पुग्दैन, अनि 2000 क्यालोरी खानुपर्ने मान्छेले एन्ड्स अप विथ 5000-6000 क्यालोरी, अनि वेट बढ्दैन। हामी नेपाली त भ्रमै भ्रममा जिउने व्यक्तिहरू पर्यौँ, अमिलो खाना हुन्न, के को लागि नखाने? कुनै डक्टरले अमिलो खाना हुन्न भने डक्टरलाई सोध्नुहोस्, फलफुलको सिट्रिक एसिड अमिलो भने एसिड हो, सिम्पल साइन्समा एसिडले अमिलो फिल गराउँछ भित्रमा। फलफुलको एसिड सिट्रिक एसिड के हानि गर्छ, किन नखाने? अचारहरूमा बन्ने युज गर्ने एसिटिक एसिड, म त सुगर कन्ट्रोल गर्नलाई पनि लगाउँछु, ग्यास्ट्रिक पेटको रोगलाई पनि युज गर्छु, थुप्रै मेटाबोलिक सिन्ड्रमलाई युज गर्छु एसिटिक एसिड भिनेगर, किन नखाने? अब भयो फर्मेन्टेड फुडमा पाइन्छ ल्याक्टिक एसिड, अनि त्यही ल्याक्टिक एसिड बनाउने ब्याक्टेरिया त्यही डक्टरको क्लिनिकमा किन्न पाइन्छ हेर्नुहोस्, प्रिबायोटिक प्रोबायोटिकको नाममा, अनि डक्टरले चाहिँ नबेच भन्छ। डक्टरलाई यो 3 प्रश्न सोध्नुहोस्, अमिलो नखाने भनेको हजुरले मलाई सिट्रिक एसिड खान नभनेको हो कि एसिटिक एसिड खान नभनेको हो कि ल्याक्टिक एसिड खान नभनेको, अनि डक्टरले आन्सर गरोस् तपाईँलाई। अब डक्टरले आन्सर गरेपछि सोध्नुहोस् दोस्रो क्वेसन, किन सिट्रिक एसिडले के हानि गर्छ मलाई, एसिटिक एसिडले के हानि गर्छ, ल्याक्टिक एसिडले के हानि गर्छ? आन्सर छैन। त्यही भएर डक्टरले पनि भ्रममा पारेर आउँछ। सामान्य हाम्रो तपाईँले सोध्नुहोस् जसलाई कुनै रोग लाग्यो अमिलो पिरो नखाने, किन नखाने? छैन, खान पर्ने चिज त्यही चिज। अब तपाईँले जानुहोस् हेल्थ फुड स्टोरमा, प्रोबायोटिक किम्ची प्रोबायोटिक होइन, अब सर्क्रेट प्रोबायोटिक, ग्रिक युगट प्रोबायोटिक, त्यहाँ 10 चिज लेखा छ एकर्डिङ टु रिसर्च, यस्तो यसले गटलाई यस्तो ठिक गर्छ, बासलाई ठिक गर्छ, यताउता ठिक गर्छ, राम्रो गर्छ। हाम्रो सिन्की गुन्द्रुक त्योभन्दा लाखौं गुणा राम्रो छ, खै त मान्छेले सिन्की गुन्द्रुक खाएको, सिन्की गुन्द्रुक खाएको मलाई त जोर्नीमा दुखाइ भयो। सिन्की गुन्द्रुक कसरी खानुभयो, तेल तताएर विष बनाउनु भयो, त्यसमा सिन्की गुन्द्रुकलाई जलाउनु भयो, नुन र खुर्सानी ठोकेर खानुभयो, अब चाहिँ सिन्की गुन्द्रुक खाएको भन्ने खान्छ मान्छे। सिन्की गुन्द्रुक खाने तत्त तातो पानीमा साँधेर होइन प्याज लसुन टमाटरसँग साँधेर अचार बनाएर खानुभयो सिन्की गुन्द्रुक खानु। दही मोही राम्रो खाना हो, यसले दुखाउँदैन। टमाटर राम्रो खाना हो, लाइकोपिन पाइन्छ। टमाटर नखानेहरूमा हार्ट अट्याक धेरै पाइया छ। अनि अब टमाटर खायो भने दुख्छ। कसै कसै सयमा एकजनालाई यी खानामा पाइने कुनै तत्त्व एन्टी न्युट्रियन्टले हार्म गर्न सक्छ, तर 99% यहाँबाट हार्म गरेर आउँछ। किनकि बच्चैदेखि डक्टरले पनि नखा भनिरहेछ, समाजले पनि नखा भनिरहेछ। हाम्रो समाजमा त राम्रो चिज खानै नदिने, तर यो बिस्तारै बिस्तारै परिवर्तन भएको छ। म ऱ्याडिकली परिवर्तन गर्ने सोचमा छु, त्यही भएर मान्छेलाई मेरो कुरा सुन्दा सक लाग्न सक्छ। पहिला पहिला 100 वर्ष पहिला के हुन्थ्यो, आलस त खान्थेन नि, आफ्नो नोकरलाई खुवाउँथे होइन। अनि बिचरा नोकर चाहिँ बलियो भयो, मालिक त कमजोर हुँदै गयो। अनि अहिले त आलस भनेको फ्ल्याक्सिड, एउटा क्याप्सुलको 20-40-50 रुपियाँ पर्छ। अब मान्छेले फ्ल्याक्सिड खान थाल्यो, हो कि होइन? पहिला कोदो फापरलाई त्यसरी नै हेला गरिन्थ्यो। कोदो फापर दुनियाँको बेस्ट अन्न हो, लिटल एन्टी न्युट्रियन्ट, पर्यावरणलाई एकदम फाइदा गर्छ। कुनै पानी चाहिँदैन धानलाई जस्तो, गहुँलाई जस्तो पानी चाहिँदैन। धान गहुँमा जुन एन्टी न्युट्रियन्ट हुन्छ कोदो फापरमा हुँदैन। पोषक तत्त्व र मिनरल्स डेन्स छ, थुप्रै एन्टी अक्सिडेन्ट छ, जसले हामीलाई एन्टी एजिङको काम गर्छ। गेडागुडीलाई भिजाउनुहोस्, यत्रो यत्रो उमार्नुहोस्, मजाले खानुहोस्, उल्टै बाटलाई फाइदा गर्छ नि। अब युरिक एसिड एकदमै अचाक्ली छ भने छुट्टै हो कुरो, होइन भने साधारण युरिक एसिडलाई पनि गेडागुडी खान आउँछ। युके गाउट सोसाइटीको रिसर्चले के भन्छ भने, नन भेज खानाभन्दा भेजिटेरियन युरिक एसिड पैदा गर्ने खाना धेरै सेफ छ, त्यसले कम हानि गर्छ। त्यही भएर हामी खान पर्ने चिज चाहिँ खाँदैनौँ, खान नहुने चिज। आजसम्म सबै डक्टरको पाना पल्टाएर हेर्नुहोस्, कुनैले जङ्क फुड फास्ट फुड नखाऊ, चिनी नखाऊ, तेल नखाऊ, बिस्कुट चाउचाउ नखाऊ भनेर त्यहाँ छापै हाने आउँदैन। अमिलो पिरो नखाऊ रेल हेर्नुहोस्। अब चिल्लो नखाने होइन, कुन चाहिँ चिल्लो नखाने? दुनियाँमा सबैभन्दा हानि गर्ने चिल्लो भने त तेल न हो, तेल खाऊ रे उल्टै। तेल भने यस्तो हिट अनस्टेबल चिज हो जसलाई तातो पानीमा हाल्दा पनि हानि गर्छ, त्यो रेन्सिड भइसकेको हुन्छ। सबैभन्दा स्टेबल चिज दुनियाँको स्टेबल फ्याट भनेको घिउ हो नि। आजभन्दा 100-200 वर्ष अगाडि भन्थ्यो, तर हाम्रो जुन पूर्वीय विज्ञान छ त्यो उन्नत विज्ञान हो, सबभन्दा बेस्ट विज्ञान हो। हजारौं वर्ष रिसर्च गरेर साइन्टिस्टहरू, त्यो बेलाको साइन्टिस्टहरूलाई ऋषि भनिन्थ्यो, अनि ल्याएको चिजलाई हामीले नेग्लेक्ट गरेका छौँ। र अहिले पाश्चात्य वर्ल्डले, वेस्टर्न साइन्सले त्यसैलाई प्रुभ गरिरहेछ। अहिले त युएसएमा नि घिउ खाउँ भन्छन्, घिउ केलौँ भन्छ, कोकोनट ओइलमा फ्राई गरौँ भन्छन्, घिउमा फ्राई गर्नु भन्छ, तेलमा कसैले फ्राई गर्नु भन्ने एउटा साइन्टिस्ट देखाउनुहोस् त दुनियाँमा। अहिले तेल त हिट गर्ने बित्तिकै पोइजन बनिसक्छ, काँचै खाना मिल्ला होइन। अब युएसमा पनि एउटा भ्रम छ। दोस्रो हामी प्रोपोगान्डा फुड भन्छौँ, कुनै देशमा अलिभ ओइल बढी भयो, अर्को देशमा अलिभ ओइल अमृत हो। त्यो अलिभ ओइल भन्दा हाम्रो तोरीको तेल अमृत हो कि? त्यसमा स्टडी गरेको खै। हाम्रो देशको छ्याङ जाँड अमृत हो, सिन्की गुन्द्रुक अमृत हो, मस्यौरा अमृत हो, यसलाई ब्रान्डिङ गरेको खै। ओट्स कुनै देशमा त्यत्तिकै पैदा भइरहेछ, हाई लेक्टिन फुड हो, अनि त्यसलाई ल्याएर नेपालमा होइन ओट्स खाने। ओट्समा के छ, के को लागि खाने? त्योभन्दा त ब्राउन राइस धेरै राम्रो होइन र हिमालको? आर्सेनिक पनि कम हुन्छ हिमालको ब्राउन राइसमा। हामीले आफूलाई बिर्सिसकेका छौँ, हामी भित्रैबाट बिकिसक्यौँ कि? त्यो बिक्ने प्रोसेसलाई मैले रोक्ने प्रयत्न गर्दैछु।
0: नमस्कार, म डाक्टर प्रकाश आचार्य, छाला तथा कपाल रोग विशेषज्ञ। के हजुरहरूमा
21: के भन्ने सोच छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
22: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
21: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
22: हो र, के खास छ त इलाइट सिएमा?
21: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
22: ओहो, अनि लोकेसन?
21: बानेश्वर काठमाडौँ, सम्पर्क 01-59-14-284, 97-164-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
22: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
1: अब मुटुरोगको उपचारका लागि ठूलो राहत नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँ सम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा विश्वसनीय सेवा अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
2: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
3: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
2: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
3: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
23: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058 र 98460976246।
24: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
2: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
24: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
25: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
26: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
27: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भुज बहादुर सुनार,
26: मोबाइल 98058-35533।
28: मम्मी भोक लाग्यो, खाजा खाम न।
2: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
28: हस् मम्मी।
3: मैले सुने छोरी, ल जाम हिँडा।
2: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
2: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मम पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28144, प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
3: बीजी मम हाउस दुलेगौडा, हेल्पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
29: स्टुडियो
4: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301।
5: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
6: धोरबाराही हाइलाइट्सको साथमा
7: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
6: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841149304।

नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत पनि विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। संविधान संशोधनको बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणाली सहित मुख्य 8 विषयलाई केन्द्रमा राखेर सुझाव संकलन गरिरहेको छ। कार्यालयले संविधान संशोधनका लागि आधारपत्र तयार गर्न संहिताको प्रभावकारी कार्यान्वयन, प्रदेश र स्थानीय तहको निर्वाचन, न्यायालयमा सुधार, मन्त्रालयको संख्या र विज्ञलाई मन्त्री बनाउने तथा जनप्रतिनिधिलाई भन्ने लगायतका विषयमा सुझाव दिने कार्यलाई तीव्रता दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका भू राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठन गरिएको कार्यदलले राजनीतिक दल, नागरिक समाज, संवैधानिक कानूनका ज्ञाता, पूर्व महान्यायाधिवक्तासँगै सरकारवाला निकायका प्रतिनिधिसँग चरणबद्ध छलफल गरेर सुझाव लिइरहेको छ। कार्यदलले नागरिकका तर्फबाट पनि राय सुझाव माग गरिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले शासकीय स्वरूप अहिलेकै ठिक छ वा पूर्ण संसदीय वा संशोधित संसदीय रहने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री हुने सन्दर्भमा सुझाव लिइरहेको बताउनु भएको छ। यस्तै राजनीतिक दलसँग जेठको 7 सम्पन्न संवादमा संयोजक शाहले सरकारले संविधान संशोधन कार्यलाई राष्ट्रिय सहमतिमा नै अगाडि बढ़ाउने र सबै राजनीतिक दललाई समेटेर साझा बिन्दु पहिलाउने प्रश्न पार्नु भएको छ। विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएसम्म विरोध जारी राख्ने निर्णय गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित विपक्षी दलहरू नेकपा, एमाले, नेकपा र राप्रपाका प्रमुख सचेतकको हिजो बसेको बैठकले विरोध जारी राख्ने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक आइम महरले जानकारी दिनुभयो। संसदमा प्रधानमन्त्रीले आएको छ। विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएसम्म विरोध

उहाँहरूको अडान रहेको छ। कार्यपालिकालाई संसदप्रति जवाबदेही बनाउनका लागि विपक्षीहरू एकजुट भएर अगाडि बढ्ने समझदारी भएको उहाँको भनाइ छ। सिंहदरबारमा रहेको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकमा विपक्षीमा रहेका चारवटा दलका प्रमुख सचेतक र सचेतकहरू सहभागी भएका थिए। एकताको सन्देश प्रवाह गर्दै नेकपा एमालेको सचिवालय बैठक सकिएको छ। पार्टीका उपमहासचिव लेखराज भट्टले सौहार्दतापूर्ण वातावरणमा बैठक सम्पन्न भएको दावी गर्नुभयो। उहाँका अनुसार चार दिनसम्म सचिवालयका सदस्यहरूको धारणा राखिएको थियो। बैठकमा पार्टीभित्रका समस्या समाधानका लागि गहन छलफल गरिएको थियो। सचिवालय बैठकले असारको दोस्रो साताका लागि केन्द्रीय कमिटिको बैठक बनाउने लगायतको निर्णय गरेको उपमहासचिव भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकता कायम गरेर अगाडि बढ़ने निर्देशन दिनुभएको छ। बैठकले रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन र पार्टी पुनर्गठन सम्बन्धी समीक्षा सुधारका लागि समिति गठन गर्ने निर्णय पनि गरेको छ। यस्तै गरी असारको दोस्रो साता अध्यक्ष र महासचिवको परामर्शमा केन्द्रीय कमिटिको बैठक आह्वान गर्ने निर्णय पनि भएको छ। यसैबीच पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिएको एमाले अब भण्डारीले चाहेको जिम्मेवारी पनि सुम्पने निर्णय गरेको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीको आन्तरिक विवाद मिलाउन अन्तिम प्रयास थाल्नु भएको छ। पार्टीको सांगठनिक गतिविधि र संस्थापन इतरपक्षसँगको संवाद एकसाथ अगाडि बढ़ाएको थापाले विवाद समाधानको निर्णायक तयारी थाल्नु भएको हो। प्रदेश स्तरीय भेला मार्फत नेतृत्वलाई दबाव र नयाँ पार्टी गठनको रणनीतिक विकल्पमा देउवा पक्ष उत्रिएपछि सभापति थापाले संवादको पहल थाल्नु भएको हो। सभापति थापा विवाद समाधानका केही लचक देखिए पनि उपसभापति विश्व प्रकाश शर्माका कारणले सहमति जुट्न नसकेको संस्थापन उत्तरपक्षले आरोप लगाउँदै आएका छन्। साविक लेखनाथ नगरपालिकालाई पुनर्स्थापना गर्नुपर्ने मागसहित आइतबार हिजो आयोजना गरिएको वृहत अन्तर्क्रिया कार्यक्रममा राजनीतिक दल बुद्धिजीवी उद्योगी व्यवसायी समाजसेवी स्थानीयहरूले सर्वदलीय ऐक्यबद्धता जनाएका छन्। सहभागीहरूले पोखरा महानगरपालिकामा गरिएको विलयले लेखनाथको पहिचान प्रशासनिक पहुँच र विकासलाई कमजोर बनाएको निष्कर्ष निकाल्दै पुनः नगरपालिका स्थापनाका लागि सशक्त आन्दोलन अगाडि बढ़ाउने घोषणा गरेका हुन्। लेखनाथ पुनर्स्थापना पहल समितिको आयोजनामा तालचोक स्थित लेखनाथ पार्टी प्यालेसमा भएको कार्यक्रममा वक्ताहरूले स्थानीय तह पुनर्संरचनाको क्रममा साविक लेखनाथ नगरपालिकालाई पोखरा महानगरपालिकामा गाड्ने निर्णय भौगोलिक प्रशासनिक आर्थिक र सांस्कृतिक हिसाबले त्रुटिपूर्ण भएको निष्कर्ष निकालेका थिए। तनहुको क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका इन्जिनियर श्रीराम नेपालीले सांसदको रूपमा आफूलाई प्राप्त पारिश्रमिक सामाजिक कार्यमा लगाउन शुरू गर्नुभएको छ। आफूलाई प्राप्त पहिलो महिनाको पारिश्रमिकबाट सांसद न्यौपानेले हिजो तनहुको भीमाद नगरपालिका चार सीआईएका अपाङ्गता भएका नागरिक कर्ण बहादुर कुमारलाई घरमा नै पुगेर व्हील चेयर प्रदान गर्नुभयो। आफू राजनीतिमा व्यक्तिगत सुविधा वा लाभका लागि नभई राष्ट्र सेवा र जनताको हितका लागि आएको बताउँदै सांसद न्यौपानेले राज्य कोषबाट प्राप्त हुने सम्पूर्ण आर्थिक सुविधा समाजकै हितमा खर्चने नीति अनुसार पहिलो सहयोग हस्तान्तरण गरेको स्पष्ट पार्नुभएको छ। आफ्नो र परिवारको खर्च निजी आमदानीबाट व्यवस्थापन गर्ने बताउँदै उहाँले जनताले तिरेको करबाट प्राप्त हुने पारिश्रमिक आफूले व्यक्तिगत रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083 र 84 बजेट मार्फत उद्योगी र व्यवसायीलाई मर्का पर्ने खालको विद्यमान नीति र कर प्रणालीलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयद्वारा हिजो आयोजना गरिएको समृद्ध प्रदेशका लागि प्रदेश सरकार र निजी क्षेत्र अन्तर सम्वाद कार्यक्रममा उहाँले कुन नीतिले काम गर्न अप्ठ्यारो भयो भन्ने विषयमा सुझाव दिन आग्रह गर्नुभयो।
प्रदेशमा सञ्चालन गर्न आएका उद्योगहरू

बाहिर जान हुँदैन, लगानी आकर्षित गर्न सरकारले अभिभावकीय भूमिका खेल्छ। उहाँले भन्नुभयो, निजी क्षेत्रको उद्योग वृद्धि र प्रोत्साहन गरे मात्रै राज्यले आय वृद्धि गर्न सक्छ। गण्डकी प्रदेशको विशिष्टतालाई ध्यानमा राख्दै सरकारले पहाड़ी भेगका लागि फरक खालको कानून बनाउन लागेको उहाँले बताउनु भएको छ। पहाड़ी क्षेत्रको बाँझो जमीन उपयोग गर्न र स्थानीयलाई स्वरोजगार बनाउन घरेलु मदिराको ब्रान्डिङ र गाँजा खेतीलाई कानूनी मान्यता दिने प्रक्रिया अन्तिम चरणमा पुगेको उहाँले बताउनु भएको छ। नेपाली कांग्रेसको भातरी संस्था नेपाल तरूण दलको केन्द्रीय अध्यक्षमा मनिष कोइराला नियुक्त हुनुभएको छ। कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको विधान 2017 धारा 42 एक च बमोजिम काठमाडौँका कोइरालालाई हिजो अध्यक्ष पदमा नियुक्त गरेको हो। गत वैशाख 21 गते बसेको कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले गरेको निर्णय अनुसार सभापति थापाले कोइरालालाई अध्यक्षमा नियुक्त गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। म्याच समाप्त भएर कार्य समिति स्वतः विघटन भएपछि तरूण दलको अध्यक्ष पद रिक्त रहेको थियो। नवनियुक्त अध्यक्ष कोइरालालाई तोकिएको समयभित्र नै तरूण दलको महाधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारी प्रदान गरिएको छ। गुरूङ मगर सांस्कृतिक एकता समाज शुक्ला गण्डकी तनहुँको सातौं अधिवेशन भव्य रूपमा हिजो सम्पन्न भएको छ। अधिवेशनबाट मनराज गुरूङको नेतृत्वमा 21 सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन भएको छ। 2056 सालमा स्थापना भएको संस्थाले 27 वसन्त पार गरेको छ। कार्यक्रममा गुरूङ तथा मगर समुदायको अगुवा, समाजसेवी, बुद्धिजीवी र स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो। नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा दोयम बहादुर आले र जीत बहादुर गुरूङ चयन हुनुभएको छ। यसै गरी सचिवमा अमर राज थापा, सहसचिवमा मोती राज गुरूङको सदस्यमा कृष्ण कुमारी थापा र सहको सदस्यमा डिल बहादुर गुरूङ चयन हुनुभएको छ। सदस्यहरूमा पूर्ण बहादुर आदि, पदम बहादुर राणा, प्रतिभा गुरूङ, विष्णु बहादुर थापा, नौमाया गुरूङ, दत्त बहादुर पुन मगर, शिवराज गुरूङ, गोमाया थापा, विष्णु माया गुरूङ, खुमबहादुर थापा, श्रीराम राणा, एपोलो थापा, केशव बहादुर थापा र शोभा गुरूङ चयन हुनुभएको छ। मनकामना सड़क खण्डमा आइतबार हिजो साँझ सवारी दुर्घटना भएको छ। बोलेरो जीप सड़कबाट खसेर दरौंदी र मर्स्याङ्गी नदीको दोभानमा पुगेको हो। तनहुँको आबु खैरनीबाट मनकामना तर्फ जाँदै गरेको एक 5567 नम्बरको जीप अचानक नियन्त्रित भएर सड़कबाट करिब 50 मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ। दुर्घटना आइतबार बेलुका करिब 6:45 बजे भएको थियो। दुर्घटना लगत्तै स्थानीयवासी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको दाटोली घटनास्थल पुगेका थिए। नदी किनारको अप्ठ्यारो खोचमा खसेको गाड़ीबाट दुईजनालाई गम्भीर अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जानकारी दिएको छ। घाइते दुवैजनालाई तत्काल उपचारका लागि आबु खैरन अस्पताल लगिएको छ र उनीहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ। मध्य प्रदेश लगायतका बाँकी लुम्बिनी प्रदेशको पहाड़ी र हिमाली भूभागमा आंशिक बादल तथा बाँकी तराई भूभागमा मुख्यतया मौसम रहेको महाशाखाले जनाएको छ। बागमती, कोशी र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङ सहित आज पनि हल्का वर्षा हुने सम्भावना रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। मध्य प्रदेश लगायतका बाँकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्नुका साथै बाँकी तराई भूभागका मुख्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेश केही स्थान, मध्य प्रदेश लगायतको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको अनुमानका बीचमा आइतबार आफूले अमेरिका

0: वार्ताकारहरूलाई इरानसँग हतारमा सम्झौता नगर्न भनेको बताउनु भएको छ। वार्ता व्यवस्थित र रचनात्मक ढंगले अगाडि बढ़िरहेको छ र मैले मेरा प्रतिनिधिलाई कुनै पनि सम्झौता गर्न हतार नगर्न सूचित गरेको छु। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल सोशलमा लेख्नु भएको छ। उहाँले अगाडि लेख्नु भएको छ, सम्झौता नभएसम्म, प्रमाणित नभएसम्म र हस्ताक्षर नभएसम्म नाकाबन्दी पूर्ण शक्तिमा र प्रभावमा रहनेछ। गत फेब्रुअरी 28 अमेरिका इजरायलले शुरू गरेको आक्रमण जवाफमा इरानले आर्थिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ हर्मुज हुँदै आवत जावत गर्ने यातायात लगभग रोकेको भन्दै अमेरिकाले अप्रेलको 13 इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको घोषणा गरेको छ। भारतको तेलंगना राज्यमा बढ़दो तापक्रमका कारणले हिट स्ट्रोक लूबाट कम्तीमा पनि 16 जनाको मृत्यु भइसकेको छ। टाइम्स अफ इण्डियाका अनुसार जयशंकर भोपालपल्ली जिल्लामा सबैभन्दा धेरै 4 जनाको ज्यान गएको छ। वारंगल, अर्बन, करीमनगर र निजामाबादमा 3-3 जनाको ज्यान गएको छ भने जोगुलाम्बा, गढवाल, रंगारेड्डू र सूर्यपेटमा 1-1 जनाको ज्यान गएको खबरमा उल्लेख गरिएको छ। त्यहाँको मौसम विभागका अनुसार तेलंगानामा अधिकतम 46 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। राजधानी दिल्लीमा पनि गर्मी अत्याधिक बढ़ेको छ। त्यहाँ अत्याधिक गर्मीले आकाशबाट चराहरू बेहोस भएर जमीनमा खसेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। हिजो हल्का वर्षाले त्यस क्षेत्रमा केही राहत दिएको छ। अब अन्तिममा खेल समाचार। मालदिवसलाई पराजित गर्दै नेपाल काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह ए को आफ्नो अन्तिम खेलमा हिजो नेपालले मालदिवसलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। त्रिपुरेश्वरको दशरथ रंगशाला कबड्ड हलमा भएको खेलमा नेपालले पहिलो सेट 25-12, दोस्रो सेट 25-9 र तेस्रो सेट 25-20 जितेको हो। यसअगाडि नेपाल पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित भएको थियो भने दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्न सफल भएको थियो। आज भारत र किर्गिस्तान बीचको खेल पछाडि यस समूहबाट सेमी फाइनलमा पुग्नेहरूको टोलीको टुङ्गो लाग्नेछ। यस्तै समूह बीबाट कजाकिस्तान र इरान लगातार दोस्रो जितसहित सेमी फाइनलमा प्रवेश गरेका छन्। हवस् त, यिनै विविध खबरहरू सँगसँगै बिहान 7 बजेको ढोरबार हाइलाइट आजका लागि सकिएको छ। 10 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुन नै छौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: बुढा घिसारिया छ खा छ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
3: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
2: ए हो र, ल त ल,
1: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 98560-21692।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टी को साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइट का भेराइटी र लाइट को चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिम लाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा तुलेगौडा।
6: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
7: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
8: शिक्षा बस्ती को IOM मा MBBS अध्ययन को सफलता तथा सार्थक सुवेदी को IOE इंजीनियरिंग सफलता को निरंतरता। संध्या पौडेल, श्वेता ढुंगाना, प्रमेक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायत को मेडिकल क्षेत्र मा उत्कृष्ट उपलब्धि।
7: इंजीनियरिंग तर्फ सोबित पोटेल, प्रीतम आचार्य र लवसन आले तथा CSIT मा सुमन गुरुङ र सबिन गुरुङ को उल्लेखनीय सफलता। BBA, BHM लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
8: केवल पढाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
7: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
9: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर JCA स्कुलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै। फोन 061-411-398, 061-411-503, 98-627-61-481, 98-463-32582, फेसबुक JCA स्कूल पोखरा।

0: निम मेटल स्टील फन पर्क का सबै सामान साइनी कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9807294।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
6: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक सय तीन थोप्लो आठ, अन्तर्मनको आवाज।

0: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
1: प्रोप्राइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843-61-209 र 9801-41-2718। आजै सम्पर्क गर्नुहोस्।
2: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
3: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
2: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
5: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके, ल डन।
5: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9847000787।
6: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
7: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
6: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
7: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
6: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
0: सूचना एस तनहु सेवा हस्पिटल, दुलेगौडा, पीपी चोकमा,
8: यही जेट 16 गते शनिबार।
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने।
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
0: वरिष्ठ मानसिक तथा नसा
9: छाला रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
10: छाला यौन कुष्ठ रोग एलर्जी तथा सौंदर्य विशेषज्ञ डाक्टर देव महर्जन,
11: फैमिली फिजिशियन एंड इमरजेंसी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
10: नाक कान घाटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
11: हाड जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
12: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिवसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
13: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
14: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
15: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला,
11: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ।
15: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन नम्बर 0658414377, मोबाइल 98564443।
16: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
17: मैडम, धूम्रपान भनेको के हो?
16: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
17: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
16: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षे नै 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
17: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
16: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
11: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
18: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
19: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
18: अच्छा क्यानन, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
19: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
20: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
21: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
20: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
22: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
23: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
22: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
23: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
2: थकाई लाग्ने बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
3: यसबाट बस्न के गर्ने चाहिँ मिस?
2: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
3: यो चक्की कहाँ पाइन्छ मिस?
2: स्वास्थ्य संस्था महिला स्वास्थ्य स्वयंसेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ, साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
4: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
5: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: सिधै मयम चिसापानीबाट काठमाडौँबाट
1: मयम चिसापानी अनि बीचमा नझर्ने
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
6: गुरु सोतम्मा यो महिना सबैलाई हुने गर्छ थाहा,
7: सके 5 दिन जाउँ, नसके 1 दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौं।
8: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्लगण्डकी 5 बेल चौतारा झरौटामा।
2: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
8: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गति बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्राभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती।
7: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
9: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
9: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
10: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
11: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, 9 ग्रह, ग्रह शान्ति, लाखबत्ती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
9: सेन्सीका पूजा सामग्री पसल।
12: प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
11: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9648883522
13: होइन है आरोसी आर्यलाई लिएर कता हिँड्यौ
14: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
15: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
13: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
14: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गरगहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खेथै डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
13: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9240484664 र 9811453305
16: रामुलाई किन स्कुल नपठाएको मैले दाई
17: काममा अलि सघाउँछ कि भनेर नि
16: होइन दाई बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो बाल श्रम त अपराध हो नि हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं बाल श्रमको अन्त्य गरौं
18: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
19: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलेगौंडा तनहुँको कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना।
1: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
2: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौंडा पोलिक्लिनिकमा यही जेठ 16 गते तेस्रो शनिबार वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
3: हार्ट जोर्नी नशा तथा वात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9856031053।
5: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
6: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
7: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
8: कहिले ढरियाको सुस्केर आवाज, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हाम्रै गाउँ घर उकाली ओह्राली भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
9: कार्यक्रम लोक भाका
8: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्कार निहार जी ज्ञान लोक सांगीतिक अभिवादन रेडियो धरवारा 103.8 MHz को ध्वनि तरंग में हरेक बिहान 8 बजे 9 बजेसम प्रसारण होने कार्यक्रम लोक भाका को अर्क नया श्रृंखला को प्रखाई में बस्त तपाई संपूर्ण आदरणीय लोकप्रिय मित्र को साथ में आज शुभ श्रोकर में उपस्थित भईस तपाईत प्रश्रोता सृष्टिजी देश बाहर को भ्रमण में वहां को भ्रमण पनि एकदम सफल रहोस् हामी यो कामना गर्छौं। केही दिन पछि पक्कै पनि तपाईहरुसँग नियमित रूपमा कुराकानी गर्न रमाइलो गर्न गराउनको लागि वहां उपस्थित हुनुहुन्छ। वहाँको अनुपस्थितिमा म तपाईहरुको बीचमा उपस्थित भएको छु। अबको 9 बजेसम्म तपाईहरुसँगै रहने हो। मिठा गीत संगीतहरु आजको श्रृंखलामा पनि राख्ने छौं र हामी आज सोमबारको श्रृंखला भएका कारण तपाईसँग रहेका प्रतिभा पनि हामी सुनाउने कोशिश गर्नेछौं। आज लोकगीत गाउन सक्ने गायन कला हुने साथी छ, उहाँको भ्रमण पनि एकदम सफल रहोस् हामी यो कामना गर्छौं। केही दिनपछि पक्कै पनि तपाईहरुसँग नियमित रूपमा कुराकानी गर्न रमाइलो गर्न गराउनको लागि उहाँ उपस्थित हुनुहुनेछ। उहाँको

राशि रहेको जानकारी गराउन चाहन्छु। कार्यक्रम रेडियो धरवाराही 103.8 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनबाट पनि www.radiodharwarahi.com.np मा तपाईँले हरेक दिन बिहान 8 बजेबाट 9 बजेसम्म श्रवण गर्न सक्नुहुने जानकारी गराउँदै अब भने म कार्यक्रमको पहिलो सांगीतिक कोसेली स्वरूप एउटा सुमधुर भाका राख्ने तयारी गरिरहेको छु। त्योभन्दा पहिला तपाईँहरूलाई फोन गर्नको लागि फेरि अनुरोध गर्न चाहन्छु। यति बेलाको क्रममा भने राख्दैछु तपाईँहरूको लागि यो चलचित्रको गीत हो हुन त, तर चलचित्रले पनि पछिल्लो क्रममा लोक भाकाहरूलाई अत्यन्तै स्थान दिइरहेका छन्। मेगदी रुमले भन्ने गीत, शान्तिश्री परियारको आवाज अनि शान्तिश्री परियार सँगसँगै यो गीतमा प्रशान्त शिवाकोटीको आवाज रहेको छ। प्रशान्त शिवाकोटीलाई शब्द सबैजनामा रहेको भाका मेगदी रुमले बोलको भाका स्वीकार्नुहोला। अर्को भाका सहित हामी आउनेछौ, तपाईँले पनि फोन गर्दै गर्नु 0564142 नम्बर खुल्ला राखेका छौं।

0: मेगदी अनि मेगदी सँगसँगै त्यो फेरि फेरिको बेनी बजार नेपाली लोक संगीतका लागि अत्यन्तै परिचित विषय सन्दर्भ पनि रहेको छ। धेरै जसो गीत संगीतले त्यो ठाउँलाई उजागर गरिरहेको हुन्छ। पछिल्लो क्रममा मेगदीको एउटा रुमा भन्ने गाउँको विषयमा पनि बनेको यो भाका यो गीतले अत्यन्तै धेरै दर्शक र श्रोताको मन जित्न सफल भइरहेको छ र गीत संगीत लोकगीत संगीतलाई नेपाली चलचित्रहरूले पनि विशेष स्थान दिनु यसमा पनि अझै सकारात्मक पक्ष हो। हामीले हाम्रो लोकगीत संगीतलाई अझै परिष्कृत गर्दै अझै विकास गर्दै जानको लागि पक्कै पनि हामीले पनि योगदान दिनु जरुरी छ। गाउँठाउँमा रहनुभएका विशेष गरी तपाईँहरू स्टुडियो अथवा गीत संगीत रेकर्ड नगरेका साथीहरू धेरैजना हुनुहुन्छ। तपाईँहरूको प्रतिभा लुकेर बसिरहेको छ अथवा सीमित ठाउँमा मात्रै रहिरहेको छ। त्यस्ता प्रतिभाहरू हाम्रो रेडियोको कार्यक्रम मार्फत तपाईँहरूले पक्कै पनि सुनाएर उजागर गर्नको लागि प्रयास गर्नुहुनेछ भन्ने अपेक्षा गर्न चाहन्छौ। रेडियो ढोरबाराहीको कार्यक्रम लोक भाकाको आजको श्रृंखलामा हामी गायन कला हुने साथीहरूलाई कार्यक्रममा स्थान दिन्छौ। कोही साथी लाइनमा आउनुभएको छ, हामी उहाँसँग कुराकानी गर्ने तयारीमा छौ। को हुनुहुन्छ? नमस्कार।
1: हेलो हजुर, दर्शन
0: नमस्कार। दर्शन नमस्कार है हजुर। खगीमाया जी नमस्कार, आराम हुनुहुन्छ?
1: एकदम सन्तुलनमा ठिक छु म। अनि हजुरहरू?
0: हामी पनि एकदम ठिक ठाक छौ। अनि कस्तो छ गाउँघरतिरको गर्मी?
1: हजुर, गाउँघरतिरको गर्मी भन्नु पर्दा चाहिँ छुरी त यतिखेर ठिकै छ, अब बिहान बेलुका छुट्टी छ ठिकै छ, अब दिउँसोतिर चाहिँ अब घाम लाग्यो भने त्यस्तो गर्मी महसुस भइरहेको छ।
0: गर्मी नै
1: ठिकै छ भन्नुपर्छ है त।
0: अनि मेलापात गर्नुभएको छ कि गर्नुभएको छैन अहिले दिउँसो टाइममा त्यो गाउँघरतिर हुन्छ कि हुँदैन?
1: हजुर हजुर,
0: यो मकै गोड्नु पर्ने बेला भयो
1: होला।
0: ओहो, ल सबैलाई सम्झना बनिदिनु होला है त। कति बजी बाटो छ?
1: मेरो त बिहानदेखि नै, अब 5 बजेदेखि लागेको के।
0: ए, अहिले पनि तपाईँहरूले मकै खन्दै हुनुहुन्छ? हो, ल एकदम धेरै रमाइलो माहौलमा तपाईँहरूले मेला को यो संस्कृतिलाई पनि जोगाउनु भएको रहेछ, एकदम खुसी लाग्यो। खगी मायाजी, आज कुन गीत सुनाउने हो भन्नुहोस्? ल हुन्छ, अनि ताली लगाइदिनु, लगाउनुहोस् न पछाडि साथीहरूलाई।
1: होइन, म घरमै खाजा बनाउनु लागेको।
0: ए हजुर,
1: घरमै छु, अहिले खाजा लिएर जाने हो, साथीहरू पनि खुवाउँदै हुनुहुन्छ।
0: ल हुन्छ, ल सुरु गर्नुहोस्।
1: ए कहाँ के भयो?
0: ल सुरु गर्नुहोस्।

0: ल धेरै धेरै धन्यवाद। तपाईँले यो गाएको गीतले पुरानो दिनहरूको झलझलको दियो मलाई त।
1: हजुर
0: ल धेरैलाई त्यस्तो भयो होला है।
1: हजुर धन्यवाद। हजुर अब म गर्नुभयो अब गर्नुभयो होला सायद धेरै कार्यक्रम सुनेर बस्नु साथीहरूले।
0: हजुर
1: राम्रो कला गला त त्यस्तै हो अब अलिकति आफ्नो मनको मनोरञ्जन पनि दिन
0: मन एकदम जसले एकदम उत्साह गर्यो जसले अगाडि बढ्यो ऊ अगाडि बढिरहने हो पछि पर्यो शर्मायो भने मैले सक्दिनँ कि भन्यो भने त्यो पछाडि नै पर्ने हो।
1: हजुर
0: ल आउनुभयो धेरै धेरै खुसी लाग्यो। अब हामीहरू सुमधुर भाका यस्तो गल्ती गरिरहन्छु भन्ने गीत बजाउँदैछौ कसैलाई सुनाउन मन छ भने भन्नुहोस्।
1: धेरै समयपछि बोल्न पाएँ सुन्न पाएँ हजुरको बोजू हजुरको आवाज अनि मेरो हाम्रो झोरबाट एकदम हो तिम्रो लागि जति पनि कार्यक्रम सुनेर बस्नु भएको छ सबै सबैको लागि र मेरो साथीहरूसँग धेरै धेरै हुनुहुन्छ जति पनि चिन्ने नचिन्ने साथीहरू एकमस्त रूपमा जति पनि मसँग आवाज हुनुहुन्छ उहाँसँग त्यसको लागि भनेर नमस्ते दाई दाई शुभ दिन।
0: हुन्छ नमस्कार। हुनुहुन्थ्यो हामीलाई खगी मायाजीले फोन गर्नुभएको थियो विमानमाथि पिरुङ भन्ने ठाउँबाट फोन गर्नुभएको हो। आज विशेष गरी तपाईँहरूको सुमधुर प्रतिभाहरूलाई कार्यक्रममा स्थान दिइरहेका छौं। अर्को साथी लाइनमा आइसक्नु भएको छ। नमस्कार। नमस्ते हजुर।
2: नमस्कार
0: नमस्कार है हजुर बुद्धि बहादुर जी बोल्नु भएको है। केउराङबाट सन्चै हुनुहुन्छ क्यारी? अनि के गर्दै हुनुहुन्छ यति बेला? कार्यक्रम सुन्दै बस्नु भएको छ। खाना पाक्यो त? मकै खन्ने काम चाहिँ तपाईँको परिवर्तन भएछ सधैँ तपाईँ म त जंगलतिर दाउरा खोज्न जाने हो भन्नुहुन्थ्यो है। धेरै खुसी लाग्यो। अनि आज दोस्रो सोमबार कुन भाग सुनाउनुहुन्छ?
2: सधैँको दिन आज श्रृङ्खला अनुसार कौरा गाउँ भाकालाई तन्डिँदै आएको छ। आज पनि छोटो
0: ल हुन्छ। नेपाली संस्कृति जोगाउन खुब ठुलो भूमिका खेल्नु भएको छ। कहिले कौरा कहिले सालैजो कहिले के है त्यही त हुन्छ। सुरु गर्नुहोस्। धेरै श्रोताहरूले कुराकानी भन्दा पनि तपाईँको प्रतिभा सुन्न आतुर हुनुहुन्छ।
2: कतिलाई मन पर्छ मन पर्दैन त्यो आफ्नो भर पर्ने कुरा तर म आफ्नो श्रृङ्खलालाई निरन्तर स्थान दिइरहेको छु होइन। आज पनि त्यो त्यहाँ छोटो भाका घेर आएको छ।
0: हुन्छ ल सुरु गर्नुहोस्। कस्तो राम्रो गीत। अनि युके लाउरी पनि गोर्खा पल्टनको हुन्छ र? ल अनि आफैले बनाउनु भएको शब्द हो? ल हुन्छ। धेरै धेरै खुसी लाग्यो बुद्धिजी आउनुभयो। अब हामी एउटा सुमधुर भाका राख्दैछौ। कसलाई सुनाउन चाहनुहुन्छ? धन्यवाद। हुन्छ नमस्कार। हुनुहुन्थ्यो हामीलाई मेगदी केउराङबाट फोन गर्नुभएको बुद्धि बहादुर गुरूङज्यूले। अब पालो तपाईँको छ, तपाईँ पनि फोन गर्दै गर्नुहोला। 0564142000 लाइन खुल्ला राखेको जानकारी गराउँदै यति बेलाको क्रममा विक्रम परियार अनि सुनिता बडा क्षेत्रीको सुमधुर आवाज नारायण कडेलको शब्दमा सजिएको भाका रहेको छ। यस्तो गल्ती गरिरहन्छु बोलको भाका छ। खेम सेन्चुरीको लय नारायण कणेलको शब्दमा सजिएको भाका सुन्दै गर्नुहोला। हामीलाई फोन गर्दै गर्नुहोला। एकैछिनपछि हामी तपाईँहरूको माझमा प्रस्तुत

0: जुन र घामको चाँडाको दूरी सँगै हुन्छन् चानो र खुकुरी। यो सुन्दर भागा तपाईँ सबैजनाको लागि राख्यौं। विक्रम परियार अनि सुनिता बुढा छेत्रीको सुमधुर कनप्रिय आवाजमा थियो नारायण कडेलको शब्द अनि खेम सेन्चुरीको लयमा रहेको भाका सुनायौं। अब तपाईँहरूको स्वरमा सजिएको भाका हामी सुनाउन आतुर छौं। फोन गर्न सक्नुहुनेछ 0564142000 लाइन हामीले खुल्ला राखिरहेका छौं। गीत बज्छ, त्यसपछि तपाईँको फोन आउँछ अनि तपाईँहरूसँग कुराकानी गर्न चाहन्छौ अनि तपाईँहरू पनि सुनेर बसिदिनुहुन्छ। कस्तो ज्ञानी भएर बसिदिनुहुन्छ है। फोन गरिदिनु होला, फोन गर्नुको लागि अनुरोध गरिरहेका छौं। आजको श्रृंखलामा विभिन्न मिठा गीत संगीतहरू पनि राख्ने तयारीमा हामी रहेका छौं। आज सोमबार हो, सोमबारको श्रृंखलामा हामी विशेषतः स्थानीय प्रतिभाहरूको प्रतिभालाई हामी प्राथमिकता दिएर कार्यक्रम स्थान दिने तयारीका साथमा जुटिरहेका हुन्छौं। दुईजना साथीहरू फोन गर्नुभयो, धेरैजना साथीहरू गीत संगीत प्रति पारखी साथीहरू हुनुहुन्छ। यो क्षेत्रमा धेरैले फोन गर्नुहुन्थ्यो, पछिल्लो क्रममा गीत संगीतलाई माया गर्ने साथीहरू खै कता कता जानुभएको छ जस्तो हामीलाई महसुस भइरहेको छ। कोही साथी लाइनमा आउनुभएको छ, हामी उहाँसँग कुराकानी गर्ने तयारीमा छौं। नमस्कार। नमस्कार। नमस्ते हजुर।
1: नमस्ते।
0: को बोल्दै हुनुहुन्छ? कहाँबाट कहाँबाट को बोल्दै हुनुहुन्छ? सुन्नु भएको छैन? हेलो, नमस्ते, सुन्नु भएको छैन हाम्रो आवाज?
1: भर्खरै
0: सुन्नुभयो। को बोल्दै हुनुहुन्छ? कहाँबाट? बिना गुरुङ, किमल डाँडाबाट हो। लबिनाजी के गर्दै हुनुहुन्छ अहिले? किमल डाँडातिर हामीलाई कतिको सुन्नुहुन्छ त? एकदमै धेरै खुसी लाग्यो, नयाँ नयाँ पहिलो पटक कुराकानी गरे जस्तो लाग्यो बिनाजीसँग हो। ल, अनि हाम्रो कार्यक्रम कस्तो लाग्छ बिनाजी? अनि आज के गर्नुपर्छ थाहा छ होला क्यारे? सुन्नु भएको छ होला? ल, रेडियोमा आज तपाईँको आवाजमा हामी गीत सुन्छौ। कुन गीत सुनाउनुहुन्छ त हामीलाई? ल हुन्छ, ल सुरु गर्नुहोस्, हामी सुन्छौ अनि सुनाउँछौ पनि है। हुन्छ बिनाजी, सुरु गर्नुहोस्।

0: लविना जी धेरै धेरै धन्यवाद, कस्तो मिठो गीत गाउनु हुँदो रहेछ, हामीलाई धेरै खुसी लाग्यो है। ल, धेरैको कथा पनि तपाईँको गीतमा समेटिएको छ नि, नेपालीको धेरैको कथा तपाईँको गीतले भने जस्तै छ क्या। ल, त्यस्तै त्यस्तै गीत सुनाउनु भयो, सबैको मन छोएको छ होला, हामी यो अपेक्षा गर्छौ। आउनुभयो, धेरै खुसी लाग्यो। अब बज्ने गीत कसैलाई सुनाउनु छ भने सम्झन सक्नुहुन्छ है। हजुर, धन्यवाद।
1: त्यसपछि मेरो घर सरको लागि जति पनि मेरो सुन्नुभएको छ, मेरो आर्थको र सम्पूर्णको लागि मलाई चिन्ने नचिन्ने सबै साथीहरूलाई, मेरो मलाई बिना भनेर चिन्ने नचिन्ने सबै साथीहरूको लागि भन्न चाहन्छु र
0: हुनुहुन्थ्यो हामीलाई बिना गुरुङले फोन गर्नुभएको थियो, शुक्ला गण्डकी 8 किमल डाँडाबाट। पालो तपाईँको पनि छ, फोन गर्न सक्नुहुनेछ 0564-14-200 लाइन खुल्ला छ। आजको श्रृंखलामा मिठा गीत संगीतहरू राख्दैछु, बिनाजीले गाएको जस्तै जस्तै कथामा समेटिएको गीत, मलाई परदेशी हुनै मन छैन, मलाई रुनै मन छैन, यस्तै शब्दहरू समेटिएको गीत रहेको छ। शान्ति श्री परियार अनि खेम सेन्चुरीको आवाजमा रहेको भाका सुनाउँदैछौ रेडियो दोहरबाराही 103.8 मेगाहर्ज। तपाईँ सुन्दै गर्नुहोला हामी छोटो व्यवसायिक विश्रामपछि कार्यक्रममा उपस्थित हुनेछौ। यो गीतमा भूपेन्द्र बुढाथोकीको शब्द अनि ऋषि खड्गाको लय समेटिएको छ।

0: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरू कहाँ जाने होला त?
1: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
0: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171656606।
2: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
3: सिर्जना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
2: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
3: सृजना बोर्डिङ स्कुल शान्ति मार्ग, सृजना चोक पोखरा, फोन नम्बर 061-578-053 र 061-553-595।
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98063-13-195 र 98467-15-368।
5: सिटिईबीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय दुलेगौडामा भर्ना खुल्यो।
6: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
6: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू
6: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
5: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यास द्वारा पठन पाठन गराइने,
6: समेना गृह र छात्रावासको व्यवस्था,
5: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
6: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
5: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गन्दकी 4 दुलेगौडा तनहु,
6: फोन 065414056, मोबाइल 98660-80615, 98469-15598, 98560-44344 र 98413-61788।
7: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसोनीको ठिक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560-62029।
11: सधैँ यही आउँदो जेठ 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीवी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुखभित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
12: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
11: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनएमओली स्क्यान गरिनका साथै इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
13: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
12: र 9868 87।

0: 爸来寻找我的家。
1: व्यवसाय विश्राम पछि फेरि पनि तपाई सबैजनालाई स्वागत छ। कार्यक्रम हो लोक भाका रेडियो भोरबाराही 103.8 मेगाहर्ज सुनिरहनु भएको छ। तपाईँको ठाउँमा बस्तीमा हामी पनि गुन्जिरहेका छौँ भने विशेष तपाईँको पनि सहभागिता रहोस्। तपाईँको आवाज आजको श्रृंखलामा रेडियोबाट हामी गुन्जाउने तयारीको साथमा उपस्थित भएका हौ। हामी प्रयास गरिरहेका छौँ तपाईँको ठाउँमा बस्तीमा रहेका प्रतिभाहरूलाई फोन गर्नलाई हामीले अनुरोध गरिरहेका छौँ। फोन गर्न सक्नुहुनेछ 0 65 4 14 200 को लाइन आजको श्रृंखलामा पनि खुल्ला छ। आइतबार हिजो हामी नयाँ नयाँ लोकभाका तपाईँहरूलाई सुनायौं। सोमबार आजको श्रृंखलामा गायन कलालाई स्थान दिइरहेका छौं भने मंगलबार भोलि हामी फेसबुकका मेसेजहरू सहित कार्यक्रममा उपस्थित हुनेछौ। बुधबार रोजाईको गीत संगीतहरू, पुराना भाकाहरू बिहिबार एसएमएसमा दोहोरी, शुक्रबार र मौलिक सालैजो लगायतका हाम्रा भाकाहरू शनिबार बज्नेछन्। कोही साथी लाइनमा आएको हो कि जस्तो लागेको छ, हामी उहाँसँग कुराकानी गर्नेछौ। नमस्कार, हेलो, नमस्ते, हामीलाई सुन्दै हुनुहुन्छ? साथीको लाइनमा हुनुहुन्छ। हेलो, नमस्ते, नमस्कार हजुर। कोही हुनुहुन्छ फोनमा? उहाँ बोल्दै बोल्नु भएको छैन। नमस्कार हजुर, हामीसँग हुनुहुन्थ्यो कोही साथी, तर उहाँले बोल्न चाहनु भएन अथवा केही हाम्रो आवाज सुन्नु भएको छैन कि। फोन गर्न सक्नुहुनेछ, नम्बर त्यही हो, सबैजनालाई धेरै थाहा पनि छ होला। हामीलाई नियमित रूपमा सुन्ने साथीहरूलाई, नियमित रूपमा नसुन्ने साथीहरूले पक्कै पनि 0 65 4 14 200 मा फोन गरेर आफ्नो सुमधुर प्रतिभालाई कार्यक्रमको आजको श्रृंखला मार्फत तपाईँले प्रस्फुटन गर्न सक्नुहुनेछ। गीत गाउने साथीहरूले मात्रै आजको श्रृंखलामा फोन गरिदिनु होला। अब हामी तपाईँसँग 15 मिनट रहन्छौ, केही गीत संगीतहरू सुनाउन पनि बाँकी छ, साथीहरूको आगमन छैन, त्यसकारण राजन कार्की र शान्ति श्री परियारको समुद्र आवाजमा रहेको भाका छाती चिरियो भन्ने भाका बजारमा सार्वजनिक भएको छ। राजन कार्कीको लय तथा शब्द सृजनामा यो भाकालाई पनि धेरै दर्शक श्रोताले पछिल्लो क्रममा मन पराउनु भएको छ। राजन कार्कीले गाएका गीत संगीतहरू मध्ये पछिल्लो क्रममा सार्वजनिक भएको भाकालाई साथीहरू नोटिस पनि गरिरहनु भएको छ होला, अत्यन्तै उत्कृष्ट गीत बजारमा सार्वजनिक भएको छ। यही भाका तपाईँ सबैजनाको लागि राख्छु, अनि त्यसपछि साथीहरूको आगमन भएछ भने साथीहरूसँग कुराकानी गर्ने, अन्यथा हामी गीत संगीतहरूलाई लिएर तपाईँहरूको माझमा हुनेछौ। यति बेलाको क्रममा भने गीत सुन्नुहोला। फोन गर्ने साथीलाई एकैछिनपछि फोन गर्न अनुरोध गर्न चाहन्छु।

छाती चिरिदियो तिम्रै मायाले सुमन्दर भाका यो भाका तपाईँ सबैजनाको लागि राख्यौं। राजन कार्की अनि शान्ति श्री परिवारको आवाजमा रहेको थियो राजन कार्कीको लाई खास गरी सबैजनामा सजिएको भाका। गायन कला राख्न चाहने साथीहरू हुनुहुन्छ भने छिटो छिटो फोन गर्नुहोला। अब हामी केही साथीहरूलाई सकेसम्म दुईजना साथी नसके एकजना साथीहरूलाई चाहिँ हामीले समय दिन सक्ने छौ। आजको श्रृंखलामा फोन गर्न सक्नुहुनेछ। अनुरोध तपाईँ सबैजनाको लागि गर्न चाहन्छौ। कार्यक्रम कस्तो लागिरहेको छ सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला। सधैँ तपाईँहरूको माझमा आउने सुश्री छेत्रीजी विशेष विदेश भ्रमणमा हुनुहुन्छ। उहाँ केही समयपछि पुनः तपाईँहरूको माझमा जुट्ने पनि जानकारी गराउन चाहन्छौ। र यति बेलाको क्रममा भने साथीहरूको आगमन छैन, हामी एउटा सुमधुर भाका तपाईँ सबैजनाको लागि राखेर विदा हुनु पर्छ कि जस्तो लागेको छ। यतिजनासम्म सुनेर साथ दिनुभयो तपाईँहरूलाई म धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। खगीमायाजीले फोन गर्नुभयो पिरुङबाट, अनि बुद्धि बहादुर गुरुङले केउराङ मेगले गाउँपालिकाबाट फोन गर्नुभएको, शीतला गण्डकीको किमल डाँडाबाट बिना गुरुङले फोन गर्नुभएको थियो। तपाईँ सबैजनाप्रति पनि आभारी छु। अर्को श्रृंखलामा यसरी नै तपाईँको र हाम्रो भेट हुनेछ। आजको श्रृंखलामा यतिन्जेलसम्म सुन्ने तपाईँहरूलाई फेरि पनि मुरी मुरी धन्यवाद व्यक्त गर्दै जोवन कर्जामा बोलको भाका छ नारायण रायमाझी, अनि विष्णु माझीको आवाजमा रहेको भाका नारायण रायमाझीको नारायण रायमाझीको शब्द अनि रमेश बिजीको लयमा सजिएको भाका राख्दै अशोक विश्वकर्मा प्रस्तुतिबाट विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभदिन।

0: इकाईको संस्था कार्यक्रममा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ।
1: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
2: कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
3: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
5: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
6: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
1: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
8: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
9: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
8: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510-88461 र सिजन गुरुङ 9705-40900।
10: स्टुडियो
11: अहिले बिहानको 9 बज्यो।
12: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9116395301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: बागमती र गण्डकी प्रदेशको वर्षीय अधिवेशन आज शुरू हुँदै लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम पेश हुने।
0: मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना बढ्दो, वैशाख महिनाभर भएका 124 दुर्घटनामा 12 जनाको मृत्यु।
1: सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आज पनि तातो हावा चल्ने, अत्यधिक गर्मी बढ़ेपछि कञ्चनपुरमा धमाधम विद्यालय बन्द गरिँदै।
0: अमेरिका र इरानबीच शान्ति सम्झौता हुने चर्चाले कच्चा तेलको मूल्यमा गिरावट, हतारमा कुनै पनि सम्झौता नगर्न ट्रम्पको निर्देशन।
1: र स्टाफ महिला च्याम्पियनशीपको उद्घाटन खेलमा नेपालले आज भूटानसँग प्रतिस्पर्धा गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। बागमती र गण्डकी प्रदेशको आजदेखि वर्षे अधिवेशन परीक्षा अधिवेशन शुरू हुँदैछ। बागमती प्रदेशको आज दिउँसो 1 बजी बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताले आफ्नो धारणा राख्ने कार्यसूची रहेको प्रदेश सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो। बागमती प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको धारा 183 को उपधारा 1 बमोजिम प्रदेशसभाको वर्षीय अधिवेशन आह्वान गर्नुभएको छ। वर्षीय अधिवेशन आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहनेछ। यस्तै गण्डकी प्रदेशसभाको बजेट अधिवेशन पनि आज शुरू हुँदैछ। दिउँसो बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेश गर्ने लगायत कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो। प्रदेश प्रमुख डेलीराज भट्टले गण्डकी प्रदेश सरकार मन्त्री परिषदको सिफारिशमा जेठ 5 गते बजेट अधिवेशन आह्वान गर्नुभएको थियो।
1: लुम्बिनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रदेशसभामा पेश हुँदैछ। दिउँसो 1 बजे बस्ने बैठकमा प्रदेश प्रमुख कृष्ण बहादुर घट्टी मगरले प्रदेश सरकारको वार्षिक नीति कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रममा विकास, सुशासन, उत्पादन, रोजगारी, कृषि, पर्यटन तथा पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याउने तयारी गरेको छ।
0: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको 2 समितिको बैठक आज बस्दैछ। सार्वजनिक लेखा समितिको बैठक बिहान 11 बजे बस्ने गरी बोलाइएको छ। बैठकमा बेरुजुको आयतन उच्च भएका मन्त्रालयका लेखा उत्तरदायी अधिकारीहरूसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची छ। यस्तै कानून, न्याय तथा मानवाधिकार समितिको बैठक दिउँसो 12:30 बजे बस्ने तय भएको छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालू आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाबारे छलफल हुनेछ। यस्तै सुकुमासी राखिएका होल्डिङ सेन्टर सभाको 2 समितिको बैठक आज बस्दैछ। सार्वजनिक लेखा समितिको बैठक बिहान 11 बजे बस्ने गरी बोलाइएको छ। बैठकमा बेरुजुको आयतन उच्च भएका मन्त्रालयका लेखा उत्तरदायी अधिकारीहरूसँग

0: गत वैशाख महिनामा देशभर मादक पदार्थ सेवन मापस्ती गरी सवारी साधन चलाउँदा दुर्घटनामा परि 12 जनाको मृत्यु भएको छ। यो अवधिमा भएका 124 सवारीको घटनामा 124 जनाको मृत्यु भएको छ, जसमा 50 जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले बताउनुभयो। उहाँका अनुसार कोशी प्रदेशमा 35 सवारी दुर्घटनामा 2 जनाको मृत्यु भएको छ भने 53 जना घाइते भएका छन्। मध्य प्रदेशमा 20 सवारी दुर्घटनामा 27 जना घाइते भएका छन्। बागमती प्रदेशमा 12 दुर्घटनामा 1 जनाको मृत्यु र 19 जना घाइते भएका छन्। गण्डकी प्रदेशमा 5 दुर्घटनामा 4 जनाको मृत्यु तथा 3 जना घाइते भएका छन्। लुम्बिनी प्रदेशमा 9 दुर्घटनामा 3 जनाको मृत्यु भएको छ भने 15 जना घाइते भएका छन्। कर्णाली प्रदेशमा 3 दुर्घटनामा 3 जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेशमा भएका 3 दुर्घटनामा 4 जना घाइते भएका छन्। विशेष गरी रातीको समयमा सार्वजनिक विदा तथा विभिन्न पर्व उत्सवका अवसरमा मादक पदार्थ सेवन गरी सवारी चलाउने क्रम बढ़ी देखिने गरेको उहाँले बताउनुभयो।
1: सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आज पनि गर्मी बढ़ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी दुई प्रदेशका पहाड़ी भूभागमा तातो दिन रहनेछ। तराई भूभागमा तातो लहर चल्ने हुँदा गर्मीबाट बस्न आग्रह गरिएको छ। विगतकै दिनदेखिको लगातार गर्मीले यी दुई प्रदेशमा जनजीवन प्रभावित बनेको छ। आज बिहानै नेपालगंज र धनगढ़ीको तापक्रम 30 डिग्री सेल्सियस नागेको छ। त्यहाँ अधिकतम तापक्रम 41 डिग्री भन्दा माथि पुग्ने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकाको पनि अधिकतम तापक्रम आज दिउँसो 31 डिग्री सेल्सियस पुग्ने सम्भावना रहेको छ। पश्चिमको तुलनामा पूर्वी तराईका भेगहरूमा तापक्रम कम रहेको छ। गर्मीले जनजीवन प्रभावित हुन थालेको अवस्थामा आज सबै प्रदेशका केही स्थानमा वर्षा हुने अनुमान छ। कोशी बागमती र गण्डकी प्रदेशका केही स्थानमा, मध्य प्रदेश लगायत लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यम तथा हल्का वर्षा एवं हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: अत्यधिक गर्मी बढ़न थालेपछि कञ्चनपुरका स्थानीय तहहरूले विद्यालयमा विदा दिन थालेका छन्। विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै केही स्थानीय तहले गर्मी विदाबाट कट्टा हुने गरी विद्यालयमा विदा दिने निर्णय गरेका छन्। भीमदत्त नगरपालिकाले आजदेखि 13 गतेसम्म नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण संस्थागत र सामुदायिक विद्यालयमा विदा दिएको छ। नगरपालिकाको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले विदा दिने निर्णय गरिएको छ। उहाँका अनुसार उक्त विदा गर्मी विदाबाट कट्टा गरिनेछ। यसै गरी कृष्णपुर नगरपालिकाले पनि हिजैदेखि लागू हुने गरी 3 दिनका लागि नगरपालिका क्षेत्रका विद्यालयमा विदा दिएको छ। शुक्लाफाटा नगरपालिकाले गर्मीको अवस्थालाई मध्यनजर गरी छलफल गरेर विदा दिने विषयमा निर्णय गरिने जनाएको छ। नगरपालिका शिक्षा शाखा प्रमुख टिकेन्द्र राज भट्टले मौसमको अवस्थालाई निरन्तर निगरानीमा राखिएको बताउनुभयो। गर्मीका कारण बालबालिकामा टाउको दुख्ने, कक्षा कोठामै निदाउने तथा अध्ययनमा ध्यान केन्द्रित गर्न कठिन हुने समस्या देखिन थालेको शिक्षकहरूले बताएका छन्। धेरै विद्यालयका कक्षा कोठामा पंखा छैनन्, जसले पठन पाठन गर्न समस्या भएको छ। टिनको छाना भएका कक्षा कोठामा बसी नसक्नु हुने शिक्षकहरूको भनाई छ। अहिले कैलाली र कञ्चनपुर लगायतका जिल्लामा दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्ने गरेको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित योगर्ट ब्रान्ड, साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लिड फ्री, युभी रेसिस्टेन्ट, हाई इम्प्याक्ट स्ट्रेन्थ भएको सुरक्षा घरको साथ जीवन।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। ललितपुर जिल्ला अदालतले कंग्रेस नेता धनराज गुरूङकी पत्नी ज्योति गुरूङलाई सबूतसहित प्रत्युत्तर पेश गर्न आदेश दिएको छ। मितेरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुचिएकी गुरूङलाई 21 दिनको समय दिएर सूचना जारी गरिएको हो। अदालतले 3 पुस्ते विवरण नै खुलाएर धनराज गुरूङकै पत्नी ज्योति भन्दै खुलाएको छ। सूचना अनुसार बोध विक्रम थापाले ज्योति विरूद्ध लेनदेन मुद्दा दायर गरेका थिए। त्यसअनुसार जिल्ला अदालतबाट गुरूङका नाममा जारी भएको म्याद बदर भई 2083 जेठ 5 भएको आदेश अनुसार मुलुकी देवानी कार्यविधि संहिता 2074 दफा 105 उपदफा 22 21 दिने सूचना जारी गरिएको उल्लेख छ। म्यादभित्र उपस्थित नभई वा म्याद गुजारी बसे मुद्दा कानून बमोजिम हुने र पछि कुनै पनि उजुर नलाग्ने पनि सूचनामा उल्लेख गरिएको छ।

0: बेलायती र भारतीय सेनामा काम गरेका पूर्व सैनिकहरू मिलेर खोलेको यो सहकारीको 12.5 करोड़ रूपियाँ हिनामिना गरेको आरोप छ। उनलाई पूर्व कर्मचारीहरू ज्योतिबहादुर भण्डारी, सुजन साक्य, हितमान थापा र प्रकाश थापाले सघाएको सहकारीका पदाधिकारीहरूको दावी छ। घोटाला गरेको रकम फिर्ता गर्न पटक पटक ताकेता गर्दा समेत फिर्ता नगरी ज्योति फरार भएको डायरीमा उल्लेख छ। उनी विरूद्ध यसअघि रेड कर्नर नोटिस पनि जारी भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीच जारी शान्तिवार्तामा सकारात्मक संकेतहरू देखिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। महिनौदेखि जारी तनावका कारण उच्च बिन्दुमा पुगेको इन्धनको मूल्यमा यो गिरावटले विश्वभरका उपभोक्ता तथा बजार विश्लेषकहरूमा आशा जगाएको छ। हिजोको तथ्याङ्क अनुसार ब्रेन्ट आयलको मूल्य प्रति ब्यारेल करिब 1.5% घटेर $93 झरेको छ भने अमेरिकी कच्चा तेलको मूल्यमा 5% भारी गिरावट आई प्रति ब्यारेल करिब $92 कायम भएको छ। फेब्रुअरी 28 युद्ध शुरू भएता विश्वको कुल तेल आपूर्तिको करिब 20% हिस्सा उघट्ने रणनीति हर्मुज जलमार्ग बन्द प्राय अवस्थामा थियो। अहिले दुवै मुलुकले उत्तम जलमार्ग पुनः खोल्ने र व्यापारिक भुवानी सुनिश्चित गर्ने सम्झौताका लागि वार्ता गरिरहेका छन् जसले आपूर्ति श्रृंखला सुध्रने संकेत गरेको छ। यसैबीच पश्चिम एसिया युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको अनुमानका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वार्ताकारहरूलाई इरानसँग हतारमा सम्झौता नगर्न निर्देशन दिनुभएको छ। वार्ता व्यवस्थित र रचनात्मक ढंगले अघि बढ़िरहेको भन्दै उहाँले आफ्ना प्रतिनिधिहरूलाई कुनै पनि सम्झौता गर्न हतार नगर्न सूचित हतार नगर्न सामाजिक सञ्जाल मार्फत सूचित गर्नुभएको हो। यसअघि दुवै पक्षले वार्ताका लागि सकारात्मक प्रयास भइरहेको बताएका थिए।
1: अब खेल समाचार। साफ महिला च्याम्पियनशीपको उद्घाटन खेलमा नेपालले आज भूटानसँग प्रतिस्पर्धा गर्दैछ। खेल आज दिउँसो 4:45 गोवा राज्यस्थित मडगाउँ शहरको जवाहरलाल नेहरू रंगशालामा हुनेछ। 8
2: संस्करणसम्म आइपुग्दा 6 पटकको प्रतियोगितामा समेत नेपालले यसपटक च्याम्पियन हुँदै
1: रच्ने लक्ष्य राखेको छ। यसपटक टोलीमा अनुभवी र युवा खेलाड़ीको सन्तुलित संयोजन देखिन्छ। टोलीलाई सबैभन्दा धेरै अभाव साबित्रा भण्डारी साम्बा र सविता राणाको खड्किनेछ। यी दुवै अनुभवी खेलाड़ीले चोटका कारण प्रतियोगिता गुमाएका छन्। 6 टोली सहभागी हुने प्रतियोगितामा नेपाल समूह एमा छ। यस समूहमा भूटान र श्रीलंका छन्। समूह बीमा साबिक विजेता बंगलादेश, भारत र मालदीव छन्। त्यसैले सेमी फाइनलमा नेपालले बलियो प्रतिद्वन्दीको सामना गर्नुपर्ने लगभग निश्चित छ। नेपालले जेठ 17 श्रीलंकासँग खेल्ने तालिका छ। सेमी फाइनल 20 र फाइनल खेल 23 गते हुनेछ।
3: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई 40 रनले पराजित गरेको छ। गैराती भएको आफ्नो अन्तिम खेलमा दिल्लीले सान्त्वना जित निकालेको हो। इडेन गार्डनमा टस हारेर पहिले ब्याटिङको निम्ति पाएको दिल्लीले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 207 रनको बलियो यो फल खड़ा गरेको थियो। दिल्लीका लागि ओपनर केएल राहुलले 60 रन जोड़े। 204 रनको लक्ष्य पछ्याएको कोलकाता 18.4 ओभरमा 163 रनमा समेटियो। कोलकाताको घरेलु मैदान इडेन गार्डेन्समा भएको खेलसँगै यस पटकको प्रतियोगिताको लीग चरणका सम्पूर्ण खेल समाप्त भएका छन्। यसअघि प्लेअफ समीकरण पनि पूरा भएको छ। अब प्रतियोगिताको पहिलो क्वालिफायरमा भोलि रोयल च्यालेन्जर्स बेंगलुरू र गुजरात टाइटन्स बीच प्रतिस्पर्धा हुनेछ। पहिलो क्वालिफायरको विजेता सिधै फाइनल पुग्नेछ। बुधबार हुने एलिमिनेटर खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद आमने सामने हुनेछन्। एलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: बागमती र गण्डकी प्रदेशको बर्खे अधिवेशन आज शुरू हुँदै लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम पेश हुने।
3: मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना बढ़दो। वैशाख महिनाभर भएका 124 दुर्घटनामा 12 जनाको मृत्यु।
1: सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आज पनि तातो हावा चल्ने। अत्यधिक गर्मी बढ़ेपछि कञ्चनपुरमा धमाधम विद्यालय बन्द गरिँदै।
3: अमेरिका र इरानबीच शान्ति सम्झौता हुने चर्चाले कच्चा तेलको मूल्यमा गिरावट। हतारमा कुनै पनि सम्झौता नगर्न ट्रम्पको निर्देश।
1: र सात महिला च्याम्पियनशीपको उद्घाटन खेलमा नेपालले आज भूटानसँग प्रतिस्पर्धा गर्दै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रवि बिदा हुन्छौं। नमस्कार।
4: आज पनि डरायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
5: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के खाना बनाउने त बेला तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
4: नरिसौ न त बरु हिँड कहाँबाट ल्याउने हो
5: तिमीलाई फर्किने बाइक अरू केही आउँदैन के अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
6: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
8: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किन मुनि लगाएर हो
5: साँच्चै कि मुनि नै लगाए कि बुढा मेरो तन मन त्यति मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मुनि लाउने खालको छ
8: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
5: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्ष भएर बनाएको पनि
6: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमणि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
9: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो
10: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सिमेन्ट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
9: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी
10: हाम्रा विशेषताहरू
9: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
10: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
9: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था
10: नोट पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ
9: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म थप जानकारीका लागि 0565174779 र 9856062565
5: यसै यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हुने मान सम्मान इज्जत बनेको
11: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छ हौ विश्वासिलो सुनचारी पसल खोजौला नि
5: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
12: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
13: साथमा बिना रसायनका घर गहना तयार पारिएर यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
12: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दूरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बन्केवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9811716069 राजु विश्वकर्मा 9807 69142
14: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
15: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420, दीप मल्ल ठकुरी 9460415530।
16: के भन्ने हुन्छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
17: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
16: त्यसो है, सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
17: र के खास छ त इलाइट सिएमा?
16: एक्सपिरियन्स, सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप। क्लास छुट्यो भने पनि टेन्सन छैन।
17: ओहो, अनि लोकेसन?
16: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-164-65-35। लिमिटेड फिज, ढिला नगर्नुहोस्।
17: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
18: सुन न श्रेया, यो चाया, पोतो, डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
17: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
18: कहाँ?
17: गण्डकी मेडिकल हल।
19: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
17: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
19: र चौथो शनिबार गण्डकी हस्पिटल गैलेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
18: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्ले बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625903969, मोबाइल 9840826926।
20: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
21: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
20: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
21: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
20: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
19: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9855-63420, 9801-54674 र 9845-23420।
22: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
23: शिक्षा बस्तीको आईओएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुङ्गाना, प्रमेक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
22: इन्जिनियरिङ तर्फ सुमित पोटेल, प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटीमा सुमन गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
23: केवल पढाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
22: फुटसलमा हिसान काफकी विजेता गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
0: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै। फोन 0164113998 0164113 98627 61481 98463582 फेसबुक जेसीए स्कूल पोखरा।
1: उहु
2: मरे के हो
1: हेर त रगत रगत भो चा म त त्यस्तो हेर्न नि सक्दिन
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिच बाटो पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
2: त्यहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
3: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौँ जेब्रा क्रसमा अनिवार्य रूपमा र पैदल यात्रीलाई बाटो काट्न दिउँ
24: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
25: नेपाल सरकार विज्ञापन बोर्ड
26: अन्तर्मनको आवाज
27: रोसै पेटा मुटा सेले
28: यङ्गी गैला यानो
29: कानु रोस मान्यकी
30: मस्या छ्या मामु छ्या मस्या नो मामु नो मस्या मिले मामु
31: यङ्गी रिमठिम डिङ्गी जो थन लगे लागिरी यङ्गीला लोलो नो प्रयास की
32: कार्यक्रम आदिवासी संसार
33: रेडियो दूर बारही 3.8 मेगाहर्ज
34: रेडियो रसिम हजार सत्तर लाख के रहते कि मुझे

Chicken.

0: This is Master Farley. The number of Sutina, Iodine, the Humber Sadilla, Avasi, Sutma Pusatu, your family, Kana Kana Batamata, Chahini Matama, Puran the Hunibuda, the Malbalka Putina Paiku, Moon Marfa Kanikuramaraki, Kanu Avasita, the group ma, part from 8 to 10 Gavin.com, the Malbalka Putina Paiku, Packet to Moon Kau, Iodine to Moon Lai, Gamba Paniku Prabhap Napanigari, Sutitari, Rafi Garo, Iodine. Tamun Kanatorima, Iodin to Family Huni, Pitriti Haru, Punan Dikina Sapni Hunali, Istanun, Karparivar to Dani Kanatanama, Nimitru Pai Karo, Nunma Bhai Kaidin Zukavnaklaki, Pakisati Pasimatra, Kanikurama Nundaki Karo, Brothers and Swasti Karali Tanuku, Janahit Majari Sunday.
1: होइने रमिला जति बेला पनि तल्लो घर जान्छौ हैन किले मुनी लगाएर हो
2: साथीले मुनी नै लगाए के बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका छाता त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त के हेरे त्यही मुनी लाउने खालको छ
1: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
2: हुन्छ नि हो बुवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्ष भएर बनाएको पनि
1: हजुर आकर्षक मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमणि स्कुल माथिपट्टि प्रोप्राइटर भाइ बहादुर विश्वकर्मा मोबाइल 9811435622
3: ए सन्धि यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा काली पाइँदैन भने सुरुप्रजोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै त हुने हो कि चिन्ता लाग्छ हौ सन्धि अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राणी शुक्ला गण्डकी 10 मिलन थालीमा जानु पर्यो सन्धि खुल्ला जंगलमा पालेको लोकल कुखुरा काली र हाँसको मासु अन्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
4: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्लागन्धकी 10 मिलन थानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9008828810 9008828811 र 9008828816
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0615827785877979 र 582780
1: ए सबिना यस्तो हतारमा कता हो
2: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने
7: बिजान पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
1: ल बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त यही धुलेगोडाको बनकेवाचक पर्छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनकारी पर्छ हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यो त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र मेरो बिहेको लागि पनि सबै
8: परगना त्यही बनाएको
9: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी घर गहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका घर गहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ
10: यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ
9: सम्पर्क पन्केवा कालिका सुन चाँदी पसल भूमिदौरा पन्केवा चौक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गौतराज मोबाइल 98478528 र 98028 16142
11: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मात्र तथा प्रस्तर केन्द्र पुलेदौरामा
12: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
11: पुलेदौराको सहनको घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
12: हामी कहाँ स्यामसङ रेडमी ओप्पो भिभो रियलमी नाटो आइटेल कलर जेट्रो नोकिया ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
11: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हात्ती घडी वारेन्टीका साथ पाइनुको साथै चस्मा पनि पाइन्छ
12: एनसिएलको हराएको बिक्रीको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामीलाई ओरिजिनल डकुमेन्ट फाइलमा निकाल्न सकिन्छ साथै कृषि सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट फाइलमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
11: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला
12: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेझोडा
13: प्रोपाइटर सुबिर श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98461 56996

0: 아니, 고지 좋고 퀄리티 좋고 하면 또 야도 러세요 스미? 오케이, 이 중대 일어나요? 좀 부스토리란도 불수할 것인지 골다 어디? 안단도 밀리는 두고 막 살까요? 롤러 사다도 보자 아미 퍼스널 유스 워미? 아미 퍼스널 그 나이기 분이 예를 들어 나이자는 퍼스이? 무슨 무슨 파이니 하이쇼? 보자, 이 사만 리나 다래 키나 사는 퍼리라 한 러시 와하루 미저께치 호시시 회피 이르고 밀리고 라고 서로 분다 뿌려로 호실 퍼서 그스미지 꼬라도 다 틀려나 하루도 호실 비켜다
1: 라하쿠차 하나네 한 러시안 उसकी जैसवाल कॉस्मेटिक पसंद दिल्ली गुड़ा भित्री बाजार
0: हमने कहा कॉस्मेटिक का व्यापार है कसर तुम्हें सामान्य रूप से बहुत मूल्य में पाए ना कसर है उनसे का जो खुदरा मूल्य में बिक्री करी जा
1: प्रोपाइटर निरंजन प्रसाद जैसवाल फोन 98461 61220
0: होइन हो श्रीमानजी के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोन त मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
2: यो बाटो पनि कहिले भन्छ हाल त फुटेर हिलो धुलोले नयाँ गाडी पनि बिग्री हुन थाल्यो जति भए पनि हिलो जाने होइन
0: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापाहरूको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
3: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा टिभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा पर्बु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860073310 र 9821553507
4: शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
5: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
4: पोषण आभूषण सुझाव दिएको छ दिलेगौडा
6: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वासी ग्राहकको
7: ओम पोषण आभूषण सुन्चौली पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनह
8: मोबाइल 9800585537 र 9800685159
9: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो विशेष हुनुपर्छ है
10: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
9: हजुर
10: सिटिल अफसेट प्रेस शुक्लानन्दकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
9: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्पिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
10: प्रोपाइटर गोविन्द सिग्देल फोन 9850628543 र 9840700707

0: छत्तीसगढ़ का छड़, सीमेंट, रोम, सेनेटरी फिटिंग जस्ता पाता सीपीवीसी पीपीसी पाइप पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। छाता हार्डवेयर सप्लायर शुक्लागण्डकी 4 दुलेखौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0 65 4 14 2 36 मोबाइल 98 5 60 78 300 2 र 98 4 60 78 300 2।
1: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्लागण्डकी नगरपालिका 7 दुलेखौडा तहको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
2: शुक्लागण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
3: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा भएको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: आप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0 65 4 14 2 85 मोबाइल 98 5 60 35 4 97 र 98 5 60 34 885 सम्पर्क गर्न सकिनेछ।
3: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
4: हजुर सुन्नुहोस् त, कृषिको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: आफ्नै भवनमा छातावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो घर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98 160 95 301।
7: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
8: धोरबाराही हाइलाइट्सको साथमा
9: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्सन अक्षेत्रेस दुलेगौडा बिपी चोक।
8: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98 4 61 49 304।
10: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्व परमाको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो प्राप्त मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यवल्ली शासकीय स्वरूप निर्वाचन प्रणाली सहित मुख्य आठवट विषय र केन्द्रमा राखेर सुझाव संकलन गरिरहेको छ। कार्यदलले संविधान संशोधनका लागि आधार पत्र तयार गर्न संघीयताको प्रभावकारी कार्यान्वयन, प्रदेश र स्थानीय तहको निर्वाचन न्यायालयमा सुधार, मन्त्रालयको संख्या र विज्ञलाई मन्त्री बनाउने वा जनप्रतिनिधिलाई भन्ने लगायतका विषयमा सुझाव लिने कार्यलाई तीव्रता दिएको छ। प्रधानमन्त्री वारेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठन गरिएको कार्यबलले राजनीतिक दल, नागरिक सम्मान, संवैधानिक कानून प्रज्ञता, पूर्व महानिधिवक्ता संघ, सरकारवाला निकायका प्रतिनिधिसँग चरणबद्ध छलफल गरेर सुझाव दिइरहेको छ। कार्यबलले नागरिकको तर्फबाट पनि प्राय सुझाव माग गरेको छ। नेकपा ओमालेको चुनावी समीक्षा र पार्टी पुनर्गठनको लागि कार्यबल गठन भएको छ। हिजो बसेको सचिवालयको बैठकले उपाध्यक्ष राम बहादुर थापा बाबुलको नेतृत्वमा कार्यबल गठन गर्ने निर्णय गरेको हो। कार्यबललाई प्रतिवेदन पेश गर्न एक महिनाको समय दिएको छ। यसै एमाले संविधान संशोधन सम्बन्धी आन्तरिक कार्यबल पनि गठन गरेको छ। सचिवालयको बैठकले विष्णु प्रसाद चौधरीको संयोजकत्वमा कार्यबल गठन गर्ने निर्णय गरेको हो। कार्यबलमा रघुजी पन्त, छविलाल विश्व शर्मा, पदमा अग्रवाल, जुली कुमारी महतो, अग्नि थरूर, महेश पर्तोला, कृष्ण भक्त पटेल, टिपाराम भट्टराव, पासाङ शेर्पा, रमेश खडाल र अमर थापा रहनु भएको छ। बैठकले पदाधिकारीहरूको वरियता क्रम पनि टुङ्गो लगाएको छ। प्रस अनुसार अध्यक्ष केपी शर्माहरू, प्रादेशिक रामबहादुर थापा, कृष्ण प्रसाद पौडेल, पृथ्वीजी बगुलुङ, कृष्ण विश्व र रघुजी पन्त रहनु भएको छ। त्यस्तै महासचिव सन्त पटेल, उपमहासचिव लोकराज भट्ट, योगेश भट्टराई, त्यस्तै रघुवीर महासेठ, सचिवहरू छविलाल विश्वकर्मा, पवना अग्रवाल, ठगुरा बोबु प्रभु, भानुभक्त ढकाल, अनुराग प्रणव, सोर्धन राई, राजन भट्टराई, हिक्मत पार्टी र महेश बस्नेत रहेका छन्। ललितपुर जिल्ला अदालतले कांग्रेस नेता धनराज गुरुङकी पत्नी जेके गुरुङलाई सबूत सहित प्रति उत्तर पेश गर्न आदेश दिएको छ। मितेरी सहकारी संस्थाको रतन हिनामिना प्रकरणमा मचिएकी गुरुङलाई 21 दिनको समय दिएर सूचना जारी गरिएको हो। अदालतले तिनको विवरण नै खुलाएर धनराज गुरुङकी पत्नी ज्योति भन्दै खुलाइएको छ। सूचना अनुसार बोध विक्रम थापाले ज्योति विरूद्ध लेनदेन मुद्दा दायर गर्नुभएको थियो। त्यसअनुसार जिल्ला अदालतबाट गुरुङको नाममा जारी भएको

ट्राफिक प्रहरीले पछिल्लो 24 घण्टाको अवधिमा कांग्रेस अवधिमा काठमाण्डु उपत्यकाका विभिन्न स्थानहरूमा संचालन गरेको चेकिङका क्रममा 2453 जना सवारी चालकलाई कार्यवाही गरेको छ। कार्यवाहीबाट 11,51,000 रूपियाँ राजस्व संकलन गरिएको छ। आज बिहानसम्म संचालन गरिएको चेकिङका क्रममा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने 105, राइड सेयरिङका 238, रातो बत्तीमा

পত্রিকা ট্রাফিক প্রহরী কার্যালয়কা প্রবক্তা এবং প্রহরী পরিচালক প্রাপ্তবেদীলে জানকারী দিনুভয়েকো ছ। ট্রাফিক কন্ট্রোল রুমকো হটলাইন নম্বর 103 র প্রহরীকো হটলাইন নম্বর 100 মা খবর গর্ন ট্রাফিক প্রহরীলে আগ্রহ গরেকো ছ। सिद्धार्थ राजमार्ग अन्तर्गत बोधगल पाल्पा सड़क खण्डमा निर्माणाधीन रहेको सुरुङ मार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य तीव्र पारिएको छ। आयोजनाले सुरुङ मार्गभित्रको संरचना निर्माण पहुँच सड़क र सुरक्षा व्यवस्था सम्बन्धी कामलाई एक साथ अगाडि बढ़ाएको जनाएको छ। सुरुङ मार्गको हालसम्म भौतिक प्रगति 80% र वित्तीय प्रगति 58% छ। पाँच वर्ष निर्माण अवधि तोकिएको उक्त आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट एण्ड कन्स्ट्रक्सन मोडलमा निर्माण भइरहेको छ। यो मोडल अन्तर्गत डिजाइन स्वीकृति र निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीमै रहने व्यवस्था गरिएको छ। आयोजनाका प्रमुख राजेश पौडेलले सुरुङ मार्ग मार्फत सञ्चालन गर्ने लक्ष्य अनुसार कामलाई तीव्रता दिएको जनाएको छ।

गुरुङ मगर सांस्कृतिक एकता समाज सुग्रागण्डकी तनहुको सातौं अधिवेशन भव्य रूपमा हिजो सम्पन्न भएको छ। अधिवेशनबाट मनराज गुरुङको अध्यक्षतामा 21 सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपमा 2056 सालमा स्थापना भएको संस्थाले 27 वसन्त पार गरेको छ। कार्यक्रममा गुरुङ तथा मगर समुदायका अगुवा समाजसेवी उद्योजीवी तथा स्थानीय राष्ट्रिय उल्लेखनीय उपस्थिति रहेको थियो। नवनिर्वाचित कार्य समिति

0: ambulansın. Acı bir yataklarda istilerine madde vermiyor. Evet, temizli. Başta göre emotimine geçiyor mu ne diyorsun? Çok mutlu. Esperanlı depresyonun tarafı çekmeli kurabiliyordu. Biber. Evet, biber. Esperanlı dağra, stiba, anıyata da gülüyor dedim ya. Ben dili bana bozarmasa mı? Dünyayı konuşuyorum. Ben var dünyayı bu. Evet, de şu vaktimde koyuyor ne? Ciyata piyeleceğim. Hani hatası nasıl aldı yarınları?
1: Dünyayı konuşuyorum.
0: Hani daha işte topla kaptasın bunu sana yürü. Dağra, stiba, anıyata da gülüyor. Sıkanı gayet benzer kalpik. Dürbe, çoktan içerkesin bunu sana yürü. Spor kullanıma payını kusatı. Arıva müsatta yer payınca. Evres, İstingo, Nepal kullanma olan kompani. Bagmati Kutsu, Adikrik Dikrika. Dünyayı konuşuyorum. Yine burada bakıyorum. Tutaycı Maxim Raj Vagi, Santorto Antonovi Kaçati, Kitsati Diso Asuki, ve Antonovi Kaçati, Sati Diso Asuki.
2: स्वास्थ्य क्षेत्र में सभी को मन जितने सफल शुक्ला गंडकी के पहले पॉलिक्लिनिक
0: इस क्रियोड़ा पॉलिक्लिनिक का एक एक सौ रुपए तैतीस रिफंड का बारिस्टा एक छाती मोटो सुबह विश्व विशेषज्ञ डॉक्टर हरि कृष्ण भंडारी
2: छाला यौन तथा पुष्ट रोग विशेषज्ञ डॉक्टर अमित पंडित
0: क्षेत्रीय अस्पताल का नर्सों तथा रोग विशेषज्ञ डॉक्टर सुभाष बाबू आज जोनी नशा तथा बात रोग विशेषज्ञ डॉक्टर टीकाराम पौड़े
2: रेडियो एक्सरे विशेषज्ञ डॉक्टर सुरीला आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षण का लागि आउँदै हुनुहुन्छ
0: समयमै स्वास्थ्य उपचार र परामर्श दिए स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछ
2: यस दुलीगोडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र प्रेसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
0: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिन्छ
2: सब जानकारीको लागि सम्पर्क दुलीगोडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98563153
3: होइन आरुषी आर्यलाई लिएर कतै हिँड्यौ
0: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान नआएको के कहाँ पाइन्छ कुन्ने मलाई
3: त्यसो भए युवा शिक्षा परिपेक्षी

Thank you.

0: Right. Something up around.
1: यी उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि टेक्निसियन र सोसियल मोबिलाइजेसनमा नयाँ भर्ना खुलेको स्पष्ट जानकारी गराइन्छ।
2: एसटिईमा बिजिपिए प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
1: सिट सीमित छ, यही जुट 13 गतिसम्म पूर्ण भई आफ्नो सिट सुनिश्चित
2: गर्नुहोस्।
1: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
2: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा वचन पाठन गराइने,
1: समयमा गृह र छात्रावासको व्यवस्था,
2: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
1: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन,
2: जानकारीका लागि प्राविधिक शिक्षालय शुक्लादेखि 4 2 4 3 हो।
1: फोन 0

0: ജീവിതത്തിലെ ഇഷ്ടവും ധർമ്മവും ഈ പ്രതീക ഇരുന്നോ ഇത് ചിന്തനെ ഐശ്വര്യ പൂർവ്വന ഗുണയാണ് തോന്നി ഇജന്തനെ ഇരുതി ചെയ്യുന്നു ഉപസമത്വം ശക്തി വേറെ കട്ടായ ഇരിക്കും
1: ഭംഗ് अनि कहिले काही चाहिँ अब परेको पालो पनि लिन गाह्रो हुन्छ कि अनि त्यसमाथि हजुर हजुर
2: यो धेरैलाई जौ पानी भन्दा अगाडि पर्छ नि त्यो बिचमा पर्छ
1: कुन ठाउँ भन्दा भन्नुभयो
2: जौ पानी जौ पानी
1: जौ पानी भनेको त यता मासतिर डाँडातिरको जौ पानी भन्नुभएको त्योभन्दा त अब कसरी भन्नु अब यतातिरको हिसाबले पर्दा त अब त्यो माथितिर पर्यो अब फेरि उताबाट आउँदै गर्दा चाहिँ अब यता अब कसरी सम्झाउन है मलाई
2: अब फुपू
1: हुनुहुन्थ्यो
2: बित्नुभयो तिनवटा छोरा एउटी छोरी उहाँको
1: हजुर हजुर
2: उहाँको भाइ आउनुहुन्थ्यो पहिला पहिला 72 सालमा बहिनी पनि आउनुभयो त्यहाँपछि कता जानुभएको भयो भाइहरू बित्नुभयो अरे भने थाहा पाएको छु
1: हजुर हजुर
2: 72 सालमा बहिनी आउनुभएको थियो उहाँको घर हो मैयम चिसो पानी
1: हजुर मैयम चिसो पानी भनेपछि अब यसको ठाउँ चाहिँ ट्याक्कै यता माथिबाट यताबाट गयो भने पनि अब मासतिर पर्ने भयो कि यो दुलेगौडा साइडबाट चाहिँ अलिकति ठ्याक्क माथिको डाँडातिर चाहिँ जानु पर्यो कि
2: हजुर हजुर उहाँहरूको त्यो त कसैले एकदम सुन्ने र मेरो नामबाट परिचित हुनुहुन्छ भनेदेखि कसैले मेरो नम्बर दिएर उहाँको उहाँको आचार मानवहरू भनेपछि उहाँलाई पक्का थाहा छ नि भन्ने लाग्छ
1: ल यहाँबाट अब सुन्दै हुनुहुन्छ भने जानकारी दिन सक्नुहुन्छ मजाले ल कसै साथीले चाहिँ सुन्नु भएको छ भने हाम्रो तिलकजी
2: मेरो चाहिँ फोन नम्बर एकचोटि भनिदिनुहुन्छ हजुरले
1: ल राखिदिनुहोस् तपाईँ आफै
2: मेरो फोन नम्बर हो 98463-0826 98463-0826 यस नम्बरबाट स्याङ्गा आचोर मामाघर हुन् भन्नेलाई त्यति कहिले निफोले फेला पारेर यति नम्बर दिएर सम्पर्क गराइदिनु हुन्छ विरङ्ग अनुरोध भएको छैन
1: ल यो आग्रह अनि अनुरोध सँगसँगै अब भने हामी कार्यक्रमतर्फ लाग्छ
2: हजुर हजुर
1: हजुर

हाँ जटिल सर नमस्कार। नमस्कार।

हजुर, हजुर, थाहा छैन है अनि

0: कुराबाई को सर सुनाउन चाहनुहुन्छ सम्झना सन्देश राख्नुहोस्
1: हजुरको लागि अनि हाम्रो बलमा दिदीको लागि अनि हाम्रो टेकपरको लागि अनि तारावादी भाइको लागि अनि हाम्रो खबिरा दिदीको लागि अनि भुवनपुरबाट हौ कताबाट आउनुहुन्छ हाम्रो मगर्नी बाबु भन्नुहुन्छ कहिले दिदी भन्छु होला हौ
0: हजुर हजुर
1: अनि हाम्रो मगरजीको लागि तारा बहिनीको लागि
0: ल अहिले भने चाहिँ त्यसो शुभ दिन नमस्कार उहाँ हुनुहुन्थ्यो चन्द्रजी मान्द्रेदेखि सुमधुर गीत चाहिँ उहाँले रोजाइमा पार्नु भएको छ त्यो गीतलाई पनि हामी कार्यक्रममा स्थान दिन्छौँ अहिलेको लागि भने हाम्रो तिलकजीको रोजाइमा रहेको है सुमधुर गीत रहेको छ कसो मेरो मायाको बारेमा सोचेको

0: And Jeremiah no coas de me gusto me rumar para con mi panita y mucho ahí se manda y se te manda y se te manda y se te manda y se te manda y se te manda y se te manda y se te manda y se te manda y se te manda y se te manda
1: खुल्ला रहेको छ भने यसरी नै हामी हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा आउने गर्दछौ र साथीहरूलाई जानकारी पनि गराइहाल्छु जहाँ चाहिँ आजको एपिसोडमा रहेर सोमबारको एपिसोडमा हामी साथीहरूको रोजाएको गीत संगीत र कार्यक्रम स्थान दिए सँगसँगै

टेक्निसियनमा पनि म आफै छु, है सन्दर्भ

Thank you.

Por favor.

Hello.

0: Houston, to Radio Blue Bottom, you have a 2.3 Geneva Park.
1: आकर्षक बिरुवा गमला बगैचामा प्रयोग हुने
0: सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।

0: बिजी मामा हाउसमै जाउँ है। खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ अरे नि।
1: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानको उत्पादन हाम्रो परिकार।
0: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सिक वा चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई, साथै कोदो कोला र छ्याङ समेत

0: This is Radio Durbara here on 2.8 MHz. तपाईको संस्था कार्यक्रममा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फेस प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टिसर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ सिलाने पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रुचाउने सबैको।
0: शरण एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
2: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रङ लगाउँदा आउने खर्च विभिन्न
0: डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्। हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्किङ, माकुरे तथा रुटा पोल्ने ढुङ्गा र प्रत्येक ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: स्लोप मूल्य वर्ष वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
0: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागुणदेखि दुई काछे पानी तल हो। प्रोपाइटर रमेश भुजेल, फोन 9896-32475 र 9901-32475।
4: किन हो हन्डी दिदी त, छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
5: हेर्नु कान्छे, यति त पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर कस्तो आएर चिन्ता भयो।
4: बजारै भरे फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
5: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
4: त्यसो भए विभिन्न ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्लगण्डकी फ्रेस हाउस दुर्गौडा तनहु पञ्चमणि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल।

Sağ olun.

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्तु ब्रोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ

0: ordenador para ordenar. Saman Ramurza, Kono, Matata, Tetris, Yunako, Tetris, Mapani, Kurajo, Jetsu, Protein, Tiro, Bunasco, Pomingo, Cuerpo, Renan, Marvel! Sí, país que tengo la vida. Marvel que salga en su lugar con 6, Suro, Chacorco, Sachi, Bondato.
1: Yo, Hanga, Sancha, Lidwa, Suma, Kuhama, Suma.
2: समाचार अब विस्तारमा बागमती र गण्डकी प्रदेशको वर्षीय अधिवेशन आज शुरू हुँदैछ। बागमती प्रदेशको दिउँसो एक बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताले धारणा राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव राम कुमार पौडेलले जानकारी दिनुभयो। बागमती प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको धारा 183 उपधारा एक बमोजिम प्रदेशसभाको वर्षीय अधिवेशन आह्वान गर्नुभएको थियो। वर्षीय अधिवेशन आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहनेछ। यस्तै गण्डकी प्रदेशको बजेट अधिवेशन पनि आज शुरू हुँदैछ। दिउँसो एक बजे बस्ने बैठकमा प्रदेशसभा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रमको सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले बताउनुभयो। प्रदेश प्रमुख दिलीराज भट्टले जेठ 5 गते बजेट अधिवेशन आजका लागि आह्वान गर्नुभएको थियो।
3: लुम्बिनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेश हुँदैछ। आज दिउँसो एक बजे बस्ने बैठकमा प्रदेश प्रमुख कृष्ण बहादुर भर्ति मगरले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नुहुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विकास, सुशासन, उत्पादन, रोजगारी, कृषि, पर्यटन तथा पूर्वाधार विकास लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याउने बताएको छ।
2: गत वैशाख महिनामा देशभर मादक पदार्थ सेवन मापसी गरी सवारी साधन चलाउँदा दुर्घटनामा परि 12 जनाको मृत्यु भएको छ। यो अवधिमा भएका 124 सवारी दुर्घटनामा 174 जना घाइते भएका छन्। काठमाडौँ उपत्यकाभित्र मात्रै वैशाख महिनामा 37 सवारी दुर्घटना भएका र 2 जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क छ। यसमा 50 जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी न्याय उपरीक्षक अभि नारायण काफ्रेले जानकारी दिनुभयो। उहाँका अनुसार कोशी प्रदेशमा 35 सवारी दुर्घटनामा 2 जनाको मृत्यु भएको छ भने 53 जना घाइते भएका छन्। मधेस प्रदेशमा 20 सवारी दुर्घटनामा 27 जना घाइते भएका छन्। बागमती प्रदेशमा 12 दुर्घटना हुँदा 1 जनाको मृत्यु र 19 जना घाइते भएका छन्। त्यसै गरी गण्डकी प्रदेशमा 5 दुर्घटनामा 4 जनाको मृत्यु तथा 3 जना घाइते भएका छन्। लुम्बिनी प्रदेशमा 9 दुर्घटनामा 3 जनाको मृत्यु र 15 जना घाइते भएका छन्। कर्णाली प्रदेशमा 3 दुर्घटनामा 3 जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा पनि 3 दुर्घटनामा 4 जना घाइते भएका छन्। विशेष गरी रातिको समयमा सार्वजनिक विधा तथा विभिन्न पर्व उत्सवका अवसरमा मादक पदार्थ सेवन गरी सवारी चलाउने क्रम बढ़ी देखिने गरेको उहाँले बताउनुभयो।
3: सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आज पनि गर्मी बढ़ेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज यी प्रदेशका पहाड़ी भूभागमा तातो हावा तातो दिन रहेको छ। तराईका भूभागमा तातो लहर चल्ने हुँदा गर्मीबाट बस्न आग्रह गरिएको छ। विगत केही दिनदेखिको लगातार गर्मीले यी दुई प्रदेशमा जनजीवन प्रभावित बनेको छ। आज बिहान नेपालगंज र धनगढ़ीको तापक्रम 30 डिग्री सेल्सियस मापन भएको थियो। अधिकतम तापक्रम आज 41 डिग्री भन्दा माथि पुग्ने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकाको पनि अधिकतम तापक्रम आज दिउँसो 31 डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। पश्चिमको तुलनामा पूर्वी तराईका भेगहरूमा तापक्रम कम रहेको छ। गर्मीले जनजीवन प्रभावित हुन थालेको अवस्थामा आज सबै प्रदेशका केही स्थानमा वर्षा हुने अनुमान पनि गरिएको छ। कोशी बागमती र गण्डकी प्रदेशका केही स्थानमा मधेस प्रदेश लगायत लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी विभागका थोरै स्थान भएको थियो। अधिकतम तापक्रम आज 41 डिग्री भन्दा माथि पुग्ने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकाको पनि अधिकतम तापक्रम आज दिउँसो 31 डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।

0: वर्षको हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: अत्यधिक गर्मी बढ़न थालेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा विदा दिन थालेका छन्। विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै केही स्थानीय तहले बर्खे विदाबाट कट्टी हुने गरी विद्यालयमा विदा दिने निर्णय गरेका हुन्। हिन्दत्त नगरपालिकाले आजदेखि 13 गतेसम्म नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण संस्थागत सामुदायिक विद्यालयमा विदा दिएको छ। नगरपालिकाको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने देखिएकाले विदा दिने निर्णय गरिएको हो। त्यसै गरी कृष्णपुर नगरपालिकाले पनि हिजैदेखि लागू हुने गरी 3 दिनका लागि नगरपालिका क्षेत्रका विद्यालयमा विदा दिएको छ। शुक्लापाटा नगरपालिकाले पनि गर्मीको अवस्थालाई मध्यनजर गरी छलफल

Thank you.

Intermediate.

0: साथ मातृमा रसायनका घर गहना तयार पारिनेर यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा स्थापित गर्दा उचित मूल्य पाइनेछ।
1: शुक्ला गण्डकी तीन दुलिकौडा दूर बाराही मन्दिर जाने जीपलाई नभारे शाखा दुलिकौडा बन्केवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर राम विश्वकर्मा 9871760 राजु विश्वकर्मा 9807 69142।

0: دیروز با پروفسور او تراکتا ریده هات مستش به هات برو بتن هونی تن تن تو بچه جنمانی آبادی پورا نوی بچه جنمانی ریت بچه جنمانی آبی دارند سه تیپی مرکی کاورا دمرپان پدمالی
1: دمرپان نگر نی دیکتی لسانت آسر گرد سه نزدیک باسی که کارن دی دیسو ما برسی نی چالک مانس کو ریت تو هونی گاری کسه
2: آنی نی میدم یو دمرپان تا سرتی جنم پدار سه باتا باس نی اوپای روبانی چانکی
1: چانی اس باتا باس نی اوپای هرو ساتی بھائی کو لہائی لہائی میں نہ پڑنے دیرگکالین اثر کو منن گری کلت میں نہ فسنے دھومرپان باٹ چھٹکارا پاؤن کا لگی سواستھیہ کرمی سنگ سلاح لینے سارجنک استھل میں دھومرپان نگرنے ر گھر بھیتر انی بچہ کا اگاڑی کہیلے دھومرپان نگرنے धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊं
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश सूर्योदय इङ्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा एघारको नयाँ भर्ना खुल्यो
4: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ एक सुरक्षित गर्नुहोस्
3: सूर्योदय इङ्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी
0: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराई पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा सम्पन्न भवन पुस्तकालय र इलाउ देवीको व्यवस्था नोट पहिला भर्ना हुँदा आउने विद्यार्थीलाई विद्युतको आधारमा 50% छुट प्रदान गरिनेछ भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म थप जानकारीको लागि 065-71-479 र 98-562-65 यसको आधारमा कता हो
5: ए प्रदीप हेर न दिएको दिन पनि आइसक्यो तर भर्ना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ के भएर म त हप्ता आधारमा हिँडेको
6: वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि

0: জানতে তৈরি করতে হবে। বিভিন্ন রাশি অনুসার কাটতে পারবো, তাদের অনুসার দর গহনা তৈরি করার সাথে
1: বিক্রি পনি গরিন্ছ।
2: यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ।
1: सम्पर्क बनकेवा कालिका सुनसादी पसल दुलेगौडा प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रास। मोबाइल 9846078528 र 9908216142।
3: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएने हुन्थ्यो नि बुहारी।
4: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेँले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
3: ए हो र, ल त ल,
0: आफ्नै मिलबाट आफू अगाडि तोरी र तिल किनेर सुक्खा कार्यक्रम र तीमा उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ।
1: सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0658414222
0: र 9856692।
5: भाउजू भने घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ।
6: अनि गण्डकी मेडिकलहरू सुन्नु भएको छ?
7: ए त्यो सिक्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
5: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट
7: चौथो शनिबार उपचार गराउन सकिन्छ नि। गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
6: मुटुर स्वास्थ्य स्वास्थ्यता पक्ष सम्बन्धी समस्याको उपचार,
7: सुगर, प्रेसर, थाइरोइड, ढोडो थोकी र एलर्जीको उपचार,
6: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
7: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सिल्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
6: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्तक ब्याङ्कको ठिक पारिपट्टि। फोन 0635903979।

Pardon. Non, non.

Thank you.

0: अनुसारका गहना तयार गर्नुको साथै पुरानो घर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार, मोबाइल 9816695301।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार। थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। मन्त्री परिषदको बैठक 3:30 बजे शुरू हुने, गणतन्त्र दिवसका दिन प्रधानमन्त्रीले सम्बोधन नगर्ने, सार्वजनिक चासोका मुद्दामा फैसला गरेको दिन सार्वजनिक सञ्जाल नहेर्न न्यायाधीश र वकिलहरूलाई आग्रह, सर्वोच्चमा लागू गरिएको गोला प्रथा पेशी प्रणाली हटाउने तैयारीप्रति बारको आपत्ति,
2: आफ्नोमा 7 वटा जिल्लामा कुरियर सेवा विस्तार, 338 स्थानीय तहमा भू उपयोग वर्गीकरण,
1: भारतको महाराष्ट्रमा सवारी दुर्घटना हुँदा 14 जनाको मृत्यु, 26 जना घाइते,
2: र नेपालका 2 खेलाडीले यू T20 लीग खेल्ने।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेय बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर टाली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
1: समाचार अब विस्तारमा। मन्त्री परिषदको बैठक आज बस्दैछ। दिउँसो 3:30 बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषदको बैठक बोलाउनु भएको हो। बैठकमा हुने छलफलको एजेण्डा बारे भने जानकारी नगराइएको प्रधानमन्त्रीकी प्रेस विज्ञप्ति दीपा दाहालले बताउनुभयो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले यही जेठ 15 गते हुने गणतन्त्र दिवस मूल समारोहमा सम्बोधन नगर्ने हुनुभएको छ। शाहले आफूले सम्बोधन नगर्ने भन्दै त्यसका लागि राष्ट्रपतिलाई आग्रह गर्नुभएको छ। शाहले मन्त्री परिषदबाट निर्णय गराई सम्बोधन गरिदिन आग्रहसहित राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। गणतन्त्र दिवसको दिन सैनिक मञ्च टोडीखेलमा हुने विशेष समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहिआएको छ। समारोहमा राष्ट्रपति, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सहित विशिष्ट व्यक्तिहरूको सहभागिता रहने गर्छ। स्रोतका अनुसार समारोहमा नबोल्ने विषयमा शाहले यसअघि नै राष्ट्रपतिलाई जानकारी गराउनु भएको थियो। अहिले पत्र नै पठाएर आग्रह गरिएको हो। संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ नदिएको, प्रत्येक महिनाको 1 दिन संसदसँग प्रश्नोत्तर कार्यक्रम नराखेको भन्दै आलोचना भइरहँदा प्रधानमन्त्री शाह गणतन्त्र दिवस मूल समारोहमा पनि नबोल्ने हुनुभएको छ।
2: सर्वोच्च अदालतका न्यायाधीश सुनिल कुमार पोखरेलले सार्वजनिक चासोको मुद्दामा पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीश र वकिलहरूलाई आग्रह गर्नुभएको छ। आज काठमाडौँमा आयोजित मानसिक सुस्वास्थ्य र तनाव व्यवस्थापन विषयको अन्तर्क्रिया कार्यक्रममा उहाँले सार्वजनिक सरकारको मुद्दाको फैसलामाथि आउने प्रतिक्रियाले न्यायाधीश र कानून व्यवसायको मनोविज्ञानमा असर पार्न सक्ने बताउनुभयो। कुनै मुद्दाको फैसला वा बहसपछि सामाजिक सञ्जालमा आउने प्रशंसा र आलोचनाले व्यक्तिमा अतिरञ्जित आत्मविश्वास वा नकारात्मक सोच विकास गराउने भएकाले सामाजिक सञ्जालबाट टाढा रहनुपर्ने उहाँको भनाइ छ। न्यायाधीश पोखरेलले तत्कालीन प्रतिक्रिया भन्दा समयसँगै सार्वजनिक धारणा परिवर्तन हुने भएकाले संवेदनशील मुद्दामा संलग्न हुनेहरूले त्यस दिन अनलाइन र सोशल मीडिया नहेर्नु नै उपयुक्त हुने धारणा राख्नुभयो।
1: नेपाल बार एसोसिएशनका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोला प्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाउनु भएको छ। काठमाडौँमा आयोजित मानसिक सुस्वास्थ्य र तनाव व्यवस्थापन विषयक अन्तर्क्रिया कार्यक्रममा उहाँले गोला प्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाउनु भएको हो। उहाँले गोला प्रथा मार्फत पेशी तोक्नुको सट्टा प्रधान न्यायाधीश स्वयंले पेशी तोक्ने प्रणालीले न्यायपालिकालाई राजनैतिक
4: प्रभावतर्फ धकेल्ने चेतावनी दिनुभयो। उहाँले सर्वोच्च अदालतमा लागू गरिएको गोला प्रथा प्रणाली हटाई सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिनुभएको छ।
2: सरकारले हालसम्म 60 वटा जिल्लामा कुरियर सेवा विस्तार गरेको छ।

0: ¿Cuántos muertos?
1: Gracias.

Thank you.

Thank you.

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आवर्षण लोकसचिवको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रस्तुता श्रेया गुरूङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ठोबराही 103.8 MHz अन्तमनको आवाज साथै www.radiothobarahi.com.np लगइन गरेर वा हाम्रो पात्रमा ल्यापटप खोल्ने त्यस्तो गरेका साथीहरूले हामीलाई सुन्न सक्नुहुनेछ। र यस कार्यक्रममा प्रायोजन गरिएको छ ओम प्रश्न आवर्षण सुनसादी पसलले र यो पसल दुलेगोडाको भुजी बजारमा रहेको छ। सुनसादी सम्बन्धी केही थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यस पसलबाट पनि कारोबारहरू गर्नुहोला भन्दै श्रोता साथी हामी आउने गर्दछौ हप्ताको साथै दिन फरक बार फरक श्रृंखलाको साथमा हरेक दिन यहाँको लागि एउटा रमाइलो श्रृंखलाको साथमा उपस्थित हुने गर्दछौ र आजको श्रृंखलामा रहेर सोमबारको दिनमा रहेर नयाँ लोक भाकालाई कार्यक्रममा स्थान दिनेछौ र श्रोता साथी कार्यक्रमलाई अन्तिम समय सुनेर साथ दिनुहोला भन्दै कार्यक्रमको पहिलो सांगीतिक कोसेरे स्वरूपहरूको लागि अझ नृत्य नै सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ गोर्खाको राजा जसमा आवाज रहेको छ सञ्जय गुरूङ र दीपिका बैम्बुको भने लय र संगीत सजिएको छ सञ्जय गुरूङकोमा स्वीकार्नुहोला र मैले भाकालाई हाइका।

हजुर सदा साथी यो निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र अहिलेको लागि भने तिनदेखि भुटली यो सुमधुर भाकालाई राखिरहेको छु स्वीकार्नुहोला है त।

Well, the last thing I'm going to do is we left the left.

0: 40 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कुलमा शैक्षिक सत्र 2083का लागि साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स टुरिज्म एन्ड माउन्टेनरिङ विषयमा कक्षा 11मा नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकाडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार युटिपी राजमार्ग सँगै फोन 0164113598 0164113598 9627481 9463352582 फेसबुक जेसीए स्कुल पोखरा।
1: Thank you.

¡Suscríbete al canal!

Thank you.

Thank you.

This is Radio Dwarvarahi 3.8 MHz.

ਮਾਰਾ ਕਈ ਵਾਰੀ ਬਣਾਈ ਜਾਂਦੀ ਬੁਲੇ।

Ah, that's a very good.

0: que porque son de un montón de ayudador ahí, es el tiempo de admirar.
1: Thyroid این کار مرسو پلانی دست آفانو سه حلقو اپسار تتا پر امرشوار گانا چان پارتیکل اندسکو بیسانی میسین دوارا ساتھ آتنی گریم سا
2: ساتھ نیپال آرمی اسپتال پلواری ما کاری جوت ورشتا حارچورنی تکا نسارو ویسیس وکیو داتو رازیندر کارکی
1: پرتیک دین سینئر کنسلٹنٹ ویڈیولوجس پتر سرین را چجا باتا پیچ شاپی سہیت سامپور نہندکو ویڈیو ایکسری انمولی سکین گریمتا ساتھ ایسی جی یو ایس جی تتا گرستری لیپ سیوان
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी चार खुले गौडा सम्पर्क 0564142333
2: र 98678187
1: सबैले दिशामा घरको डेकोरेसन कस्तो राम्रो गर्छ आज त यो बाटो आउँदा यस्तो घरमा मर्दै भयो नि
4: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
1: यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेर त दिपा
4: ए दिपा यस्तो राम्रो दारा टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
1: त्यही दुलीगोडा बजारमा छ नि
4: दिर्घाई फर्निचर सरौँ त्यहीबाट ल्याएको
1: ए त्यसो भए त म गइहालेँ
4: चिया त पिएर जाऊ
1: होइन हटाउँछ पछि आउँदै गरौँलाई
2: दीर्घायु फर्निचर सोरुम
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लगेट सुखा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू थुप्रै मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पाइन्छ
5: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कोशीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 98573268 र 98573268
6: सूचना यस तलङ सेवा हस्पिटल दुलेगौडा टिटी चोकमा एनजिएच 16 गते शनिबार
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
6: हाट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
6: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय पहाड खाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर प्रेम महर्जन
2: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ
6: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
6: वरिष्ठ बाल तथा लघुश्वास शिशु रोग विशेषज्ञ बिहान 8:30 to 9:30 2:03 4:00 डाक्टर आनन्द कुमार झा
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरु
8: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुषम कालु र स्नेहा मगर
9: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला
2: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ
6: तनहु सेवा अस्पताल दुलेगौडा फोन नम्बर 0658414377 मोबाइल 98564433
10: ए बुढी तिमीले भने जस्तै घर बने हेर त खुसी त छौ नि
11: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साग सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र कमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
10: तिमी पनि यसो बुझ्ने गर न फुल कमला सजावटको सामग्री किन पोखरामा किन जानुपर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पुल चोकमा फुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
11: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
2: हजुर घरभित्र होस् या बाहिर गार्डन वा बार्गनी सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी चार हेल्प पोस्ट लाइन दुलेगौडा
2: प्रोप्राइटर रबिन थापा सम्पर्क 98560333998 र 98465010950
13: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
14: हजुर गेजिङको विश्रामलाई गरेर फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईँको लसन्जल रेडियो भइरहेको छ तिन दशमलव आफ्नै भयो अन्तमन कावज भन्ने प्रोग्राम रहेको छ जिन्दगी रहेको आदिको लागि हुन्छ कार्यक्रममा सँगै स्पन्दिनु नै छ भने अघि र सपना फुलको गीत कार्यक्रम स्पन्दिनु छ श्रीजना

0: Also, zunächst einmal deine LPK und also die Mittel eines den Umlob.
1: Amika Hasfoto, Channel Gate, Trust Nirman, Tanki Stand, Palamra Istilpa Vili, Ghar Nirman Kalagi Avisik Pani Kiel, Istilpa Stumpuna Saman Haru, Kilona, Kurchi, Tivul, Pains Lagai, Aivul Gas Bata Utpadi, Fun Park, Evan Balvali Kalagi Avisik Pani Saman Haru, Utpadi.
0: साथै सुप्रभातमा तिमी पहिलो पटक कृषि फार्म तारबार भारतका विद्यालय संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीवन जानी थप मूल्यमा उपलब्ध गराइन्छ
1: ओंकार नागिला सम्पर्क 9856613 9860629794
0: सम्पर्क 9841 अनन्तपुर 304

Ama sen o kadar da.

0: विगत 7 वर्षदेखि सञ्चालनमा आएको रन्केवा कालिका सुनकाटी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भत्ता दिनु र? मेरो बिहेको लागि पनि सबै गर्दना त्यही
1: बनाएको। हजुर, हामी कहाँ छपावाला सुनका आधुनिक डिजाइनका तयारी घर गहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका घर गहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ।
0: यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ।
1: सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, भुलीदौरा बनकेवा चौक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहप्रास, मोबाइल 9847578528 र 9908161142।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब दिल्ली चौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस वास्तुला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
3: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार होने रोग
2: पेट संबंधी समस्या गैस्ट्रिक वायु गोला कब्जियत अरुचि पेट दुखने पुर्ने अमिलो पानी आउने जस्ता समस्या
3: फिफर फिस्तुला बेरो फर्कने र पीएनएस को सफल उपचार
2: तिनास नाकको एलर्जी नाकमा मासु पलाएको
3: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
2: स्त्री तथा प्रसुति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
3: नसा तथा दाँत सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाइ गुणाक्षिएको तथा अन्य सम्पूर्ण नसा रोग
2: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
3: साथै पुराना निको नभएको टाउ छाडा सम्बन्धी रोगहरू एलर्जी रूपी धार जस्ता दीर्घ रूपको सफल उपचार
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा
0: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रीति कुमारी स्पोर्ट्स सङ्घीको सचिवमा थप नयाँ व्यवस्थापनको साथमा छरेको सहर्ष जानकारी गराइन्छ
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो धारबाट 103.8 मेगाहर्ट्ज

0: म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
1: म्याडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम?
0: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्र कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथीभाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
6: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
5: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
7: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ।
8: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्ल गण्डकी 5 डेल चौतारा झरौटामा
9: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
8: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती।
7: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
10: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरुत पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बया पुन,
1: भिजिसियम तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टिरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा पाथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 061-590-162, 590-163।
4: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
5: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98-164-34-372।
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98-063-13-195 र 98-467-15-368।
8: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
9: के भयो दाइ? पैसा भएपछि नि के को तनाव हो र?
8: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
10: ल दाइ, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनिटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा सात घर तल प्रोप्राइटर महेश थापा फोन 0564142636 मोबाइल 9855788302 र 9845688302।
11: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धि।
12: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
13: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
14: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816095301।

0: थाहा संचार नेटवर्कले काठमाण्डमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सरकारले बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने। मन्त्री परिषद बैठकद्वारा बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण।
0: र बिलामे छानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको भ्रमणको सम्बन्ध नरहेको सरकारको दावी। प्रधानमन्त्री शाहले भोलि बिहान ईयूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूलाई सामूहिक भेट दिने।
1: राष्ट्र सेवक कर्मचारी र श्रमिकको तलब बढ़ाउन माग गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र। अत्यधिक गर्मी बढ़ेपछि कञ्चनपुरका विद्यालयमा भोलि र पर्सि विदा।
0: बंगलादेशमा सवारी दुर्घटनामा परि 15 जनाको मृत्यु 10 जना घाइते।
1: र भारत समूह विजेता बन्दै काबा भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश। अन्तिम खेलमा किर्गिस्तान 3-0 को सोझो सेटमा पराजित।

0: थुक रही ना थुक को हूँ प्रभु महालक्ष्मी लाइफ इंश्योरेंस के अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इंश्योरेंस लिमिटेड
2: यूको हाँ संचार नेटवर्क समय को आवाज समय को आवाज
3: समाचार अब विस्तारमा सरकारले सहकारीमा भएको व्यथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको मन्त्री परिषद बैठकले सहकारीमा भएको व्यथिति जाँचबुझ आयोग 2082 प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार आज बसेको मन्त्री परिषद बैठकले बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण समेत गरेको छ। आर्थिक वर्ष 2083-84 बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य मोटो धानको 3660 रूपियाँ प्रति क्विन्टल र मध्यम धानको 3860 रूपियाँ प्रति क्विन्टल तोक्ने निर्णय गरेको हो। यस्तै मन्त्री परिषद बैठकले नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे केरूङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रति उत्तर पत्र स्वीकृत गर्ने निर्णय गरेको छ। साथै नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सह सचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय पनि भएको छ। मन्त्री परिषदका निर्णय सार्वजनिक गर्ने क्रममा शिक्षा मन्त्री समेत रहनुभएका पोखरेलले बजेट निर्माणको अन्तिम चरणमा काम भइरहेको जानकारी समेत दिनुभयो।
4: बजेटको विषयमा अर्थमन्त्रीज्यूले बजेटको काम गरिराख्नु भएको छ। सम्बन्धित सबै मन्त्रालयहरूले आफ्नो योजनाहरू धेरै जस्तो प्रस्तुत गरिसक्नु भएको छ। काम हुँदैछ।
5: सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह कार्य व्यस्तताका कारण विदेश भ्रमणमा नभएको

0: दाहालका अनुसार प्रधानमन्त्री शाहले बिहान 11:30 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उनीहरूसँग सामूहिक भेट र सम्वाद गर्ने कार्यक्रम तय भएको हो। सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ। यसअघि गत चैत्र 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र सम्वाद गर्नुभएको थियो।
1: पेशागत महासंघ नेपालले राष्ट्रिय सेवक कर्मचारी तथा श्रमिक कर्मचारीहरूको तलब सुविधा वृद्धि गर्न माग गर्दै प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेलाई 15 बुधे ध्यानाकर्षण पत्र बुझाएको छ। महासंघले विगत 3 वर्षदेखि तलब सुविधा वृद्धि नभएको र बढ़दो महँगीका कारण श्रमिक तथा कर्मचारीहरूलाई समस्या परेको उल्लेख गर्दै न्यूनतम मासिक 30,000 रूपियाँ तलब सुविधा कायम हुने गरी तलब वृद्धि गर्न माग गरेको हो। ध्यानाकर्षण पत्रमा संघीय निजामती सेवा ऐन, विद्यालय शिक्षा ऐन, स्वास्थ्य सेवा ऐन, सिटीभिटी ऐन लगायत संघीयतालाई प्रशासनिक रूपमा व्यवस्थापन गर्ने ऐनहरू यथाशीघ्र जारी गर्न माग गरिएको छ।
0: नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिकका लागि विशेष जिम्मेवारी तोकेको छ। क्रियाशील सदस्यतालाई तीव्र गतिमा अगाडि बढ़ाउन पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई विशेष जिम्मेवारी तोकेको हो। पार्टी सभापति गगन कुमार थापाको उपस्थितिमा कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको आज बसेको बैठकले सबै संगठनात्मक संरचनालाई प्रयोग गरी अनुगमन गर्न समितिको तर्फबाट 7 वटै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी तोकेको हो। बैठकले डाक्टर डिला संग्रौलालाई कोशी प्रदेश, बहादुर सिंह लामालाई बागमती, उदय शमशेर राणालाई सुदूरपश्चिम, मुक्ता कुमारी यादवलाई गण्डकी, जानकी सिंहलाई कर्णाली, देवराज चालिसेलाई मधेश र अमर सिंह पुनलाई लुम्बिनी प्रदेशको जिम्मेवारी तोक्ने निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। पार्टीको 15 महाधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता वितरण तथा विभिन्न कारणवश यसअघि नवीकरण हुन नसकेका क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण गरी केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्य जेठ 21 गतेभित्र सम्पन्न गर्नुपर्ने बैठकले निर्णय गरेको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको सात जीवन घरको।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। अत्यधिक गर्मी बढ़ेपछि कञ्चनपुरमा भोलि र पर्सि 2 दिन विद्यालयको पठन पाठन बन्द हुने भएको छ। अत्यधिक गर्मी बढ़ेपछि स्थानीय पालिकाले विद्यालयको पठन पाठन बन्द गर्ने निर्णय गरेका हुन्। आज एक सूचना जारी गर्दै सुगला फाँटा नगरपालिकाले पनि भोलि र पर्सि 2 दिन नगर क्षेत्रका सम्पूर्ण विद्यालयको पठन पाठन बन्द गर्ने निर्णय गरेको हो। नगरपालिकाले हाल बढ़िरहेको अत्यधिक

0: तर्फ 349 र सामुदायिक विद्यालय 260 छन्। केही दिन यताको गर्मीका कारण कञ्चनपुरको जनजीवन प्रभावित बनेको छ।
1: संखुवा सभामा अत्याधिक रक्तस्राव भएकी एक सुत्केरीको हवाई उद्धार गरिएको छ। प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जिल्ला अस्पताल संखुवा सभामा उपचार सम्भव नभएपछि खादवारी नगरपालिका वड़ा नम्बर 7 की 30 वर्षीय सविता मगरको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको जानकारी दिनुभयो। जिल्ला अस्पतालका प्रमुख डाक्टर सन्तोष देवलका अनुसार हिजो सुत्केरी व्यथाले च्यापेर जिल्ला अस्पताल भर्ना हुनुभएकी मगरको आज बिहान 8 बजे जिल्ला अस्पताल संखुवा सभामा शल्यक्रिया मार्फत नवजात शिशु निकालिएको थियो। यस क्रममा उहाँको अत्याधिक रक्तस्राव भएपछि सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो। सुत्केरी मगरलाई आज राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको हो।
0: साताको पहिलो कारोबार दिन शेयर बजारमा नेप्से परिसूचक 27.85 अंकले बढ़ेर 2786 बिन्दुमा कायम भएको छ। परिसूचक बढ़ेसँगै कारोबार रकम पनि बढ़ेर करिब 6 अर्ब पुगेको छ। आज 342 कम्पनीको शेयर खरिद बिक्री हुँदा 5,58,64,12,600 रूपियाँको कारोबार भएको छ। आज कारोबार भएको 235 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 28 कम्पनीको शेयर मूल्य घटेको छ। 7 कम्पनीको मूल्य भने यथावत छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशमा सवारी दुर्घटनामा परि 15 जनाको मृत्यु भएको छ। आज फलामको रडले भरिएको ट्रक पल्टिँदा 15 जनाको मृत्यु भएको भने 10 जना घाइते भएका छन्। चालकले नियन्त्रण गुमाएपछि ट्रक टंगाइलको कालाहिटी उप जिल्लाको उत्तर पश्चिम भागलाई मध्य भागसँग जोड्ने जमुना पुलको पूर्वी भागमा दुर्घटनामा परेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदको विदा मनाउन गाउँ हिँडेका मानिसहरू दुर्घटनामा परेका हुन्। स्थानीय प्रहरीका अनुसार ट्रकमा फलामको रडका साथै केही यात्रु पनि सवार थिए। ट्रक दक्षिण पूर्वी बन्दरगाह शहर चट्टोग्रामबाट उत्तर पश्चिमी क्षेत्रतर्फ जाँदै गरेको थियो।
0: अब खेल समाचार। भारत समूह विजेता बन्दै काबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। किर्गिस्तानलाई पराजित गर्दै भारत समूह विजेता बनेको हो। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा आज सम्पन्न समूहजनको अन्तिम खेलमा भारतले किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गरेको छ। भारतले किर्गिस्तानमाथि 25-15, 26-24 र 25-13 जीत निकालेको थियो। यो सँगै भारतले समूह चरणका सबै खेलमा जीत हात पारेको छ। यसै समूहमा रहेको नेपाल भने 2 खेलमा जीतका साथ सेमी फाइनल प्रवेश गरेको छ। प्रतियोगिताका सेमी फाइनल खेल बिहिबार हुनेछन्।
1: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: सरकारले बेथिति जाँच पुचाएको प्रतिवेदन सार्वजनिक गर्ने। मन्त्री परिषद बैठकद्वारा बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण।
1: र बिलामे छानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको भ्रमणको सम्बन्ध नरहेको सरकारको दावी। प्रधानमन्त्री शाहले भोलि बिहान ईयूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूलाई सामूहिक भेट दिने।
0: राष्ट्र सेवक कर्मचारी र श्रमिकको तलब बढ़ाउन माग गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीलाई ध्यान आकर्षण पत्र। अत्यधिक गर्मी बढ़ेपछि कञ्चनपुरका विद्यालयमा भोलि र पर्सि विदा।
1: बंगलादेशमा सवारी दुर्घटनामा परि 15 जनाको मृत्यु, 10 जना घाइते।
0: र भारत समूह विजेता बन्दै काबा भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश। अन्तिम खेलमा किर्गिस्तान 3-0 सोझो सेटमा पराजित।
1: थाहा संसार रेटोकले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश विदा।

0: 106.8 अन्तर्मन को आवाज
1: बिस्तारै चलाउनुस् न दाइ हतार गरेर कता पुग्नुछ र
2: हो भने ज्यान भन्दा ठूलो कुरा त केही छैन नि सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि
1: ट्राफिक नियमको पालना गरौं सुरक्षित यात्रा सुनिश्चित गरौं
2: तीव्र गतिमा सवारी नचलाऊ हेलमेट र सीट बेल्टको प्रयोग अनिवार्य गरौं मादक पदार्थ सेवन गरी सवारी नचलाऊ तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ

0: अनुरोध। गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
1: ए सबिना, यसको हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो। गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
3: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, धुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9908216142।
4: रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856283073।
2: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ
3: हो नि राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ
2: त्यसो है सुन्नुहोस् इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ
3: हो र के खास छ त इलाइट सिएमा
2: एक्सपिरियन्स सिए फ्याकल्टी फुल कोर्स कभरेज र भिडियो ब्याकअप क्लास छुट्यो भने पनि टेन्सन छैन
3: ओहो अनि लोकेसन
2: बानेश्वर काठमाडौँ सम्पर्क 01-5914-284 97-164-65-37 लिमिटेड फिज ढिला नगर्नुहोस्
3: इलाइट सिए तपाईँको सफलताको सही सुरुवात
4: अब मुटुरोगको उपचारका लागि ठूलो राहत नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2 लाख रुपियाँसम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ गण्डकी मेडिकल कलेज पोखरा विश्वसनीय सेवा अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित
5: ओहो बाबु नमस्कार स्कुल बस कुर्नु भएको अनि यति सानो बाबुलाई यति गरौँ किताबको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त
6: के गर्नु बानी पार्नु पर्छ नि नानी
5: के केमा बानी पार्नुहुन्छ हौ बाबु बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ अनि स्कुलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न पसलका तयारी चाउचाउ बिस्कुट जस्ता पत्रु खाना जङ्कुट मात्र खुवाउनुहुन्छ फेरि बेलुकी बसबाट 6 बजे आइपुग्छ अनि फेरि उसलाई होमवर्कै चटारो यो त बाल बालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि होइन र
6: के गर्ने त नानी नजिकका स्कुलमा भर्ना गराउन सकेन खाजा पकाउनै भ्याइँदैन
5: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ पोषणयुक्त खाना खान नपाउँदा उमेरभन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा बढी होमवर्क गर्नुपर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ
6: ए त्यसो पो हो नानी ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कुलमा जसरी नि पठाउँछौ अनि घरले बनाएको खाना र खाजा खुवाउँछौ ल है नानी स्कुल बस आयो धन्यवाद है नानी
7: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात् जङ्क फुडको प्रयोग नगरौ बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ
8: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश
9: कान्छे भोलि घर पूजा गर्नुपर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
10: हस् मम्मी नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
9: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कतै पाइन्छ र
10: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
11: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
9: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
11: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9468385522
12: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
11: अब चिन्ता नलिनुहोस् शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
12: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी शर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
11: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
12: शरण एन्ड सोसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
11: प्रोपाइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843061209 र 9801421718 आजै सम्पर्क गर्नुहोस्
13: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
14: हेर्नु कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
13: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेतको चिन्ता लिनु भएको छ यो दिदीले
15: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
13: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
16: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पंचमुनी स्कूल को अगाड़ी सिकेन्द्र फिस हाउस को आड़ई में शाखा पसल दुलेगौड़ा भित्री बजार सांगलीला विकास बैंक को पछाड़ी यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
15: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9811066136
17: होइन आरोसी आर्यालाई लिएर कता हिँड्यौ
18: हेर न आर्यन पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
19: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
17: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरी पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
18: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमेलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
17: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9821484664 र 9811453005

0: kiki ta sama abu la mi dara apno apno panjanga ko apai raksha dara
1: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपिल। सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौ। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाउ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिबी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुको साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98461-56996।
8: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
9: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
8: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
10: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122 9808 र 9460692446।
11: पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउ कि क्या हो?
12: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, म त बिरामी होइएला।
13: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ। घर वरपर पानी जम्न नदेऊ।
14: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
15: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलेगौडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
16: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
17: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
16: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0654142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
17: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागनदेखि चार दुलेगौडा तनहुँ।
18: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: मम्मी भोक लाग्यो खाजा खाम न
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
0: हस मम्मी
2: मैले सुने छोरी ल जाम हिँडा
1: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
3: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
1: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
3: बीजी मोमो हाउस दुलीगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
4: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
5: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
1: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
6: सुन त माइली गणपतिको सफल एक्ले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
4: ए हो र हस् दाई म आजै जान्छु
3: हजुर यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
1: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891 होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ केही समस्या आयो कि क्या हो
7: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
1: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यहीँ बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
8: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507
9: कहाँ जाने
10: सिधै मयाम चिसापानीबाट काठमाडौँबाट
9: मयाम चिसापानी अनि बिचमा नझर्ने
10: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
9: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
3: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663
11: 103.8 अन्डरमन्डको आवाज
12: सेक्सन 1 स्टुडियो लाइट
13: अहिले साँझको 7 बज्यो
8: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
14: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
1: धोरबाराही हाइलाइट्सको साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304
15: नमस्कार रेडियो ढोरबारा 103.8 मेगाहर्जको साँझ सात बजेको ढोरबारा हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबारा हाइलाइट शुरू गरौं आजका मुख्य समाचारका शीर्षकहरूबाट। प्रधानमन्त्री बारेन्द्रले मंगलबार ईयु आबद्ध देशका राजदूत तथा मिशन प्रमुखसँग छलफल गर्ने, सहकारीको व्यतिथि सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरिने, देउवा दम्पतिलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश, संक्रमणकालीन न्याय सम्बन्धी विषयलाई निष्कर्षमा पुर्याउन सरकार गम्भीर रहेको मन्त्री सोभित गौतमको भनाई, सरकारले बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य तोक्यो, सुकुम्बासीले 15 बुधे माग सहित सार्वजनिक गरी देशव्यापी आन्दोलनका कार्यक्रम, इरानले अमेरिकासँग तत्काल सम्झौता नगर्ने, भारतमा हिरासत, केन्द्र इस्तपराको आदेशपछि चिन्ता वृद्धि, र भारतमा काबा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा। अब समाचार विस्तारमा सुन्नुहोस्। सरकारी सहकारीमा भएको व्यतिथि सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सेवा धर्ममा बसेको मन्त्री परिषद बैठकले अघिल्लो सरकारले गठन गरेको सहकारीमा भएको व्यतिथि सम्बन्धी जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने गरेको हो। 2082 माघ 2 गते सुशीला कार्की नेतृत्वको सरकारले उच्च आदेशका पूर्व न्यायाधीश विनोद प्रसाद शर्माको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै समितिले आफूहरूले अघि सारेका 15 बुधे माग पूरा नभए आन्दोलन गर्ने भन्दै देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो। उहाँहरूले विकल्प दिएर मात्रै डोजर लगाउनु पर्ने, जोखिमयुक्त स्थानमा बसोबास गरिरहेकालाई जमीन सहित उचित व्यवस्था गर्नुपर्ने, नागरिकको संवैधानिक र मानवीय अधिकारको संरक्षण गर्नुपर्ने लगायतका माग अघि सारेका छन्। समितिका संयोजक खगेन्द्र पौडेलले लाखौं भूमिहीन सुकुम्बासी समुदायमाथि वैकल्पिक पुनस्थापना, उचित व्यवस्थापन बिना डोजर लगाएकोले संघर्षमा उत्रिन बाध्य भएको बताउनु भएको छ। उहाँले अहिले बसेकै स्थानमा जमीन दिन पनि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। वर्षौंदेखि बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्बासीहरूलाई बिना विकल्प डोजर लगाउने आफूहरूको मानव अधिकारको हनन समेत भएको समितिले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र सहारी युरोपेली संघ ईयूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग भोलि संयुक्त भेटवार्ता गर्ने हुनुभएको छ। प्रधानमन्त्री शाहले बिहान 11:30 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उहाँहरूसँग सामूहिक भेट तथा र संवाद गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकारीका विविध विषयलाई छलफल केन्द्रित हुनेछ। यसअघि चैत 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा दम्पतिलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गर्नुभएको छ। आज न्यायाधीश दय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले काठमाडौँ जिल्ला अदालतबाट चैत 24 गते जारी भएको पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न भनेको हो। यो पक्राउ पूर्जी स्वतः निष्क्रिय भएको सर्वोच्चको आदेशमा उल्लेख छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतले मात्रै रहेको सर्वोच्चको निष्कर्ष छ। विभागले देउवा दम्पतिमाथि अनुसन्धान गरिरहेकै बेला काठमाडौँ जिल्ला अदालतले चैत 24 गते उनीहरूलाई पक्राउ नगर्न अनुमति दिएको थियो। यो पक्राउ अनुमति विरूद्ध देउवाको तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो। सरकारले आउँदो आर्थिक वर्ष 2083-84 का लागि बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य तोकेको छ। सिया दर्बारमा आज बसेका मन्त्री परिषद बैठकले मोटो धानको 3660 रुपियाँ प्रति क्विन्टल र मध्यम धानको 3860 रुपियाँ प्रति क्विन्टल तोकेको सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मिता पोखरेलले जानकारी दिनुभएको छ। यसै बैठकले सहकारीमा भएको बेठीती जाँचबुझ आयोगको 2082 को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलीमे केरूप

चरण प्रणाली डिजिटल र विकसित बनाउने प्रयास स्वरूप राहदानी सवारी चालक अनुमति पत्र लाइसेन्स सयोजिक प्रमाण पत्र लगायत कागजात घरमै पुर्याउने कार्य तीव्र बनाएको जनाएको छ। विभागका अनुसार कार्यक्रम शुरू भए त अहिलेसम्म 28,169 वटा राहदानी सम्बन्धित जिल्लासम्म ध्वनी गरिएको छ। तीमध्ये 1,635 वटा राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण भइसकेको छ। जिल्ला प्रशासन कार्यालयहरूमा राहदानी आवेदन दिने कार्यक्रममा नै सेवाग्राहीको ठेगाना संकलन गर्न थालिएकाले वितरण प्रक्रिया थप सहज बनेको विभागको भनाइ छ। यातायात सेवामा पनि होलाको प्रणालीको प्रयोग विस्तार हुँदै गएको छ। यही जेठ 8 गतेसम्म 4,70,881 वटा सवारी चालक अनुमति पत्र सम्बन्धित यातायात कार्यालय हरूमा पठाइएको छ भने 671 वटा लाइसेन्स घरमा पुर्याइएको विभागले जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभित गौतमले संक्रमणकालीन न्याय सम्बन्धी विषयलाई निष्कर्षमा पुर्याउन सरकार गम्भीर रहेको बताउनु भएको छ। सोमबार सिंहदरबारमा बसेको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री गौतमले आवश्यक वित्तीय व्यवस्थापन रणनीति तथा कार्ययोजनाका साथ संक्रमणकालीन न्याय सम्बन्धी विषयलाई निष्कर्षमा पुर्याउन सरकार गम्भीर रहेको बताउनु भएको हो। संक्रमणकालीन न्यायलाई डुंगाउन धेरै लागेकाले अब त्यस सम्बन्धी भएका काम कार्यवाही दस्तावेजलाई अभिलेखीकरण गर्ने काम भइरहेको उहाँले बताउनु मन्त्री गौतमले संक्रमणकालीन न्याय सम्बन्धी आयोगका दुवै कार्यालयहरूको व्यवस्थापनलाई प्रभावकारी बनाउने काम अन्तिम चरणमा पुगेको धारणा राख्नु भएको छ। स्पष्ट रूपमा परिभाषित गर्ने उद्देश्यले विस्तृत पोजिसन पेपर तयार गरिने समेत जानकारी दिनुभएको छ। मन्त्री गौतमले डिजिटल न्याय प्रणालीको सुदृढीकरण वित्तीय अपराध तथा भ्रष्टाचार नियन्त्रणका लागि कडा कानूनी व्यवस्था गर्ने उद्देश्यका साथ अघि बढ़िरहेको बताउनु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरोजु 23,45 करोड़ रूपियाँ रहेको छ। सोमबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले यस सम्बन्धी जानकारी दिनुभएको हो। बैठकमा जानकारी दिँदै सचिव देवकोटाले हालसम्म मन्त्रालयको कुल बेरोजु मध्ये करिब 4.5% बेरोजु फर्सौट भइसकेको र त्यसपछि बेरोजु रकम 22,70 करोड़ रूपियाँ झर्ने स्पष्ट पार्नु भएको छ। उहाँले खाद्य स्वच्छता विभागसँग जोडिएर आएका बेरोजु बारे अहिले नै यकिन्य नभए पनि साबिकको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरोजुको अवस्था यस्तो रहेको बताउनु भएको छ। मन्त्रालय थप 13% भन्दा बढ़ी बेरोजुको परीक्षणका लागि तयारी गरिएको उहाँले जानकारी दिनुभएको छ। यो परीक्षण प्रक्रिया सकेपछि कुल 18-19% बेरोजु फर्सौट हुने अपेक्षा मन्त्रालयले गरेको छ। गत वर्षहरूमा बेरोजु फर्सौटको दर 50% भन्दा कम हुने गरेको भए तापनि चालू आर्थिक वर्षमा भने 60% बेरुजु फर्सौट गर्ने लक्षिण्य नभए पनि साबिकको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजुको अवस्था यस्तो रहेको बताउनु भएको छ। मन्त्रालय थप 13% भन्दा बढ़ी बेरुजुको परीक्षणका लागि तयारी गरिएको उहाँले जानकारी

0: नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगल नियुक्त हुनुभएको छ। सोमबारको मन्त्री परिषद बैठकले डंगललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सत्य पोखरेलले बताउनुभएको छ। यसै सरकारले नेपाल चीन भूमि विद्युत प्रसारण लाइन आयोजना समितिले पेरू पार्लियामेन्टका लागि चीन सरकारमा पठाउने प्रतिउत्तर पत्र स्वीकृत गर्ने निर्णय गरि पारेको उहाँले बताउनुभएको छ। बजेट अधिवेशनका रूपमा तिमिरी गण्डकी प्रदेश सभाको अधिवेशन आज दिउँसोबाट शुरू हुँदैछ। सोमबार दिउँसो 2 बजे भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको पोखरा पाँच बालपाटनमा रहेको हलमा अधिवेशन हुनेछ। जेएनजी आन्दोलनका क्रममा गण्डकी प्रदेश सभा र प्रदेश सभाको सचिवालय ध्वस्त भएपछि मन्त्रालयको
1: हाललाई अस्थायी प्रदेश सभा बैठक स्थल बनाइएको
0: हो। प्रदेश सभा बैठकमा आर्थिक वर्ष 2023-2024
1: नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफल शुरू गर्ने तयारी छ। प्रदेश सभा सचिवालयका सचिव गोविन्द पौडेलले
0: नीति तथा कार्यक्रम बजेट सहित 2 वित्तीयका यो अधिवेशनमा पेश हुने तयारी भएको बताउनु भएको छ। तनहुँ जिल्लामा पुनःखोप सुनिश्चित जिल्ला बनाउने अभियान अन्तर्गत 4 वटा स्थानीय तह पुनःखोप सुनिश्चित घोषित भएका छन्। सोमबार मेघी गाउँपालिकालाई घोषणा गरिएपछि 4 पुगेको हो। राष्ट्रिय खोप तालिका बमोजिम तोकिएको उमेर समूहका सबै बालबालिकाले पूर्ण रूपमा खोप पाएको सुनिश्चित भए पनि गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठले सो घोषणा गर्नुभएको हो। घोषणा कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बालबालिकाको स्वास्थ्य नै पालिकाको समृद्धिको मुख्य आधार भएको बताउनु भएको छ। उहाँले भौगोलिक विकटता र विभिन्न चुनौतीका बावजुद स्वास्थ्य कर्मी महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय अभिभावकहरूको अथक प्रयासले यो सफलता मिलेको उल्लेख गर्दै आगामी दिनमा पनि यसको दिगोपनका लागि पालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाइएको छ। गुरूङ मगर संस्कृतिक एकता समाज शुक्रगणको तनहुँको 7 अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट मनराज गुरूङको नेतृत्वमा 21 सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरिएको हो। 2056 सालमा स्थापना भएको संस्थाले 27 वसन्त पार गरेको छ। कार्यक्रममा गुरूङ तथा मकर समुदायका आगुवा समाजसेवी बुद्धिजीवी तथा स्थानीयवासीहरूको लेख्ने उपस्थिति रहेको थियो। नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा दयायाम बहादुर आले र अजित बहादुर गुरूङ चयन हुनुभएको छ। त्यस्तै गरी सचिवमा अमर राज थापा, सहसचिवमा मोतीराज गुरूङ, कोषाध्यक्षमा कृष्ण कुमारी थापा र सहकोषाध्यक्षमा दिल बहादुर गुरूङ चयन हुनुभएको छ। सदस्यहरूमा पूर्ण बहादुर आले, पदम बहादुर राणा, प्रतिभा गुरूङ, विष्णु बहादुर थापा, नौमाया गुरूङ, फत्त बहादुर, पूर्ण मगर, शिवराज गुरूङ, गोमाया थापा, विष्णुमाया गुरूङ, खुन बहादुर थापा, श्रीराम राणा, एपोलो थापा, केश बहादुर थापा र शोभा गुरूङ चयन हुनुभएको छ। कार्यक्रममा समाजका पूर्व पदाधिकारी आग्रा तथा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गरेको छ। समाजका अगुवामा शुक्लगण्डकी 8 एकड़ डाँडामा बुद्ध प्रतिमा निर्माण भइरहेको छ। अधिवेशनले गुरूङ र मगर समुदाय बीचको आपसी सद्भाव, संस्कृति, एकता तथा परम्परागत कला संस्कृतिको संरक्षण र प्रवर्धनमा समाजले खेलेको योगदानको उच्च प्रशंसा गरेको छ। साथै आगामी दिनमा समुदायको पहिचान, भाषा, संस्कृति र सामाजिक एकतालाई अझ मजबूत बनाउँदै अघि बढ़ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ। यिनै खबरहरूसँगै हामी ढोरबार हाइलाइट्समा विश्राममा जानेछ। खबरको सिलसिला जारी छ, हामीसँगै रहनुहोला।
2: किन आँखा मिचेकुमिचे गरेको
3: हेर न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाएपछि क्या हो
3: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर

0: हेर्ने टाढा 20 फिट जति बुझिस्?
1: अँ बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
5: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
7: कहाँ जाने?
8: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
7: मयाम चिसापानी, अनि बिचमा नझर्ने?
8: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
7: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
9: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 98235-52663। सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
10: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
10: हाम्रा विशेषताहरू
9: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
10: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
9: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
10: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
9: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0658-71479 र 98560-62265।
11: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
12: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
11: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510-88461 र सिजन गुरुङ 97045-40900।
13: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्ने भएको छैन, आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
11: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ,
14: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार
6: उपचार पनि गरिन्छ।
11: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा, प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9840141530।
0: विश्रामपछि पुनः स्वागत छ ढोरभराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। देशभर 338 पालिकाले भू उपयोग वर्गीकरण सम्पन्न गरेका छन्। भू उपयोग योजना तर्जुमा र कार्यान्वयनका लागि गएको चैत वसन्तसम्म ती पालिकाले आधार र मापदण्ड नक्सा अध्यावधि गरी कित्तागत विवरण सकिएका हुन्। 169 पालिकाले नक्सा अध्यावधि र कित्तागत विवरण संकलन गरेका छन् भने 134 पालिकाले नक्सा अध्यावधि गर्दैछन्। 15 पालिकाले कृषि क्षेत्रको मापदण्ड अनुसार विवरण तयार पारेका छन् भने 50 पालिका आधार तथा मापदण्ड तयारीमा छन्। तर 47 पालिकाले भने अझै काम शुरू नै गर्न सकेका छैनन्। भूमि तथा सहकारी मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्टका अनुसार भू उपयोग ऐन र नियम अन्तर्गत पालिकाहरूलाई भूमि वर्गीकरणका अधिकार तोकिएको छ। यो वर्गीकरण छिट्टै सम्पन्न भएमा कृषि योग्य जग्गाको संरक्षण, खाद्य सुरक्षा, व्यवस्थित सहरीकरण र प्राकृतिक स्रोत साधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सहज हुने मन्त्रालयले जनाएको छ। पालिकाहरूलाई भू उपयोग वर्गीकरण सम्पन्न गर्न यही असर वसन्तसम्मको समय तोकिएको छ। यस वर्षको वसन्तकालीन आरोहणमा सिजनमा आजसम्म 900 भन्दा धेरै आरोहीले सगरमाथा आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार आजसम्म आरोहण गाइड सहित 900 भन्दा धेरैले सफल आरोहण गरेका हुन्। यकिन विवरण भने आउन बाँकी छ। आज बिहान तेस्रो शिविरबाट उक्लिरहेका आरोहीहरूको लाइनलाई आधार मान्दा भोलि शिखरमा पुग्नेको संख्या उल्लेख्य हुने र यो वर्ष शिखरमा पुग्नेको संख्या 1000 लाग्ने अनुमान रहेको पर्यटन विभागले आधार शिविरमा स्थापना गरेको सम्पर्क कार्यालयका संयोजक खिमलाल गौतमले जानकारी दिनुभएको छ। कास्कीको पोखरा महानगरको करिब 20 भागबाट बग्ने सेती नदीमा सोमबार फेरि दुखद घटना भएको छ। ओडा नम्बर 17 पर्ने नदीको खोजमा आइतबार राति हामफाली बेपत्ता 34 वर्षीय मुकेश महतोको शव सोमबार बिहान निकालिएको हो। भारतको सीतामढी स्थायी घर भई हाल पोखरा 17 घारीपाटन बस्ने महतो सोमबार राति पौने 10 बजे बासघारी भन्ने ठाउँबाट सेतीमा हामफालेको खबर स्थानीयले प्रहरीलाई दिएका। कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले सोमबार राति हामफालेको भारतीयको शव मंगलबार बिहान निकालेको जानकारी दिनुभएको छ। सशस्त्र प्रहरी बल कालिकगढ़बाट खटिएको टोलीले 250 फिट गहिरो खोजबाट डोरीको सहायताले शव निकालेको थियो। अहिले शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ। तनहुँको सदरमुकम दमौली बजार क्षेत्रमा आइतबारदेखि लागू गरिएको सड़क पार्किङ निषेधको नियमको विरोधमा व्यवसायी पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन्। व्यास नगरपालिकाको वडा नम्बर 2 र 3 पर्ने सफा सड़क क्षेत्रको व्यापारीले मात्रै मुख्य सड़क र सर्भिस लेनमा पार्किङ रोकिदिँदा व्यापार ठप्प भएको भन्दै पसल बन्द गराएर विरोध जनाएका हुन्। बदमौली बजारका अन्य क्षेत्रका पसल भने सामान्य रूपमा सञ्चालनमा सन्। पृथ्वी राजमार्ग पुनर्निर्माणपछि सड़क फराकिलो भए पनि अव्यवस्थित पार्किङले गर्दा पैदल यात्री र सवारी चालकले शस्ती खेप्नु परेपछि नगरपालिकाले आइतबारदेखि 15 दिनसम्म परीक्षणका लागि परीक्षणको रूपमा यो नियम लागू गरेको थियो। तर सफा सडक क्षेत्रमा सवारी साधन पार्किङ गर्न पूर्ण रूपमा रोक लगाउँदा ग्राहक पसलसम्म आउन छोडेको भन्दै व्यवसायीले असन्तुष्टि जनाएको हुन्। व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालले भने बजारलाई व्यवस्थित र सुन्दर बनाउन सबै सरकारवालाको बैठकको निर्णय अनुसार नै यो कदम चालिएको बताउनु भएको छ।
1: सनहको व्यास नगरपालिका 13 पोखरी भन्ज्याङ निवासी 35 वर्षीय सुखबहादुर विका वैदेशिक रोजगारीका क्रममा दुवै कानूनी संकटमा पर्नु भएको छ। विवादका क्रममा कम्पनीका सुपरभाइजरको मृत्यु भएको घटनामा त्यहाँको अदालतले मृतक पक्षलाई 2 लाख दिराम करिब 85 लाख रूपियाँ ब्लड मनी तिर्नुपर्ने फैसला गरेपछि विकाको परिवार यति बेला गम्भीर संकटमा परेको हो। आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उक्त रकम जुटाउन नसक्ने भएपछि विकाकी आमा फूलमाया विकाले छोराको जीवन रक्षाका लागि देश तथा विदेशमा रहेका नेपालीहरूसँग आर्थिक सहयोगको भावुक अपील गर्नुभएको छ। अप्रवासी श्रमिक सञ्जाल गण्डकी प्रदेशका सदस्य विष्णु थापा गोद्धारले घटनाको संवेदनशीलतालाई बुझिदिन आग्रह गर्दै मानवीय नाताले सहयोग गर्न अपील गर्नुभएको छ। उहाँले सुखबहादुरकी आमा फूलमाया विकाको नाममा रहेको सिद्धार्थ ब्याङ्कको खाता नम्बर 5551892997 सहयोग रकम जमा गरिदिन अनुरोध गर्नुभएको छ। शारीरिक रूपमा अपंगता भएकी बागलुङकी एक महिलाले 55 वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ। बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले ती महिलाको घरमै पुगेर नागरिकता प्रदान गर्नुभएको हो। बागलुङको जयमिनी नगरपालिका 6 अर्जेवाकी जुना नेपालीलाई प्रजीय आचार्य सहितको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेको हो। नागरिकता नहुँदा अपंगता परिचय पत्र प्राप्त गर्न नसकेकी जुनाले त्यसै कारण सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित हुनु परेको थियो। नागरिकतासँगै उहाँले अपंगता परिचय पत्र पनि प्राप्त गर्नुभएको छ। जयमिनी नगरपालिकाको प्रमुख नरबहादुर पुन र उप प्रमुख हरिहर शर्माले जुनालाई घरमै पुगेर अपंगता परिचय पत्र प्रदान गर्नुभएको छ। नागरिकता नहुँदा राज्यका सेवा सुविधाबाट वञ्चित रहेकी जुना अपंगता भएकै कारण प्रशासनसम्म पुग्न नसकेको गुनासो आएपछि घरमै पुगेर सेवा प्रदान गरिएको प्रजीय आचार्यले जानकारी दिनुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकासँग तत्काल सम्झौता नहुने बताएको छ। इरानले अमेरिकासँगको वार्तामा केही प्रगति भएको थर तत्काल सम्झौता नहुने बताएको बीबीसीले जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आज सम्झौता हुन सक्ने बताएपछि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईको यो टिप्पणी आएको हो। प्रवक्ता बकाईले छलफलमा रहेको धेरै जस्तो मुद्दाहरूमा निष्कर्षमा पुगेको तर यसको अर्थ सम्झौतामा अहिले नै हस्ताक्षर हुन्छ भनेर दावी गर्न नमिल्ने बताउनु भएको खबरमा उल्लेख छ। अहिले उहाँले अमेरिकी अधिकारीहरूको विरोधाभासी वर्णन र वार्ताका क्रममा आक्रमण गर्ने अमेरिकी इतिहासका कारण सम्झौतामा ढिलाइ भएको टिप्पणी गर्नुभएको छ। अमेरिका इरान समझदारी परिपत्रमा 60 दिनको युद्धविराम बिस्तार स्ट्रेट अफ हर्मोज जलमार्ग पुनः खोल्ने र इरानको अराबिक कार्यक्रममा थप वार्ताको योजना समावेश छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो वार्ता टोलीलाई इरानसँगको सम्झौतामा हतार नगर्न आग्रह गर्नुभएको थियो। अस्ति शनिबार ट्रम्पले इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको र विवरणहरू चाँडै घोषणा गरिने दावी गर्नुभएको भोलिपल्ट यस्तो आग्रह गर्नुभएको हो। भारतको पश्चिम बंगालमा कागजात विहीन बंगलादेशी नागरिक र रोहिंग्या शरणार्थीलाई राख्न हिरासत केन्द्र स्थापना गर्ने सरकारी आदेश जारी भएपछि अल्पसंख्यक समुदाय तथा मानव अधिकार कर्मीहरूबीच चिन्ता बढ़ेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी भाजपाले पहिलो पटक पश्चिम बंगालमा चुनावी सफलता हासिल गरेको केही दिनपछि उक्त निर्देशन जारी गरिएको हो। आदेश अनुसार अवैध आप्रवासन नियन्त्रण अभियान अन्तर्गत पक्राउ परेका विदेशी नागरिकलाई राख्न होल्डिङ सेन्टर स्थापना गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। सरकारले पत्ता लगाउनुहोस् हटाउनुहोस् र निष्कासन गर्नुहोस् भनी रणनीति अनुसार अवैध रूपमा बसोबास गरिरहेका व्यक्तिलाई लक्षित गरिएको जनाएको छ। गत साता जारी आदेशमा अवैध आप्रवासनले सुरक्षा तथा सामाजिक आर्थिक क्षेत्रमा असर पर्ने उल्लेख गरिएको छ। भूटानलाई हराउँदै नेपालले साफ महिला च्याम्पियनशीपमा विजय सफा शुरूआत गरेको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा आज भएको उद्घाटन खेलमा नेपालले भूटानलाई 1-0 गोलले हराएको छ। नेपालकी गीता राणाले खेलको 23 मिनटमा गरेको प्रहार भूटानी खेलाड़ीले रोक्ने क्रममा गोलमा परिणत भएको हो। प्रतियोगिताको समूह चरणमा नेपाल, भूटान र श्रीलंका रहेका छन्। अब नेपालले समूह चरणको अन्तिम खेलमा आउँदो आइतबार जेठ 17 गते श्रीलंकासँग खेल्नेछ। यस्तै समूह बीमा साविक विजेता बंगलादेश र भारत र मालदिव्स रहेका छन्। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। यिनै खबर सँगसँगै हामी ढोरबारे हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनु पूर्व आजका मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।

0: प्रधानमन्त्री वालेनले मंगलबार ईयू आबद्ध देशका राजदूत तथा मिशन प्रमुखसँग छलफल गर्ने सहकारीको बेटी सम्बन्धी जाँचबुझ आएको प्रतिवेदन सार्वजनिक गरिने युवा दम्पतिलाई पक्राउ गर्न सर्वोच्चको अन्तरिम आदेश संक्रमणकालीन न्याय सम्बन्धी विषयलाई निष्कर्षमा पुर्याउन सरकार गम्भीर रहेको मन्त्री शोभित गौतमको भनाई सरकारले बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य तोक्यो सुकुमवासीले 15 बुधे माघ सहित सार्वजनिक गरी देशव्यापी आन्दोलनका कार्यक्रम इरानले अमेरिकासँग तत्काल सम्झौता नगर्ने भारतमा हिरासत केन्द्र स्थापनाको आदेशपछि चिन्ता वृद्धि भूटानलाई हराउँदै साफ महिला च्याम्पियनशीपमा नेपालको विजय शुरूआत हस्त यिनै खबरसँगै साँझ 7 बजेको ढोरबाराई हाइलाइट्स आजको लागि सकिएको छ राति 10 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ तबसम्मको लागि समाचार काक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी विदा हुने आज्ञा चाहन्छौ नमस्कार
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस् हामी समाचारको रूपमा प्रसारण गर्नेछौ खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस् हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको ए त्यसो भए त म गइहाले चिया त पिएर जाऊ अहिले हतार छ पछि आउँदै गरौला है
3: दीर्घायु फर्निचर सोरुम
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
4: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9846061268 र 9560602068
5: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
6: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 16 गते तेस्रो शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
7: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
8: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
9: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
10: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
7: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
10: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
11: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9560131053
12: हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
13: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
12: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
13: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
12: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
7: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
14: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जी को उपचार,
13: पेट दुख्ने, चक्कर लाग्ने समस्या को उपचार तथा परामर्श,
14: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
13: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौंडा, माछा पुस्रे बैंकको ठिक पारिपत्ती। फोन 0665 93 369।
15: जय मसी, तपाई सुन्दै हुनुहुन्छ रेडियो धोरबाराही 103.8 मेगाहर्ज।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नुछ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौं, सुरक्षित यात्रा सुनिश्चित गरौं,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौं, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
2: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोपाइटर अर्जुन सापकोटा, मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
4: आज पनि भाटौड आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर फिल फिल मात्र बल्छ, करारा मात्रै भयो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 98 5 60 83 507, कविता श्रेष्ठ, सम्पर्क 0 65 4 14 0 55 र 98 4 66 18 817।
8: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अनुहार धोएर प्रभुसँगको यो आत्मीय झिन्ले म एकदमै आनन्दित महसुस गर्छु।
9: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
7: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98 5 60 20 279।
10: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
11: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेलपुर चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
12: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
12: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98 5 60 33 398 र 98 4 65 10 950।
14: सिटिईबीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय दुलेगौडामा भर्ना खुल्यो।
12: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
14: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
12: सिट सीमित छ, यही जेठ 13 गतेसम्म फर्म भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
14: हाम्रा विशेषताहरू
12: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
14: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
12: समेना गृह र छात्रावासको व्यवस्था,
14: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
12: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
14: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्लागन्धकी 4 दुलेगौडा तनहु,
12: फोन 0564140056, मोबाइल 9860608615, 9849715598, 9560344344 र 9413167788।
15: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
16: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
15: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, KYC अपडेट हुनुपर्नेछ आदि।
16: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।
9: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोलबाडा 103.8।

0: आउँदो जेठ 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
1: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाक भित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थी सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
2: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
3: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
2: र 98678687।
5: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
6: शिक्षा बस्तीको आईयूएम मा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईयूई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
5: इन्जिनियरिङ तर्फ सुबित पोटेल, प्रीतम आचार्य र लवसन आले तथा सीएसआईटी मा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
6: केवल पढाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
5: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
7: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको सय सिख धरोहर जेसीए स्कूलमा सय सिख सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै। फोन 0164113598, 0164113598, 96 27 61 481, 98 63 32 582, फेसबुक जेसीए स्कूल पोखरा।
8: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
9: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
8: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
10: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
11: मोबाइल 98058535537 र 98066159।
12: ओम भगवती मेटल एंड स्टील उद्योग लाई छिटो अनि गुणस्तर का सामान पाउन लाई गाछे पानी मा मेटल स्टील फन पार्क का सब सामान चाहिनी कति मजा एक ठाउँ मा तार जालिनी पाइनी।
13: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
14: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
13: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
14: प्रोप्राइटर ओंकार नागिला, सम्पर्क 9856601013, 9867974।
15: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
16: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
15: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
16: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
15: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
16: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
15: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
16: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
15: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
16: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
15: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
16: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
15: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
17: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
18: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 0162-590-162-590-163।
19: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
20: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
19: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
20: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
19: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
20: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
19: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
20: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
19: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्,
0: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
22: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
1: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
22: टाइमचेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

नमस्कार अनि हार्दिक स्वागत छ तपाईँहरू हेर्दै हुनुहुन्छ कार्यक्रम त्रिवेणी सदाका चाहिँ आज पनि हामी उपस्थित भइसकेका छौँ म कार्यक्रम प्रस्तुता इप्सल सञ्जाल कार्यक्रम त्रिवेणी प्रत्येक मंगलबार र शनिबार साँझ 7 बजे स्पेस पोकेट टेलिभिजनबाट प्रसारण हुने गर्दछ आज मिठो दोहोरी गाउनका लागि उपस्थित भइसक्नु भएको छ दोहोरी च्याम्पियन आदरणीय सर प्रकाश पराजुली यहाँलाई स्वागत गर्न चाहन्छौ त्यसै गरी प्रकाश पराजुलीलाई साथ दिनको लागि छेउमा हुनुहुन्छ खैन्द्र प्रसाद नेपाली त्यसै गरी प्रकाश अधिकारी आज यो दोहोरी गम्छगम्छी गर्नको लागि म आफै उपस्थित भएको छु मेरो छेउमा हुनुहुन्छ अप्सरा विष्ट त्यसै गरी विपना आसिन यहाँलाई पनि हार्दिक स्वागत गर्न चाहन्छु त्यसै गरी स्वरमा सुगन्ध भर्नको लागि उपस्थित हुनुहुने सम्पूर्ण वाद्य वादन कलाकारहरूलाई एकैचोटि सम्मान गरेर स्वागत गर्न चाहन्छु आजको हाम्रो भाका रहेको छ फूलमा भमरा यो गीतसँग सम्बन्धित सम्पूर्ण श्रष्टा सर्जकलाई सम्मान गर्दै आजको हाम्रो दोहोरीको मेलोतर्फ लाग्दछौं

फुल मा भमरा आउँदै गरे निर्माया माया नमारा कस्तो लाग्यो यहाँलाई आजको दोहोरी प्रकाश सरसँग मैले पनि गाउने प्रयास गरेको छु जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नबिर्सनु होला हरेक मंगलबार र शनिबार साँझ 7 बजे कार्यक्रम त्रिवेणी स्टेज पोकी टेलिभिजनमा हेर्न नबिर्सनु होला भन्दै आजको कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्णलाई सम्मान गर्दै पुनः अर्को कार्यक्रममा भेट हुने बाचासहित बिदा हुन चाहन्छु धन्यवाद नमस्कार

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके ल डन।
1: हजुर, सिक्किल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
2: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
6: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
7: सिर्जना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
6: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
7: सृजना बोर्डिङ स्कूल, शान्ति मार्ग, सृजना चोक पोखरा, फोन नम्बर 0165780053 र 0165535595।
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
3: साँच्चै के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
8: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमनी स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।

0: अहिले सभापतिज्यू आफ्नै ढंगले अब जारी हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन।
1: फुट्र विवादले घेरिएको कांग्रेस विभाजनको डिलमा पुगेको हो।
2: अहिले त्यसो दुःख र गम्भीर स्थिति हुँदैन, पुरै पुरै ढंगबाट समितिले मिल्ने परिस्थिति बन्छ।
1: अनि अमेरिकासँगको वार्तामा प्रगति भएको तर तत्काल सम्झौता भइहाल्ने टुङ्गो अझै नलागेको इरानको टिप्पणी। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। पोप लियोले आर्टिफिशियल इन्टेलिजेन्स एआई को खतराबारे सचेत गराउँदै यसको प्रयोगबारे आचार संहिता बनाउन आह्वान गरेका छन्। पोप कालको इन्साइक्लिकल भनिने पहिलो महत्वपूर्ण सन्देश जारी गर्दै उनले एआईले नयाँ स्वरूपको दासत्व सिर्जना गर्ने चेतावनी दिए। उनले क्याथोलिक चर्चले दासत्वको निन्दा गर्न लामो समय लगाएकोमा क्षमा याचना पनि गरे। पोपले एआईलाई सैन्य प्रयोजनका लागि प्रयोग गर्न नहुने र यो निशस्त्र हुनुपर्ने बताएका छन्। उनले भने आर्टिफिशियल इन्टेलिजेन्स निशस्त्र हुनुपर्छ। यो शब्द कड़ा लाग्न सक्छ तर सोच विचार गरेरै छनौट गरिएको हो, किनभने यसमा विश्वको ध्यान जान जरूरी छ। पोप लियोको भनाई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता कि त महत्वपूर्ण र अर्थपूर्ण हुने कि सम्झौता नै नहुने बताएका छन्। पछिल्लो पटक प्रतिक्रिया जनाउँदै ट्रम्पले साउदी अरब र कतार सहितका अरब राष्ट्र तथा पाकिस्तानलाई इजरायलसँगको सम्बन्ध सुधार्न अब्राहम एकर्डमा सहमति जनाउन भनेका छन्। अमेरिका र इरान बीचको सम्भाव्य सम्झौताबारे अनेक आकलन भइरहँदा इरानी अधिकारीहरूले भने तत्कालै सम्झौता भइहाल्ने पुष्टि गरेका छैनन्। इरानको विदेश मन्त्रालयका प्रवक्ताले सम्झौताको प्रारूप टुङ्गो लागेको तर होर्मुज जलमार्ग र तेहरानको परमाणु कार्यक्रम सहितका प्रमुख मुद्दामा सहमति नभएको बताएका छन्। दुई पक्षबीच सम्झौता हुने अपेक्षासँगै इन्धनको मूल्य सस्तो हुन थालेको छ। युगाण्डामा थप दुईजनामा इबोला संक्रमण पुष्टि भएको छ। युगाण्डामा पहिलो पटक इबोला देखिएको 10 दिनभित्र संक्रमित हुनेहरूको संख्या 7 जना पुगेको छ। यो देश नयाँ प्रजातिको इबोला फैलिएको डीआर कंगोको छिमेकी राष्ट्र हो। युगाण्डामा हालै संक्रमण देखिएका 2 जना स्वास्थ्य कर्मी हुन् भने उनीहरूको अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य अधिकारीहरूले उनीहरूसँग सम्पर्कमा आएका मानिसहरूको खोजी गरिरहेका छन्। बंगलादेशका अधिकारीहरूले दशक यताकै सबैभन्दा ठूलो दादुराको प्रकोपका कारण मार्च यता 500 जना भन्दा धेरै बालबालिकाको ज्यान गएको बताएका छन्। अन्य 500 जना बालबालिकामा पनि दादुरा पुष्टि भएको वा उस्तै लक्षण देखिएको बताइएको छ। प्रकोपको प्रभाव केही महिनासम्म देखिने भए पनि सबैभन्दा बढ़ी प्रभावित क्षेत्रमा सुधार देखिएको अधिकारीहरूले बताएका छन्। र मुस्लिम धर्मावलम्बीहरूको सबैभन्दा प्रमुख तीर्थयात्रा हज साउदी अरबमा शुरू भएको छ। साउदी अधिकारीहरूले 15 लाख मानिसहरू देश बाहिरबाट हजका लागि आएको बताएका छन्। इरान युद्धका बावजूद यो पटक गत वर्षभन्दा धेरै हाजीहरू साउदी पुगेका छन्। साउदी अरबको रक्षा मन्त्रालयले मक्का शहरको बाहिरी क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीको भिडियो पोस्ट गर्दै हाजीहरूलाई सुरक्षा सुनिश्चितता दिलाउने प्रयास गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साँझ प्रखमा यहाँलाई स्वागत छ। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेको प्रस्तावित भनिएको भारत भ्रमण सरकारसँग सम्बन्धित नभएको सरकारका प्रवक्ताले बताएका छन्। अहिले सरकार 100 दिने कार्ययोजनामै केन्द्रित भएकाले प्रधानमन्त्री बालेन्द्र शाहले भारत लगायत अन्य कतै विदेश नगएको उनले बताए। नेपालमा नयाँ सरकार गठन भए पश्चात भारतसँगको सम्बन्धलाई लिएर चर्चा भइरहेका बेला उनको सो टिप्पणी आएको छ। एक रिपोर्ट। रासोपाका सभापति लामिछाने निकट भविष्यमै भारत भ्रमणमा जान लागेको र त्यहाँ उच्चस्तरीय भेटघाट हुन लागेको भनेर विवरण आइरहे तापनि पार्टीले आधिकारिक विवरण दिएको छैन। तर आज मन्त्री परिषद बैठक पश्चात पत्रकारहरूले सो सम्बन्धमा प्रश्न सोद्धा सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले लामिछानेको भ्रमण हुन लागेको त बताए तर त्यो सरकारसँग सम्बन्धित नभएको पनि पस्ट्याए। उनले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण तत्काल हुन नसक्नुका कारण पनि बताए।
0: प्रधानमन्त्रीज्यूको भारत जाने समय अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ भारत मात्र नजानु भएको होइन, अहिले विदेश कहीँ पनि गइराख्नु भएको छैन। अहिले हामीले पहिलो 100 दिनको कार्य व्यस्तता एकदमै धेरै छ, शुरूमा काममा अलिकति बढी 100 जना हामी फोकस पनि छौं। त्यसले गर्दाखेरि अहिले सभापतिज्यू आफ्नै ढंगले अब जारी हुनुहुन्छ, प्रधानमन्त्रीज्यूको त्यससँग केही पनि सम्बन्ध छैन।
1: यसअघि भारतका विदेश सचिव विक्रम मिश्रीले काठमाडौँ भ्रमण गर्न लागेका भन्ने विवरण आएका थिए। पछि परराष्ट्र मन्त्री शिशिर खनालले भारतीय पक्षले उनीहरूको आन्तरिक बैठकहरूको व्यस्तता जनाउँदै सो भ्रमणपछि सरेको बताएको उल्लेख गरेका थिए। मन्त्री खनालले भारतमा हुन लागेको बाघ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन दिल्ली भ्रमण गर्न लागेको खबर पनि आएका थिए, तर पछि सो सम्मेलन नै पछि सरेको विवरण सार्वजनिक भए। यसबीच प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार युरोपेली युनियन ईयूमा आबद्ध देशका गैर आवासीय राजदूत तथा मिशन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्न लागेको बताइएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उनीहरूसँग सामूहिक भेट र सम्वाद गर्ने कार्यक्रम तय भएको जनाइएको छ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार उक्त सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल हुनेछ। यसअघि चैत 25 गते प्रधानमन्त्री शाहले नेपाल स्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र सम्वाद गरेका थिए। अब अर्को प्रसंग, नेपाली कांग्रेसमा चुनाव अगाडिदेखि नै देखा परेका विवाद र विभाजनका विषय अझै कचल्टिरहेको छ। पूर्व सभापति शेरबहादुर देउवा देश बाहिरै छन् भने विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापाको नेतृत्वलाई पार्टीभित्रका ठूलै समूहले अझै स्वीकार गर्न नसकेको देखिन्छ। पार्टीभित्र विभिन्न खेमाले भिन्न भिन्न कार्यक्रम गरिरहेका छन्। चुनाव अगाडि भएको विशेष महाधिवेशन पश्चात सो पार्टीमा परेको चिरा मेट्न एकताको प्रयास के भइरहेका छन् भनेर साथी शरद केसीले कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई सोधेका छन्।
2: मेरो वित्तीय व्यवस्थापनको विषय विगतमा पनि समस्या बन्दै आएको थियो, अहिले पनि त्यो अवस्था छ नै, तर खास गरी हामीले संवाद गरिरहेका छौँ विधानको दायराभित्र बसेर, विशेष महाधिवेशनको म्यान्डेटभित्र हामीले सबैलाई जोड्ने, संसदले जाने र पन्ध्रौं महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्न हामीले खोजिरहेकै छौँ। त्यसमा संवाद जारी छ। अब विधानको व्यवस्था बमोजिम जसलाई जो जस्तो जिम्मेवारी प्रदान गर्न सकिन्छ सबैलाई समेटेर संरचनाभित्र राखेर अगाडि जाने परिस्थिति बनाउने नै एकमात्र उपाय हो जस्तो लाग्छ। अब त्यसमा चाहिँ वैधानिक व्यवस्थाभन्दा बाहिर गएर अरू व्यवस्था गर्नुपर्छ भनेर भन्ने कुरा चाहिँ स्वाभाविक हुन सक्दैन। अब यही संरचनाभित्र विधानको दायराभित्र समेटिन सकिने जो अवस्था छ त्यसलाई अधिकतम उपयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसका लागि नेतृत्वसँग नेपाली कंग्रेसका सिनियर अग्रज साथीहरूसँग परामर्श भइरहेको छ।
4: वैधानिक व्यवस्थाभन्दा बाहिर गएर केही गर्न सकिन्न जुन भन्नुभयो, त्यो भनेको के संस्थापन इतर पक्षले अहिले पन्ध्रौं महाधिवेशन गर्नलाई चाहिँ फरक ढंगको संरचना तयार गरौं भन्ने प्रस्ताव गरे हो, त्यसतर्फ संकेत गरे तपाईँले?
2: कार्य समिति भित्रै रिक्त पदहरू छन्, त्यसमा बाहिर रहनुभएका अग्रजहरू साथीहरूलाई समेट्न सकिन्छ। त्यसपछि अधिवेशनका लागि बनाउनु पर्ने जति समितिहरू छन्, सदस्यता व्यवस्थापन समिति, निर्वाचन समिति लगायतका विभिन्न समितिहरूमा पक्षधरताको आधारमा त्यसलाई समावेशी बनाउने, सबै पक्षका साथीहरू समेटेर ती समितिहरू बनाउने प्रारम्भले चाहिँ अब लामो समय कार्य समिति जाने होइन, यसले त मुख्य गरी अधिवेशनै गर्ने हो। त्यसले अधिवेशनका निम्ति तयारी गर्दा चाहिँ सबैलाई समेटेर त्यस अनुसारको संयन्त्र निर्माण गरेर अगाडि जान सकिन्छ। अब अहिले केन्द्रीय समिति छ, अब यसको वैकल्पिक व्यवस्था गर्न खोज्दा त विधानको सीमा पूर्ववत अभ्यास पनि विपरीत हुन्छ।
4: चौधौं महाधिवेशनबाट निर्वाचित कार्य समिति र विशेष महाधिवेशनबाट निर्वाचित कार्य समितिलाई मिलाएर एउटा बनाएर अगाडि बढाउँ भन्ने प्रस्ताव पनि आएको हो, त्यो चाहिँ तपाईँहरूले नमानेको भन्ने हो?
2: होइन, मतलब यो किन आवश्यक हो चाहिँ त्यो पनि एउटा प्रश्न हुन जरुरी छ, र फेरि कहाँ त्यतिर यसलाई त्यस अनुसार गर्ने हो, यो त कस्तो हो भने अब शक्ति सञ्चय गर्ने स्वार्थका निम्ति हुने काम जस्तो देखिन्छ। त्यसैले
4: होइन,
2: शङ्का भन्दा पनि मुख्य आधारमा चाहिँ हामीले अर्को स्क्रिप्टलाई तय गरौँ त, त्यो कुराको कुनै विधानको कुनै व्यवस्थालाई आधार बनाएको त हुनुपर्छ होला।
4: तपाईँहरूले के दुईजना पूर्णबहादुर खड्का र डाक्टर शेखर कोइरालालाई वरिष्ठ नेता बनिदिनुहोस् भनेर आग्रह पनि गरे हो?
2: होइन, उहाँहरू यसै वरिष्ठ हुनुहुन्छ, उहाँहरूलाई वरिष्ठ भन्नु अप्ठ्यारो पनि छैन, उहाँहरू वरिष्ठ नै हो, उहाँहरूलाई सम्मान गर्ने कुरामा हामीले कुनै कसर बाँकी राख्दैनौँ।
4: तर विधानमा त्यो व्यवस्था छैन नि, होइन,
2: पार्टीभित्र रहेको नेतृत्वको व्यवस्थापनको विषयसँग जोडिएको सन्दर्भ हो। विधानसँग व्यवस्था हुने नहुने कुराले कार्यकारी पद हो कि होइन, अधिकार के छ भन्ने पक्षलाई त्यसले चाहिँ आकृष्ट गर्छ, तर व्यक्तिलाई सम्मान गर्ने सवालमा यी कुराहरू गर्न नसकिने विषय होइन।
4: तर तपाईँहरूले जुन मनोनित गरिदिनुभयो उनी निकट नेताहरूलाई केन्द्र समिति, त्यसले त पार्टी एकताको प्रयासमा ठेस पुग्यो भन्ने पनि प्रतिक्रिया आएको थियो डाक्टर शेखर कोइरालाको।
2: सेन्टर कमिटीमा साथीहरू ल्याउनुभन्दा अगाडि विभिन्न चरणमा कुराकानीहरू भएको हो, त्यो कुराकानी परिणाममुखी नहुने वस्तु बिर्सिएपछि बाहिर रहनुभएका साथीहरूलाई एकताको मेसेज दिनका लागि भूमिका दिनका लागि र महाधिवेशनको तयारी छिटो शुरूआत गर्नका लागि त्यसो गरिएको हो।
4: अब खास गरेर तपाईँहरूको प्रयास भनेको अब काङ्ग्रेस जस्तो पार्टीमा अलिकति पारिवारिक विरासत बोकेका नेताहरूको पनि केही न केही भूमिका देखिने भएको हुनाले सकेसम्म कोइराला पक्षका नेताहरूलाई सहमत गराएर धेरै नलम्ब्याउने यो चरण निर्णायक चरणमा प्रवेश गर्नुपर्छ। जुटे पनि ठिक छ, नजुटेपछि अब जो जो आउँदैन उनलाई किनारा लगाएर अगाडि बढ्ने भन्ने रणनीतिमा तपाईँहरू लाग्या हो।
2: हाम्रो पहिलो प्रयास छ सबैलाई समय लाने एकताबद्ध बनाउने जुटाउने नै हाम्रो पहिलो प्रयास हो। अब प्रयासबाट सम्भवै नभएपछि उत्पन्न हुने परिस्थिति त्यो हाम्रो काबुमा पनि हुँदैन।
4: तपाईँ अब नेपाली काँग्रेस विभाजनको डिलमा पुगेको महसुस गर्दै हुनुहुन्छ अथवा हामी एकताको कुनै न कुनै संघारमा पुग्दैछौ भन्ने लागिरहेका छन्?
2: अहिले त्यस्तो दुःख र गम्भीर स्थिति हुँदैन। यो कुनै न कुनै ढङ्गबाट चाहिँ समिति मिल्ने परिस्थिति बन्छ जस्तो लाग्छ मलाई।
1: उनी चाहिँ नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेल साथी शरद केसीसँग कुरा गर्दै एउटा प्रसंग छोटकरीमा नेपालले मलेसिया कतार सिंगापुर तथा अमेरिकासँग पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता गर्न प्रस्ताव गरेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आज प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समिति समक्ष बताएकी छन्। केही साता अगाडि भारतसँगको त्यस्तै सम्झौता संसदमा पेश भएको थियो। मन्त्री गौतम
5: भारतसँग गरेको हाम्रो पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता चाहिँ संसदमा पेश भएको छ। यो मलेसिया कतार सिंगापुर र संयुक्त राज्य अमेरिका लगायतका केही देशहरूलाई पनि हामीले चाहिँ हाम्रो यो अग्रिमेन्ट यसमा चाहिँ आउनुहोस् न भनेर प्रस्तावहरू पठाउने कामहरू गरिराखेका छौं।
1: ती सम्झौताले वित्तीय अपराधको न्यूनीकरण गर्न सघाउने मन्त्रीले बताएकी छन्। साथै यसले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी गर्ने कार्यलाई निवारण गर्ने सम्बन्धी पारस्परिक मूल्यांकनमा मदत गर्ने हुनाले फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफको निगरानी सूचीबाट नेपाललाई बाहिरिन सहयोग पुग्ने पनि उनले बताइन्। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, इरानले अमेरिकासँगको वार्तामा प्रगति भएको तर तत्काल सम्झौता भइहाल्ने टुंगो अझैसम्म नलागेको बताएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सोमबारभित्रै सम्झौता हुने बताए लगत्तै इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईको यस्तो प्रतिक्रिया आएको हो। दुई पक्षबीच सम्झौता हुन सक्ने अनुमानसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट देखिएको छ। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: अमेरिका र इरान बीच तयार भएको भनिएको समझदारी पत्रमा 60 दिन युद्ध विराम लम्ब्याउने, हुर्मुज जलमार्ग खुलाउने र इरानको परमाणु कार्यक्रमबारे थप वार्ता अघि बढ़ाउने योजना समावेश रहेको विवरण आएका छन्। सप्ताहन्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष सम्झौता नजिक पुगेको बताएका थिए तर त्यसका लागि हतार नगर्न आफूले वार्ता टोलीलाई निर्देशन दिएको उनले बताएका थिए। भारत भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आजै सम्झौताको खबर आउन सक्ने बताएका छन्। अज्ञात स्थलमा रहेको भनिएका इरानका सर्वोच्च नेता मुस्तफा खामेनेईसँग इरानी वार्ता टोलीको संचार सहज नभएका कारण शान्तिवार्ता लम्बिएको अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै अमेरिकी संचार माध्यमले जनाएका छन्। प्रस्तावित सम्झौतामा इरानमाथिको प्रतिबन्ध हट्ने समय, रोक्का रहेको इरानी कोष खुल्ला गर्ने विषय र इरानको परमाणु कार्यक्रम बन्द गर्ने अमेरिकी मागबारे मौन रहेको विवरण आएका छन्। अमेरिका र इरान बीच सहमति हुने आकलनसँगै तेलको मूल्यमा भारी गिरावट आउनुका साथै एसियाली स्टक बजार उकालो लागेको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पक्कै यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 98560 62029
5: पानी प्यास लाग्यो यही घैटाको पानी खाइदिउँ कि क्या हो
6: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ र त बिरामी होइएला
7: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दिऊ घर वरपर पानी जम्न नदिऊ स्वस्थ बनाऊ
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
9: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ
10: हो नि राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ
9: त्यसो है सुन्नु इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ
10: हो र के खास छ त इलाइट सिएमा
9: एक्सपिरियन्स सिए फ्याकल्टी फुल कोर्स कभरेज र भिडियो ब्याकअप क्लास छुट्यो भने पनि टेन्सन छैन
10: ओहो अनि लोकेसन
9: बानेश्वर काठमाडौँ सम्पर्क 01-59-14-284 97-164-65-37 लिमिटेड सिए ढिला नगर्नुहोस्
10: इलाइट सिए तपाईँको सफलताको सही सुरुवात
0: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त ए दाई पनि घरै हुनुहुँदो रहेछ त
11: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
12: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
0: ए हो र हस् दाई म आजै जान्छु
13: हजुर यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
14: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 98560 62891
1: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
0: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
1: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोपाइटर कीर्तिमान थापा मगर
15: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
16: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
14: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 065-590-065 मोबाइल 98-166-34-372
17: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो। यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बाल बालिकाको छिन्न भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम 1 चिया चम्चा भन्दा कम दुई बाल बालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ। आयोडिनयुक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। आयोडिनयुक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
18: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
19: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
18: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
19: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98066-81115।
20: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
21: अब चिन्ता नलिनुहोस्। शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
20: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी शर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
21: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको।
20: शरण एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
21: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 98463-61209 र 98041-21718। आजै सम्पर्क गर्नुहोस्।
22: ल किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
23: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
22: बजारै भरि फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
23: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
22: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
21: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौड़ा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
22: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 98560-66136 र 98151-66136।
24: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भयो
0: नरिसौ न त बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या अरे दुले भाँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा

0: बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
1: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846688817।
2: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा पीपी चोकमा
3: यही जेठ 16 गते शनिवार
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
2: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
2: वरिष्ठ मानसिक तथा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन,
4: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
2: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
4: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
2: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
5: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला।
4: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ।
2: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन नम्बर 0654143077, मोबाइल 9856043443।
6: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
7: मुहान वरपरका रुख नकटाऊ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौ। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौ, पानीको दुरुपयोग नगरौ। स्वच्छ पानी सबैको पहुँच।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
9: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
10: म्याडम, धुम्रपान भनेको के हो?
9: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
10: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
10: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
9: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
10: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
3: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भए आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
3: हाम्रा विशेषताहरू
10: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
3: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
10: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
3: नोट पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
10: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98562665।
11: ए गर्मीमा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
12: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
13: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौ। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाउ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: कहाँ जाने?
3: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
2: मयम चिसापानी, अनि बिचमा नझर्ने?
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: के हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 98235-52663।
2: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
5: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: अँ है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
5: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98063-13-195 र 98467-15368।
9: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
10: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
9: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
11: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, बेन्च तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 065-414-236, मोबाइल 98568-78302 र 98460-78302।
12: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेलपुस्तोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845610950।
4: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
5: शुक्ल गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
6: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
6: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
7: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेशन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
8: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
7: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थालीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभूसैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
8: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
9: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभूसैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
10: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूकुहरूलाई रिफरल चाहिँदैन।
9: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0165294395549494588।
1: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
11: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
11: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि GP कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
11: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
11: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
11: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्त्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0665903769।
12: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुस् हो
13: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
12: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
13: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
12: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
13: होटल फ्यामिली एन्ड लज खैरिनी चार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 98 5 60 23 420 98 0 41 54 674 र 98 4 60 23 420
14: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
15: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
14: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्बया पुन
15: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
14: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
15: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
14: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
15: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
14: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
15: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
14: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
15: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
14: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
16: वार्ड आईसीयु एनआईसीयु जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
17: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 0160 590 162 590 163
18: सके पाँचै दिन जाउँ नसके एक दिन त अवश्य जाउँ श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनाऊ
19: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्लगण्डकी 5 बेल चौतारा छरौटामा
20: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन प्रसाद वितरण आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा
19: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म भजन कीर्तन र समापन सत्रमा महाआरती
18: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण
21: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
0: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
22: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागन्धकी दुई काछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 9856324775 र 9801132475।
3: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
23: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
24: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
3: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
23: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पातेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कन्थमाला मुगामाला हमिलमाला न्यापुसिक झापुसिक तायोमाला लुसङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खेथैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
3: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484664 र 9811453305।
25: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है। हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
26: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
27: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
28: सिटिईबीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौड़ामा भर्ना खुल्यो।
29: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
28: एसईईमा दुई जीपीए प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
29: सिट सीमित छ, यही जेठ 13 गतेसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
28: हाम्रा विशेषताहरू
29: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
28: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
29: समेना गृह र छात्रावासको व्यवस्था,
28: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
29: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
28: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौड़ा तनहु
29: फोन 0650414056 मोबाइल 9860806615 9849715598 9560443444 र 9413167888।
30: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: ए सबिना, यस्तो हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचादी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
6: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846056999 छ।
7: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
8: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
7: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
8: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
7: थकाइ लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
8: यसबाट बस्न के गर्ने त मिस?
7: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
8: यो चक्की कहाँ पाइन्छ मिस?
7: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
9: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
11: अके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसेवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समय पाइने रहेछ।
11: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
14: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसेवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
12: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
14: प्रोपाइटर निरञ्जन प्रसाद जयसेवाल, फोन 9846061220।
15: सिर्जना बोर्डिङ स्कूल पोखराको कक्षा 11 मा भर्ना खुलेको सम्बन्धी सूचना।
16: सिर्जना बोर्डिंग स्कूल सृजना चौक पोखरा में कक्षा 11 का लागि विज्ञान व्यवस्थापन तथा होटल मैनेजमेंट समूह में नया भर्ना का लागि आवेदन फारम वितरण भइरहेकाले आज भर्ना भई ठुक्क हुनुहोस्।
15: यस स्कूल में विज्ञान विषयसँग संबंधित सबै विषयहरू र अन्य विषयहरूमा होटल मैनेजमेंट टूरिज्म विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्यूटर साइंस लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
16: सृजना बोर्डिंग स्कूल शांति मार्ग सृजना चौक पोखरा फोन नम्बर 061-578053 र 061-553-595।
17: दाई पहिला यो मोबाइल हेर्नुस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो।
18: खै दिनुस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
17: अनि बन्छ त दाई
18: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त
16: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्ती सोनीको ठिक पारिपट्टि
19: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसेसरी सामानहरू उपलब्ध छन्।
16: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
19: प्रोप्राइटर राजन पौडेल मोबाइल 98560-62029।
20: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160-95301।
21: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
22: धोरबाराही हाइलाइट्स को साथमा
23: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
22: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304।

नमस्कार, रेडियो ढोरबारा 103.8 मेगाहर्ज को राति 10 बजेको ढोरबारा हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबारा हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। नेकपा एमालेका संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय सुरक्षा संघीय सरकारको अस्थिरता र प्रदेशको विकासका एजेण्डामा केन्द्रित रहेर सरकारको कड़ा आलोचना गर्नुभएको छ। सोमबार शुरू भएको गण्डकी प्रदेश सभाको बजेट अधिवेशनको बैठकमा उहाँले देशको सुरक्षा संयन्त्र र संघीयता कार्यान्वयनको शैलीमाथि गम्भीर प्रश्न उठाउँदै सरकारलाई जिम्मेवार बन्ने चेतावनी दिनुभएको छ। नेता अधिकारीले नेपाली सेनाको भूमिका निर्वाह बारेमा टिप्पणी गर्दै विगतको दरबार हत्याकाण्डको प्रसंग निकाल्नु भएको छ। उहाँले सेनाले आफ्नो मुख्य जिम्मेवारी र अभिभावकत्व निभाउन नसकेको आरोप लगाउनु भएको छ। आफ्नो परमाधिपति श्री पाँच महाराज धीराज वीरेन्द्र वीर विक्रम शाहदेवको सम्पूर्ण परिवार नै सखप हुँदा त सेनाले केही गर्न सकेन, मुख दर्शक बन्यो। उहाँले भन्नुभयो, अहिलेको अवस्थामा राष्ट्रियता र सार्वभौम सत्ताको संरक्षा कसरी होला भन्नेमा गम्भीर चिन्ता र आशंका छ। उहाँले सुरक्षा निकायहरू राजनीतिक प्रभावबाट मुक्त हुनुपर्ने र देशको स्वाभिमानका लागि खरो रूपमा उभिनुपर्नेमा जोड़ दिनुभएको छ। सेनाको इतिहास र वर्तमान कार्यशैलीमाथि प्रश्न उठाउँदै उहाँले राष्ट्रिय सुरक्षा नीतिमाथि नै पुनर्विचार गर्नुपर्ने संकेत गर्नुभएको छ। गण्डकी प्रदेश सभामा विपक्षी दलका नेकपाका संसदीय दलका नेता हरिबहादुर चुमनले संघीयताको रक्षा र यसको प्रभावकारी कार्यान्वयनका लागि सबै राजनीतिक दलहरूलाई एकजुट हुन आह्वान गर्नुभएको छ। सोमबार शुरू भएको प्रदेश सभाको अधिवेशनमा सम्बोधन गर्दै उहाँले पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्र र प्रदेश संरचनाको औचित्यमाथि प्रश्न उठाउनेहरूलाई कड़ा जवाफ दिँदै यस व्यवस्थाको विकल्प सोच्न नसकिने बताउनु भएको छ। सम्बोधनका क्रममा नेता चुमनले शहीदहरू बलिदानबाट प्राप्त उपलब्धिमाथि अहिले विभिन्न कोणबाट प्रहार भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले सात सालदेखिको संघर्ष, महान जनयुद्ध र पछिल्लो जेएनजी आन्दोलनले स्थापित गरेका मूल्य मान्यतालाई आत्मसात गर्नुपर्नेमा जोड़ दिनुभएको छ। गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक प्रकाश बरालले सुकुम्बासी बस्तीमा चलाइएको डोजर आतंक आकर्षित महंगी र निर्माण क्षेत्रमा देखिएका समस्याप्रति प्रदेश सरकारको गम्भीर ध्यान आकर्षण गराउनु भएको छ। सोमबार शुरू भएको अधिवेशनको बैठकमा दलको प्रतिनिधित्व गर्दै सम्बोधन गरेका उहाँले मानवीय संविधान र संवैधानिक व्यवस्थालाई कुल्चिएर संघ सरकार अगाडि बढ़ेको भन्दै आपत्ति जनाउनु भएको छ। बैठकमा बोल्दै बरालले पोखराका विभिन्न सुकुम्बासी बस्तीमा मध्यरातमा डोजर चलाइएको घटनालाई लिएर सरकारको कड़ा आलोचना गर्नुभएको छ। गण्डकी विश्वविद्यालयमा प्राध्यापनरत डाक्टर राजकुमार थापा औषधि विज्ञान र फार्मास्युटिकल साइन्सेजको क्षेत्रमा नेपालकै पहिलो नम्बरका वैज्ञानिकका रूपमा सूचीकृत हुनुभएको छ। विश्व प्रसिद्ध वैज्ञानिकहरूको यर्किङ गर्ने संस्था एडी साइन्टिफिक इण्डेक्सले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार थापाले यो सफलता प्राप्त गर्नुभएको हो। प्रतिवेदन अनुसार थापा औषधि विज्ञान र फार्मास्युटिकल साइन्सेज विधामा नेपालका 39 वैज्ञानिकहरूमध्ये पहिलो स्थानमा रहनु भएको छ। उहाँ एसियाका 11,827 वैज्ञानिक मध्ये 515 र विश्वका 26,713 वैज्ञानिक मध्ये 1,839 स्थानमा पनि पर्न सफल हुनुभएको छ। गण्डकी विश्वविद्यालयभित्र भने उहाँ पहिलो स्थानमा रहनु भएको छ। बजेट अधिवेशनका रूपमा चिनिने गण्डकी प्रदेश सभाको अधिवेशन आज दिउँसोबाट शुरू हुँदैछ। सोमबार दिउँसो 2 बजे भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको पोखरा 5 मालेपाटनमा रहेको हलमा अधिवेशन हुनेछ। जेएनजी आन्दोलनका क्रममा गण्डकी प्रदेश सभा र प्रदेश सभाको सचिवालय ध्वस्त भएपछि कृषि मन्त्रालयको हललाई अस्थायी प्रदेश सभा बैठक स्थल बनाइएको हो। प्रदेश सभा बैठकमा आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफल शुरू गर्ने तयारी छ। सभा सचिवालयका सचिव गोविन्द पौडेलले नीति तथा कार्यक्रम बजेट सहित 2 विधेयक यो अवधिवेशनमा पेश हुने तयारी भएको बताउनु भएको छ।
नेपाल र चीनको सीमाबाट हुने अवैध गतिविधि पूर्ण रूपमा नियन्त्रण गर्न दुई देशीय सुरक्षा तथा स्थानीय अधिकारी सहमत भएका छन्। उपलमुसाङको लोमङथाङ गाउँपालिका पाँच लोमङथाङमा नेपाल चीन संयुक्त सीमा सुरक्षा समन्वयात्मक बैठकमा लिजी नेचुङ नाका कोर्लाबाट हुने अवैध गतिविधि नियन्त्रण सीमा गस्तीलाई नियमित गर्ने सीमा स्तम्भको सुरक्षा लगायतका विषयमा केन्द्रित भएको थियो। द्विपक्षीय समन्वयात्मक बैठकमा पछिल्लो समय कोर्ला नाकाबाट भित्रिने अवैध सामानका बारेमा नेपाली टोलीले चासो देखाएपछि अवैध सामान नियन्त्रणका लागि सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउँदै अघि बढ्न सुरक्षा अधिकारीबाट प्रतिबद्धता जनाइएको छ। तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला बनाउने अभियान अन्तर्गत चारवटा स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषित भएका छन्। सोमबार म्याग्दी गाउँपालिकालाई घोषणा गरिए पनि पछि चार पुगेको हो। राष्ट्रिय खोप तालिका बमोजिम तोकिएको उमेर समूहका सबै बालबालिकाले पूर्ण रूपमा खोप पाएको सुनिश्चित भएपछि गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठले सो घोषणा गर्नुभएको हो। घोषणा कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बालबालिकाको स्वास्थ्य नै पालिकाको समृद्धिको मुख्य आधार भएको बताउनुभयो। उहाँले भौगोलिक विकटता र विभिन्न चुनौतीका बावजूद स्वास्थ्य कर्मी महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय अभिभावकहरूको अथक प्रयासले यो सफलता मिलेको उल्लेख गर्दै आगामी दिनमा पनि यसको दिगोपनका लागि पालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनु भएको छ। यस वर्षको वसन्तकालीन आरोहण सिजनमा आजसम्म 900 भन्दा धेरै आरोहीले सागरमाथ आरोहण गरेका छन्। पर्यटन विभागका अनुसार आजसम्म आरोहण गरी गाइडी सहित 900 भन्दा धेरैले सफल आरोहण गरेका हुन्। यकिन विवरण भने आउन बाँकी छ। आज बिहान तेस्रो शिविरबाट उक्लिरहेका आरोहीहरूको लाइनलाई आधार मान्दा भोलि शिखरमा पुग्नेको संख्या उल्लेख्य हुने र यो वर्ष शिखरमा पुग्नेको संख्या 1000 जना नाग्ने अनुमान रहेको पर्यटन विभाग विभागले आधार शिविरमा स्थापना गरेको सम्पर्क कार्यालयका संयोजक किमलाल गौतमले जानकारी दिनुभएको छ। गएको वैशाख 31 गतेदेखि शुरू भएको वसन्तकालीन आरोहण मे 29 तारीक अर्थात जेठ 15 सञ्चालन हुनेछ। यस वर्ष सगरमाथा आरोहणका लागि 495 जनाले अनुमति लिएका छन्। उनीहरूबाट झण्डै 1.8 करोड़ रूपियाँ रोयल्टी संकलन भएको छ। कास्कीको पोखरा महानगरको करिब 20 भागबाट बग्ने सेती नदीमा सोमबार फेरि दुखद घटना भएको छ। वडा नम्बर 17 पर्ने नदीको खाँचमा आइतबार राति हाम फाले बेपत्ता 34 वर्षीय मुकेश महतोको शव सोमबार बिहान निकालिएको हो। भारतको सीतामढी स्थायी घर भई हाल पोखरा 17 घारीपटन बस्ने महतो सोमबार राति 9:45 बजे बासगारी भन्ने ठाउँबाट सेतीमा हाम फालेको खबर स्थानीयले प्रहरीलाई दिएका थिए। कास्कीको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले सोमबार राति हाम फालेका भारतीयको शव मंगलबार बिहान निकालिएको जानकारी दिनुभएको छ। सशस्त्र प्रहरी बल कालिकगढ़बाट खटिएको टोलीले 250 फिट गहिरो खासबाट डोरीको सहायताले शव निकालेको थियो। अहिले शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ। तनहुँको सदरमुकाम दमली बजार क्षेत्रमा आइतबारदेखि लागू गरिएको सड़क पार्किङ निषेधको नियमको विरोधमा व्यवसायी पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन्। व्यवसायी नगरपालिकाको ओडा नम्बर 2 र 3 पर्ने सफा सड़क क्षेत्रका व्यापारीले मात्रै मुख्य सड़क र सिर्भस सर्भिस लेनमा पार्किङ रोकिँदा व्यापार ठप्प भएको भन्दै पसल बन्द गराएर विरोध जनाएका हुन्। दमौली बजारका अन्य क्षेत्रका पसल भने सामान्य रूपमै सञ्चालनमा छन्। पृथ्वी राजमार्ग पुनर्निर्माणपछि सड़क फरकिलो भए पनि अव्यवस्थित पार्किङले गर्दा पैदल यात्री र सवारी चालकले सस्ती खेप्न परेपछि नगरपालिकाले आइतबारदेखि 15 दिनसम्म परीक्षणका रूपमा न्यू नियम लागू गरेको थियो। तर सफा सड़क क्षेत्रमा सवारी साधन पार्किङ गर्न पूर्ण रूपमा रोक लगाउँदा ग्राहक पसल आउन छडेको भन्दै व्यवसायीले असन्तुष्टि जनाएका छन्। व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालले भनी बजारलाई व्यवस्थित र सुन्दर बनाउन सबै सरकारवालाको बैठकको निर्णयअनुसार नै यो कदम चालिएको बताउनु भएको छ।
पनहुको व्यास नगरपालिका तेह्र पोखरी भञ्जङ निवासी 35 वर्षीय सुखबहादुर बीका वैदेशिक रोजगारीका क्रममा दुबईमा कानूनी संकटमा पर्नु भएको छ। विवादका क्रममा कम्पनीका सुपरभाइजरको मृत्यु भएको घटनामा त्यहाँको अदालतले मृतक पक्षलाई 2,00,000 दिरम करिब 85,00,000 रूपियाँ ब्लड मनी तिर्नुपर्ने फैसला गरेपछि बीकाको परिवार यति बेला गम्भीर संकटमा परेको हो। आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उक्त रकम जुटाउन नसक्ने भएपछि बीकाकी आमा फूलमाया बीकाले छोराको जीवन रक्षाका लागि देश तथा विदेशमा रहेका नेपालीहरूसँग आर्थिक सहयोगको भावुक अपील गर्नुभएको छ। आप्रवासी भूश्रीमक समेत सञ्जाल गण्डकी प्रदेशका सदस्य विष्णु थापा गोदारले घटनाको संवेदनशीलतालाई बुझ्दिन आग्रह गर्दै मानवीय नाताले सहयोग गर्न अपील गर्नुभएको छ। उहाँले सुखबहादुरकी आमा फूलमाया बिकाको नाममा रहेको सिद्धार्थ ब्याङ्कको खाता नम्बर 5551829947 सहयोग रकम जम्मा गरिदिन अनुरोध गर्नुभएको छ। शारीरिक रूपमा अपंगता भएकी बागलुङकी एक महिलाले 55 वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ। बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले ती महिलाको घरमै पुगेर नागरिकता प्रदान गर्नुभएको हो। बागलुङको जमिनी नगरपालिका छ अर्जेवाकी जुना नेपालीलाई प्रजिया आचार्य सहितको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेको हो। नागरिकता नहुँदा अपंगता परिचय पत्र प्राप्त गर्न नसकेको जुनाले त्यसैमा सहयोग रकम जम्मा गरिदिन अनुरोध गर्नुभएको छ। शारीरिक रूपमा अपंगता भएकी बागलुङकी एक महिलाले 55 वर्षको उमेरमा नागरिकता प्राप्त गर्छ।

0: अपंगता परिचय पत्र पनि प्राप्त गर्नुभएको छ। जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुन र उपप्रमुख हरिहर शर्माले जुनालाई घरमै पुगेर अपंगता परिचय पत्र प्रदान गर्नुभएको छ। नागरिकता नहुँदा राज्यका सेवा सुविधाबाट वञ्चित रहेकी जुना अपंगता भएकै कारण प्रशासनसम्म पुग्न नसकेको गुनासो आएपछि घरमै पुगेर सेवा प्रदान गरिएको प्रजा आचार्यले जानकारी दिनुभएको छ। अवस्था यिनै खबरसँगै राति 10 बजेको ढोरबार हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी विदा हुने आज्ञा चाहन्छौ। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलीगौड़ा तनहुको कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना।
1: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
2: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागण्डकी 4 दुलीगौड़ा तनहुँ।
3: सबैले दिपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलीगौड़ा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: अहिले हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन्न त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
11: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपति, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
12: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
8: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
12: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
13: कहाँ जाने?
14: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
13: मयाम चिसापानी, अनि बिचमा नझर्ने?
14: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
13: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 9846161678 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसापानीका लागि।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
1: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
2: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
3: अनुरोध हो गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
4: तपाईं सुन्दै हुनुहुन्छ।

0: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
1: ए ल ल,
2: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
5: धोरबाराही हाइलाइट्सको साथमा
6: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बिपी चोक।
5: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004।
7: नमस्कार, रेडियो ढोरबारही 103.8 मेगाहर्जको बिहान 5:25 बजेको ढोरबारही हाइलाइट्समा लक्ष्मी सुनारको स्वागत छ। ढोरबारही हाइलाइट शुरू गरौं आजको मुख्य समाचारका शीर्षकहरूबाट।
8: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने, होल्डिङ सेन्टरका सुकुम्बासीको आधारभूत मानवीय अधिकार सुनिश्चित गर्न सरकारलाई निर्देशन, सबमुख अर्यालसँग राजदूत पार्कको शिष्टाचार भेटवार्ता, सहकारीको व्यतिथि सम्बन्धी जाँच बुझ आयोगको प्रतिवेदन सार्वजनिक गरिने, देउवा दम्पतिलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश, सुकुम्बासी बस्तीमा डोजर आतंक र महंगीको मार विरूद्ध गण्डकी प्रदेश सभामा कांग्रेसको कड़ा आपत्ति, किएवमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छर्ने आग्रह, मेस्कीको सिटी विश्वकपमा इरानलाई अतिथ्यता दिन मेस्कीको तयार। अब समाचार विस्तारमा सुन्नुहोस्। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ, आज बिहान 11 बजे बस्दैछ। संसद सचिवालयका अनुसार आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने र दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने सम्भावित कार्यसूची रहेको छ। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल पर्यटन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम राष्ट्रिय विविध विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 दफा वार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको हो। संसद सचिवालयका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 तथा मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 दफावार छलफल गरिने र ती विधेयकहरूलाई पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरिनेछ। सरकारले सहकारीमा भएको व्यतिथि सम्बन्धी जाँच आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्री परिषद बैठकले अघिल्लो सरकारले गठन गरेको सहकारीमा भएको व्यतिथि सम्बन्धी जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने गरेको हो। 2082 माघ 2 गते सुशीला कार्की नेतृत्वको सरकारले उच्च अदालतका पूर्व न्यायाधीश विनोद प्रसाद शर्माको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद आर्यालसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्कलताई योङले आज शिष्टाचार भेटवार्ता गर्नुहुनेछ। भेटमा नेपाल कोरिया सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। भेटमा सभामुख आर्यले कोरियाली नेपालको विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ। नेपालमा नयाँ जनादेश सहित सरकार गठन भएको उल्लेख गर्दै विदेशी लगानी तथा विकास साझेदारीका लागि वातावरण थप सहज बन्दै गएको सभामुख आर्यले बताउनुभएको छ। नेपाल कोरिया संसदीय मैत्री समूह गठनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सभामुख आर्यले दुई देशका संसदहरूबीच अनुभव आदान प्रदानलाई थप सुदृढ बनाउनु पर्ने धारणा राख्नुभएको छ। संसदीय समितिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको आधारभूत मानवीय अधिकार सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले गाँस, बास, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकताको ग्यारेन्टी गर्न सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिएको हो। समितिकी सभापति समीक्षा बासकोटाले बालबालिका तथा युवाको पठन पाठन अवरूद्ध हुन नदिन, ज्येष्ठ नागरिक, महिला, गर्भवती तथा सुत्केरी महिला लगायत संवेदनशील समूहका लागि पोषण र उपचारको व्यवस्था गर्न सरकारलाई निर्देशन दिनुभएको छ। वहाँले रोजगारीमा आबद्ध व्यक्तिहरूलाई कार्यस्थल नजिक पाएका पनि समय स्थानान्तरणको व्यवस्था गर्न पनि निर्देशन दिनुभएको छ। वास्तविक सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको वस्तुनिष्ठ वर्गीकरण र प्रमाणीकरण प्रक्रियालाई तीव्रता दिन स्थानीय पुनः बास तथा दीर्घकालीन व्यवस्थापन मार्फत संविधान प्रदत्त मौलिक हक र मानव अधिकारको प्रत्याभूति सुनिश्चित गर्न समेत सरकारलाई आग्रह गर्नुभएको छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवास दम्पतिलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। आज न्यायाधीश दया महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेका संयुक्त इजलासले काठमाडौँ जिल्ला अदालतबाट चैत 24 जारी भएको पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न भनेको हो। यो पक्राउ पूर्जी स्वतः निष्क्रिय भएको सर्वोच्चको आदेशमा उल्लेख छ। सम्पत्ति सुदृढीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसुरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतलाई मात्रै रहेको सर्वोच्चको निष्कर्ष छ। विभागले देउवा दम्पतिमाथि अनुसन्धान गरिरहेकै बेला काठमाडौँ जिल्ला अदालतले चैत 24 गते हरूलाई पक्राउ गर्न अनुमति दिएको थियो। यो पक्राउ अनुमति विरूद्ध देउवाको तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो। गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक प्रकाश बरालले सुकुम्बासी बस्तीमा चलाइएको डोजर आतंक आकाशिदो सङ्गी र निर्माण क्षेत्रमा देखिएका समस्याप्रति प्रदेश सरकारको गम्भीर ध्यान आकर्षण गराइएको छ। सोमबार शुरू भएको अधिवेशनको बैठकमा दलको प्रतिनिधित्व गर्दै संविधान गरेका उहाँले मानवीय संविधान र संवैधानिक व्यवस्थालाई कुल्चिएर संघ सरकार अघि बढ़ेको भन्दै आपत्ति जनाउनु भएको छ। बैठकमा बोल्दै बरालले पोखराका विभिन्न सुकुम्बासी बस्तीमा मध्यरातमा डोजर चलाएको घटनालाई लिएर सरकारको कड़ा आलोचना गर्नुभएको छ। वरिष्ठ पत्रकार किशोर श्रेष्ठसँग सम्बन्धित पछिल्लो घटनाप्रति पत्रकार सम्बद्ध संस्थाहरूले गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै पत्रकारमाथि धम्की, निगरानी, दबाव र षड्यन्त्रपूर्ण गतिविधि भइरहेको भन्दै सरकार तथा सम्बन्धित निकायको ध्यान आकर्षण गराउनु भएको हो। प्रेस चौतारी नेपालले प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष समेत रहनुभएका पत्रकार श्रेष्ठमाथि राज्य संयन्त्रको दुरूपयोग गरेर धरपकडको तयारी, मानसिक दबाव र निगरानी भइरहेको दावी गर्नुभएको छ। संगठनका महासचिव हिरामान लामाद्वारा जारी विज्ञप्तिमा जनआस्था साप्ताहिक तथा जनआस्था.com प्रकाशित समाचारलाई आधार बनाएर गृह मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका पूर्व प्रधानमन्त्रीको निर्देशनमा पत्रकार श्रेष्ठलाई लक्षित गरिएको आरोप लगाइएको छ। दोस्रो संस्करणको एभरेस्ट समिटर्स समित 2026 यही जेठ 27 गते काठमाडौँमा आयोजना हुँदैछ। एभरेस्ट लायन्स नेपालको आयोजना तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। यस वर्ष विश्वका 26 देशका 176 सागरमाथा आरोहीलाई विशेष पदक र प्रमाणपत्र सहित सम्मान गरिने एभरेस्ट अलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले बताउनुभएको छ। नेपाल लेयर्स कुखुरा पालाका संघले अण्डाको नयाँ समर्थन मूल्य सार्वजनिक गरेको छ। संघको बैठकले नयाँ मूल्य निर्धारण गर्ने निर्णय गरेको हो। संघले चितवनलाई आधार क्षेत्र मानेर नयाँ मूल्य तय गरेको जनाएको छ। निर्धारण गरिएको मूल्य जेठ 12 गतेदेखि लागू हुने संघका सचिव मदन पोखरेलले जानकारी दिनुभएको छ। नयाँ मूल्य सूची अनुसार एक्सएल अण्डाको प्रति क्रेट मूल्य 545 रूपियाँ कायम गरिएको छ। यस्तै ठूलो अण्डाको मूल्य 530 रूपियाँ तोकिएको छ भने मध्यम अण्डाको मूल्य 500 रूपियाँ निर्धारण गरिएको छ। सानो अण्डाको प्रति क्रेट मूल्य 400 रूपियाँ कायम गरिएको संघले जनाएको छ। यसै गरी उपभोक्ताका लागि प्रति गोटा अण्डाको खुद्रा मूल्य 25 रूपियाँ तोकिएको छ। पछिल्लो समय उत्पादन लागत दानाको मूल्य तथा बजार अवस्थालाई ध्यानमा राख्दै नयाँ मूल्य समायोजन गरिएको व्यवसायीहरूले बताएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। रूसले किएवमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै सोमबार त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञहरूलाई शहर छर्न आह्वान गरेको छ। रूसले गत हप्ताको अन्त्यमा युक्रेनमा कैयौं ड्रोन र क्षेपास्त्र प्रहार गरेको थियो, जसमा 4 जनाको मृत्यु भएको र दर्जनौ घाइते भएका थिए। आक्रमणबाट किएवमा रहेका भौतिक संरचनामा पनि व्यापक क्षति पुगेको थियो। मस्कोका अनुसार रूसले गत हप्ता ओरेसिनक हाइपरसोनिक मिसाइल लगायतका हतियार प्रयोग गरेको पुष्टि गरेको छ। यो हतियार ध्वनिको गतिभन्दा 10 गुणा बढ़ी छिटो जान्छ र अराबिक तयार हतियार बोक्न सक्ने बोक्न समेत सक्छ। रूसले रूसी अधीनस्थ लुगान्स्क क्षेत्रमा रहेको एक व्यावसायिक विद्यालयमा आक्रमण गरी 21 जनाको ज्यान लिएको आरोप लगाएको केही दिनपछि यो आक्रमण भएको हो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त कार्यक्रमको बदला लिन आफ्नो सेनालाई आदेश दिनुभएको थियो। युक्रेनी रेड सक्वेयरमा सैन्य परेडमा बाधा पुर्याए रूसले मध्य किबमा ठूलो आक्रमण गर्ने धम्की दिएको थियो। रूसले यस महिनाको शुरूमा नै विदेशी नागरिक र कूटनीतिज्ञहरूलाई किएव खाली गर्न आह्वान गरिसकेको थियो। रूसले सन् 2022 फेब्रुअरीमा युक्रेनमा पूर्ण मात्रामा आक्रमण शुरू गरेको थियो। यो दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा घातक युद्ध बन्दै गएको छ। अब अन्तिम खेल समाचार। मेस्किको सिटी विश्वकपमा इरानलाई आतिथ्यता दिन मेस्किको तयार रहेको मेस्किकोले बताएको छ। मेस्किकोलाई सन् 2026 विश्वकपका लागि इरानी टोली आतिथ्यतामा कुनै समस्या नरहेको मेस्किको कि राष्ट्रपति क्लाउन्डिया सेनबामले सोमबार बताउनुभएको छ। इरानले आफ्नो समूह मूल आयोजना अनुसार टक्सन एरिजोनामा बदबस्ने तय, तर यसको विकल्पमा मेक्सिको सीमावर्ती शहर तिजुआनामा बस्न चाहेको बताउनुभएको थियो। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने होल्डिङ सेन्टरका सुकुमवासीको आधारभूत मानवीय अधिकार सुनिश्चित गर्न सरकारमा निर्देशन। सभामुख अर्यालसँग राजदूत पार्कको शिष्टाचार भेटवार्ता, सहकारीको व्यतिथि सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरिने। देउवा दम्पतिलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश। सुकुम्बसी बस्तीमा डोजर आतंक र महंगीको मार विरूद्ध गण्डकी प्रदेश सभामा कांग्रेसको कड़ा आपत्ति। किएवमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छर्न आग्रह। मेस्किको सिटी विश्वकपमा इरानलाई आतिथ्यता दिन मेस्किको तयार। हवस् त यिनै खबरहरूसँगै बिहान 5:25 बजेको थप समाचार सकिएको छ। 7 बजेको थप समाचारका साथ पुनः भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
9: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
10: VTEVT सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
11: SEE उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि HA ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
10: SEE मा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
11: सिट सीमित छ। यही जेठ 13 गतेसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
10: हाम्रा विशेषताहरू
11: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
10: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
11: समेना गृह र छात्रावासको व्यवस्था,
10: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
11: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
10: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
11: फोन 0564140056, मोबाइल 98660 80615, 98469015598, 98560044344 र 98413167188।
12: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
13: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
12: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
14: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
15: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
14: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, KYC अपडेट हुनुपर्नेछ आदि।
15: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
16: सधैँ यही आउँदो जेठ 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा, हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक टालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
11: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
16: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एनएमओली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
12: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा। सम्पर्क 0564142333
11: र 98678 87।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shikla Gandaki Char Tulegonga, Wa in Department Bowen Sunday, Mobile, Antanabe Pansati, Botis Charsi, Tiranabe, Ro Antanabe Pansati, Otis Shimet Tirata.
2: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि
3: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसेवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
2: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
3: हो त है सामान लिन टाढा किन जानु